0: उत्सवको तयारी तुफानी वर्षाको चेतावनी पछि सभास्थलबाट मानिसहरू हटाउन शुरू. कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु.
1: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू. फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने.
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN.
1: साझा खबरको सबैभन्दा शुरूमा जीवन रक्षक औषधिकै अभावको प्रसंग.
0: क्यान्सरका बिरामीलाई केमोथेरापी दिँदा अत्यावश्यक सिस्प्लाटिन औषधि र कुकुर लगायतका जनावरले टोक्दा जति सक्दो छिटो लगाउनु पर्ने रेबिज विरूद्धको खोप देशभरका अस्पतालमा हाहाकार भएको छ. गत 9 जेठदेखि नै चरम अभाव भएको सिस्प्लाटिन पछिल्लो समय असार 8 मा 1200 भाइल भित्राए पनि बुधबारदेखि फेरि अभाव हुन थालेको हो. रेबिज विरूद्धको खोप पनि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल बाहेक कुनै पनि अस्पतालमा छैन. टेकुमा पनि 6000 भाइल मात्रै मौजदात रहेको छ. उपत्यका बाहिरका प्रादेशिक र जिल्ला अस्पतालमा रेबिज विरूद्धको खोप नभएपछि कुकुर बिरालो लगायतका जनावरले टोकेका बिरामीको भीड टेकु अस्पतालमा लाग्ने गरेको छ. सीमित निजी अस्पतालले पनि यो खोप दिइरहेका छन् तर सरकारले निशुल्क दिने रेबिज विरूद्धको खोपका लागि निजीले महँगो शुल्क लिने गरेका छन्. टेकु अस्पतालमा दैनिक औषधमा 300 बिरामी रेबिज विरूद्धको खोप लगाउन आउँछन्. त्यसैले मौजदात खोप सीमित दिनलाई मात्रै पुग्छ तर नयाँ खोप भित्रिने प्रक्रिया भने अघि बढ़न सकिरहेको छैन. यतिसम्म कि 6 महिना यता 4 पटकसम्म टेण्डर आह्वान गर्दा समेत कसैको आवेदन परिसकेको छैन. हाल लुम्बिनी प्रादेशिक अस्पताल, राप्ती प्रादेशिक अस्पताल, सेती प्रादेशिक अस्पताल, भेरी अस्पताल लगायतमा रेबिज विरूद्धको खोप सकिएको छ. कर्णाली प्रादेशिक अस्पतालमा लामो समयपछि केही दिन अघि मात्रै केही प्रदेश आपूर्ति निर्देशनालयबाट 500 भाइल आएको अस्पतालका सूचना अधिकारी अनिता ग्याउलीले जानकारी दिनुभएको छ. यसैबीच टेक अस्पतालमा रेबिज विरूद्धको खोप 6000 हाराहारी भाइल मात्रै मौजदात छ, जहाँ दिनमै औसत 300 भाइल सकिन्छ. वरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनका अनुसार गत वैशाखदेखि नै खोप अभाव हुन थालेको CIN कुरा गर्दै बताउनुभयो.
3: टेक अस्पताल केन्द्रीय अस्पताल भएको हुनाले त्यहाँबाट त अब निरन्तर दिइरहेको छ. आजको मितिसम्म म भन्दैछु, तर धेरै मानिसहरू अरू काठमाडौँ केही भनौँ धेरै ठाउँहरूबाट चाहिँ खोप पाएन भनेर फर्किने क्रम जारी छ. त्यसले गर्दाखेरि यसले स्वाभाविक हो, यो खोपको चाहिँ अभाव पक्कै पनि कम भइरहेको छ भन्ने कुराको संकेत देखाउँदछ. र यसलाई सम्भवतः अब नेपाल सरकारबाट पनि सम्बन्धित निकायले पनि यो बारेमा अलिकति स्वीकारेको कुरा जस्तो लाग्छ मलाई. केही समय अगाडि पनि यो कुराहरू भनिएको थियो. अब यस्तो अवस्थाहरू आउनु सायद त्यति राम्रो होइन जस्तो लाग्छ.
0: यसैबीच क्यान्सरका बिरामीलाई केमोथेरापी चढ़ाउँदा अत्यावश्यक हुने कार्बोप्लास्टिन र सिस्प्लाटिन औषधि पनि अभाव छ, तर देशका सरकारी क्यान्सर अस्पतालमा भने सिस्प्लाटिन चरम अभाव भएको छ. गत 9 जेठदेखि नै हाहाकार भएको यो औषधि आयातकर्ताले 8 असारमा 1200 भाइल भित्राएका थिए, तर गत बुधबारदेखि नै यसको अभाव हुन थालेको छ. स्वास्थ्य मन्त्रालय र औषधि आयातकर्ता बीच मूल्यमा कुरा नमिल्दा थप आयात अन्यल भएको चिकित्सकहरूले बताएका छन्.
1: सरकारले भू उपयोग नियमावली 2079 तेस्रो पटक संशोधन गर्दै जग्गा वर्गीकरण नगरेका पालिकामा अस्थायी रूपमा किताकाटको बाटो खोलेको भए पनि तोकिएको अवधिभित्र वर्गीकरण पूरा नभए आगामी साउन 1 गतेबाट पुनः किताकाट रोकिने भएको छ. यो व्यवस्था सदाका लागि नभएर पालिकालाई वर्गीकरण सम्पन्न गर्न चालू आर्थिक वर्षको असार मसान्तसम्मको अन्तिम समय सीमा मात्र दिइएको भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ. उक्त अवधिभित्र पनि वर्गीकरण नगर्ने पालिकामा साउनदेखि स्वत किताकाट रोकिने कानूनी व्यवस्था छ. मुलुकभरका 753 पालिकामध्ये 340 मात्रै कृषि औद्योगिकरण लगायत 10 क्षेत्रका जमीनको वर्गीकरण गरेका छन्। अझै पनि 413 पालिकाले जग्गाको वर्गीकरण गरिसकेका छैनन्। भू उपयोग ऐन 2076 र नियमावली 2079 जारी भएता वर्गीकरण नगरेका पालिकामा किताकाट गर्न पाइँदैन। पालिकाले जग्गाको वर्गीकरण गरिसकेपछि मात्रै किताकाट गर्न

0: चाहिने व्यवस्था रहेको छ, तर पालिकाले जग्गाको वर्गीकरण नगर्दा पटक पटक किताकाट रोकिएको छ। साथै पालिकालाई वर्गीकरण गर्नकै लागि सरकारले तीन पटक नियमावली संशोधन गरिसकेको छ, तर पनि धेरै जसो पालिकाले उक्त अवधिभित्र वर्गीकरण भने गरिसकेको छैन। भू उपयोग ऐन 2076 सरकारले उपलब्ध गराएको नक्सा तथा विवरणका आधारमा स्थानीय तहमा गठित भू उपयोग परिषदले जमीनको वर्गीकरण र भू उपयोग नीति लागू गर्नुपर्ने व्यवस्था छ। नियमावली अनुसार कृषि, आवासीय, उद्योग, वन, खानी तथा खनिज व्यावसायिक लगायत 10 वर्गमा वर्गीकरण गर्नुपर्नेछ। मन्त्रालयका अनुसार आगामी साउनदेखि फेरि किताकाट रोकिने भएको छ। 2082 500 पालिकाले जग्गाको पूर्ण वर्गीकरण नगरेपछि साउनदेखि किताकाट ठप्प रहेको थियो।
1: प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा सरकारले 100 दिनमा कृषि मन्त्रालयले 89,194 मेट्रिक टन रासायनिक मल अनुदानमा बिक्री वितरण गरेको जनाएको छ। हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता सस्मित पोखरेलले सोअवधिमा कृषि सामग्री केयर्स कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेशन मार्फत सो परिणामको रासायनिक मल अनुदानमा बिक्री वितरण गरिएको जानकारी दिनुभयो। मन्त्रालयले 2082 चैतदेखि हालसम्म कृषि सामग्री कम्पनी लिमिटेडबाट 53,716 मेट्रिक टन र साल ट्रेडिङ कर्पोरेशनबाट 35,478 मेट्रिक टन रासायनिक मल अनुदान बिक्री वितरण गरेको जनाएको छ। सरकारले रासायनिक मल वितरक कम्पनीहरूलाई प्रदान गरिने रकम निकासालाई व्यवस्थित वस्तुपरक र व्यावहारिक गराउन अनुदानको मल वितरण व्यवस्था दोस्रो संशोधन कार्यविधि 2083 समेत जारी गरेको जनाएको हो। बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको केही दिनभित्रै 100% भुक्तानी गर्ने पनि जनाएको छ। चालू आर्थिक वर्षमा 13 चिनी मिलमा उखु क्रसिङ गरिएका करिब 68,000 किसानलाई सरकारले प्रति क्विन्टल 620 रूपियाँ अनुसार मिलले भुक्तानी गर्नुपर्ने 2,21,00,000 क्विन्टल बाफतको रकम 13,76,00,000 भुक्तानीमा सहजीकरण गरेको समेत जनाएको छ। त्यस्तै बाँकी किसानको पनि खातामा देखिएको समस्या सम्बोधन गरी भुक्तानीका क्रममा रहेको र केही दिनभित्रै 100% भुक्तानी हुने समेत मन्त्रालयले बताएको छ। त्यस्तै सरकारले प्रति क्विन्टल 70 रूपियाँ अनुसार 1,52,00,000,000 रकम 8 कोलोनीकामा गरिएको र 25 असारभित्र सबै किसानको खातामा भुक्तानी भइसक्ने समेत बताएको छ।
0: दैलेखको जलजलीय क्षेत्रमा ठूलो परिमाणमा प्राकृतिक ग्यास रहेको प्रारम्भिक अध्ययनले पुष्टि गरेको छ। सरकारले सार्वजनिक गरेको 100 दिने उपलब्धि प्रतिवेदन अनुसार त्यहाँ करिब 112.1 अर्ब घनमिटर प्राकृतिक ग्यास रहेको अनुमान गरिएको छ। सरकारका अनुसार यो ग्यासको व्यावसायिक उपयोग गर्न सकिए नेपाल ऊर्जा र कृषि क्षेत्रमा ठूलो फड्को मार्न सक्नेछ। अध्ययनले यसबाट 200 मेगावाट विद्युत उत्पादन गर्न सकिने देखाएको छ। यस्तै किसानले वर्षौंदेखि भोग्दै आएको रासायनिक को अभाव कम गर्न दैनिक 2,200 टन यूरिया मल उत्पादन गर्न सकिने सम्भावना पनि औल्याइएको छ। साथै सवारी साधनमा प्रयोग हुने सीएनजी र पीएनजी ग्यास उत्पादन गर्ने आधार समेत रहेको प्रतिवेदनमा उल्लेख रहेको छ। सरकारले अब विस्तृत प्राविधिक तथा आर्थिक सम्भाव्यता अध्ययनलाई तीव्र बनाउने, आवश्यक जनशक्ति उत्पादनका लागि विश्वविद्यालयसँग सहकार्य गर्ने र ग्यास क्षेत्रका राष्ट्रिय मापदण्ड तयार गर्ने योजना अघि बढ़ाएको समेत जनाएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा सरकारको 100 दिन शासकीय सुधारका उपलब्धि धेरै जनतामा भने महँगीको मारमा।
2: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ।
0: यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामठ, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
3: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
5: गत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक शहर पाटनको मुटु पाटन ढोकामा अवस्थित उत्कृष्ट शैक्षिक गन्तव्य यस पाटन हाई स्कूलमा कक्षा 11मा साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटीज, एजुकेशन एण्ड ल समूहमा भर्ना खोल्यो। हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
6: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल पाटनढोका ललितपुर।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर.com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा उपभोक्ता अदालतको ढोकामा बाघ्लिँदै सर्वसाधारण अदालत गठनको 15 महिनामा 56 मुद्दा 34 फैसला शीर्षकमा शिल्पा कर्णले खबर लेख्नु भएको छ। त्यस्तै भित्र पृष्ठमा 6 महिनामा 6 लाख भन्दा बढ़ी विदेशी पर्यटक आए नेपाल शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपालमा विदेशी पर्यटकको आगमन सन् 2026 पहिलो 6 महिनामा उल्लेखनीय रूपमा वृद्धि भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार जनवरीदेखि जूनसम्मको अवधिमा कुल 6,20,453 विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन्। यो संख्या गत वर्षको सोही अवधिको 5,77,689 पर्यटकको तुलनामा करिब 7.4% बढ़ी रहेको छ। त्यस्तै प्रमाण भएर पनि रोक्यो, दबावपछि झुक्यो वडा कार्यालय शीर्षकमा दलित बालकको जन्मदर्ताको संघर्ष विराटनगरबाट गणेश लम्सालले खबर लेख्नु भएको छ। त्यस्तै गरी रकमान्तर व्यतिथिको निरन्तरता शीर्षकमा भित्री पृष्ठमा खबर प्रकाशित छ। यसलाई पवन तिमिल सिन्हाले खबर लेख्नु भएको छ। वर्षको अन्त्यमा धमाधम रकमान्तर गर्ने पुरानो व्यतिथिले निरन्तरता पाएको छ। चालू आर्थिक वर्ष 2082-83 कुल 26,93,72,00,00,000 रूपियाँ रकमान्तर भएको अर्थ मन्त्रालयले जनाएको छ। 3.4 अर्ब रूपियाँ विनियोजित पूँजीगत बजेटसँग तुलना गर्ने हो भने त्यसको 6.61% रकमान्तर भएको छ। जेठ महिनासम्मको कुल पूँजीगत खर्च 1.32 अर्ब रूपियाँसम्म तुलना गर्ने हो भने पनि यो वर्ष गएको कुल रकमान्तर पूँजीगत तर्फको खर्चको झण्डै 20% हारारी हुन आउँछ। रकमान्तरको सबैभन्दा ठूलो मार देशको विकास निर्माणमा पर्ने गरेको छ। शुरूमा बाटो, पुल, खानेपानी वा अस्पताल बनाउनका लागि छुट्याइएको पूँजीगत बजेट खर्च हुन सक्दैन र त्यसपछि आर्थिक वर्षको अन्त्यमा शक्ति केन्द्रहरूको मिलेमतोमा उक्त पैसा सुरक्षा निकायको इन्धन, नयाँ गाड़ी खरिद वा सरकारी कार्यालयको प्रशासनिक खर्चतर्फ सार्ने गरिएका प्रमाणहरू छन्।
0: गोर्खापत्रको पहिलो पृष्ठमा प्रशासनिक पुनर्संरचनाबाट 20 अर्ब बचत शीर्षकमा भौज प्रसाद यादवले लेख्नु भएको खबर छापिएको छ। सरकारले मुलुकको प्रशासनिक पुनर्संरचना गर्दा वार्षिक 20 अर्ब रूपियाँ राज्य कोषमा बचत हुने जनाएको खबरमा उल्लेख रहेको छ। सरकारले विभिन्न सरकारी संरचनाको खारेजी तथा समायोजन मार्फत खर्च कटौती र कार्यक्षमता बढ़ाउने काम अगाडि बढ़ाएको जनाएको छ। त्यसै गरी शासकीय सुधारमा सूचना प्रविधिको प्रयोग शीर्षकमा अर्को खबर रहेको छ भने भित्री पृष्ठमा बढ़्यो अदुवाको मूल्य शीर्षकमा समाचार छापिएको छ। 4 महिनाको अवधिमा धनकुटामा अदुवाको मूल्य 400% बढ़ेको खबरमा उल्लेख रहेको छ। यस्तै दालचिनी निर्यात उच्च शीर्षकमा भैरहवाबाट लेखिएको खबर समेत छापिएको छ। पाल्पाबाट चालू आर्थिक वर्षमा 6 वर्ष यताकै सबैभन्दा बढ़ी दालचिनी भारत निर्यात भएको छ। डिभिजन वन कार्यालय पाल्पाका अनुसार चालू आर्थिक वर्षमा 3,47,969 किलो दालचिनी चिनी भारत निर्यात भएको छ। यो परिमाण पछिल्ला छ वर्षकै उच्च रहेको कार्यालयले जनाएको छ। स्वास्थ्य बीमाको 23 अर्ब भुक्तानी शीर्षकमा काठमाडौँबाट छापिएको अर्को खबर छ। स्वास्थ्य बीमा बोर्डले चालू आर्थिक वर्षमा सेवा प्रदायक स्वास्थ्य संस्थालाई 23 अर्ब 44 करोड़ 2,98,016 रूपियाँ दावी भुक्तानी गरिसकेको बोर्डले जनाएको खबरमा उल्लेख रहेको छ। यस्तै आरोग्य पर्यटनको हिस्सा बढ़ाइने शीर्षकमा अर्को खबर छापिएको छ भने अवरूद्ध राजमार्ग तत्काल संचालनमा ल्याउन माग गरिएको खबर समेत छापिएको छ। सामाजिक सुरक्षा कोषमा आबद्ध हुने बढ़दै भन्ने शीर्षकमा अर्को खबर रहेको छ भने कांग्रेसका असन्तुष्ट पक्षसँग सहमति शीर्षकमा अर्को खबर समेत रहेको छ। बागमती प्रदेशको बजेट पारितको खबरले समेत स्थान पाएको छ भने अखाद्य सामग्री प्रयोग गर्नेलाई जरिवाना शीर्षकमा ढल्केबरबाट लेखिएको समाचार पनि रहेको छ। धनुषाका विभिन्न होटलमा अनुगमनका क्रममा मानव स्वास्थ्यमा असर पर्ने अखाद्य तथा म्याद गुज्रिएका सामग्री प्रयोग भएको भेटिएपछि 12 वटा होटललाई 5-75,000 रूपियाँ सम्म जरिवाना गरिएको खबरमा उल्लेख रहेको छ। मध्य प्रदेशको गृह संचार तथा कानूनी फकीरा महतोको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय धनुषा र खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर धामको संयुक्त टोलीले पूर्व पश्चिम राजमार्ग क्षेत्रमा संचालित होटल तथा जनकपुर धामका केही होटलमा अनुगमन गरेको खबरमा उल्लेख रहेको छ। कारोबारको पहिलो पृष्ठमा 3 पूर्व गवर्नरका स्थासन सुझाव शीर्षकमा परिवर्तन देवकोटाले लेख्नु भएको खबर रहेको छ। राष्ट्र बैंक आगामी वर्षको मौद्रिक नीति तर्जुमा जुटेको छ। अहिलेसम्म मौद्रिक नीति ल्याउने दिन जानकारी नआए पनि असारभित्रै ल्याउने गरी तयारी भइरहेको छ। गत वर्ष असार 27 मौद्रिक नीति सार्वजनिक भएको थियो। अहिले राष्ट्र बैंकको आर्थिक अनुशासन विभागले मौद्रिक नीतिका लागि सुझाव संकलनको काम गरिरहेको खबरमा उल्लेख रहेको छ। डिजिटल प्रविधिको प्रभाव कम्पनी रजिस्ट्रारमा 1/3 कर्मचारी कटौती प्रस्ताव शीर्षकमा अर्को खबर रहेको छ। यो खबरमा कम्पनी रजिस्ट्रारको कार्यालयले आफ्नो सेवा प्रवाहलाई पूर्ण डिजिटल बनाउने क्रममा 28% कर्मचारी कटौती गर्ने प्रस्ताव उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेश गरेको उल्लेख रहेको छ। इपानले पारित गर्यो 50 बुँदे कार्य योजना शीर्षकमा अर्को खबर रहेको छ भने असारे विकासको हतारो पूँजीगत खर्च 36% मात्रै शीर्षकमा अन्नपूर्णको पहिलो पृष्ठमा समाचार छापिएको छ। आर्थिक वर्ष सकिन 2 साता पनि बाँकी छैन। शनिबार र आइतबार पनि सरकारी कार्यालयमा धमाधम विकास निर्माणका काम भइरहेका छन्। पूँजीगत विकास खर्च बढ़ाउन र भुक्तानीका कामले कर्मचारीलाई भ्याई नभ्याई छ। असारमा लतपत गरिने विकास निर्माणलाई असारे झरीले नै बगाउने र दिगो प्रतिफल नदिने भन्दै विज्ञहरूले वर्षौंदेखि असारे विकास रोक्नुपर्ने तर्क गरिरहेका छन्। तर रासोपाको शक्तिशाली सरकारमा असारे विकासले निरन्तरता पाएको खबरमा उल्लेख रहेको छ।
1: साझा खबरमा अब विदेशका खबर। अमेरिकाले आफ्नो 250 स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेका बेलामा वाशिङटन डीसीमा तुफान सहितको वर्षा र चट्याङको चेतावनी जारी भएपछि नेशनल मल क्षेत्रमा भेला भएका मानिसहरूलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ। बीबीसीका अनुसार समारोहको प्रत्यक्ष प्रसारणका लागि क्यामेरा जडान भइरहेका बेलामा मौसम विभागबाट सम्भावित विनाशकारी आँधी बेहिरी सम्बन्धी चेतावनी समेत आएको थियो। यसैबीच अमेरिकाका विभिन्न राज्यमा 38 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रम पुगेपछि केही कार्यक्रमहरू प्रभावित भएका छन्। अब भने चट्याङ सहितको वर्षा र आँधी बेहरीको जोखिम रहेको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। कंगोमा इबोला संक्रमण तीव्र रूपमा फैलिएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म 1,502 जनामा संक्रमण पुष्टि भएको छ भने 473 जनाको मृत्यु भएको छ। जनस्वास्थ्य अधिकारीहरूका अनुसार 628 जना संक्रमित अस्पतालमा उपचारत छन् भने 229 जना निको भएका छन्। पछिल्लो विवरणमा थप 213 जना संक्रमित फेला परेका छन् जसमध्ये 63 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्।
0: साझा खबरमा अब खेल खबर। फिफा विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेलमा फ्रान्स र मोरक्कोले शानदार जीत निकाल्दै क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेका छन्। फ्रान्सले पाराग्वेलाई 1-0 पराजित गर्दै अन्तिम 8 स्थान बनाएको हो। निकै प्रतिस्पर्धात्मक खेलमा फ्रान्सले गरेको 1 गोल मात्रै निर्णायक बनेको हो। यसअघि मोरक्कोले क्यानाडामाथि 3-0 प्रभावशाली जीत दर्ता गर्दै सहज रूपमा क्वार्टर फाइनल यात्रा तय गरेको थियो। मोरक्कोले शुरूदेखि नै खेलमा पकड़ गुमाउँदै क्यानाडालाई कुनै अवसर दिएको थिएन। यसअघि सम्पन्न अन्तिम 32 खेलमा कोलम्बियाले घानालाई 1-0 हराउँदै अघिल्लो चरणमा पुगेको थियो। अर्को रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कार्बो भेर्डेलाई 3-2 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको थियो। यसैबीच आज राति अन्तिम 16 थप 2 महत्वपूर्ण खेल हुँदैछन्। नेपाली समय अनुसार राति 2:15 ब्राजीलले नर्वेको सामना गर्नेछ भने भोलि बिहान 6:15 मेक्सिको र इंग्ल्याण्ड बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेलका विजेताले क्वार्टर फाइनलमा स्थान पाउनेछन् जहाँ उनीहरू एक अर्कासँग भिड्नेछन्।
1: सरकारका 100 दिन डिजिटलमा फटको दैनिकीमा निराशा रिपोर्ट अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
8: क्लासिक टेकको वाईफाई 6 राउटर नाम 1 घाम 1 शक्तिशाली 4 एन्टेनामा वाइड कभरेज 5G स्ट्रेन्थ लो लेटेन्सी र फास्ट स्पीड सबै अस्त्रको शक्ति बोकेको 200 MBPS को इन्टरनेट अब 3 महिनाका लागि मात्र 3300 रुपियाँमा साथमा आईपीटीभी मात्र 250 प्रति महिना। बुकिङको लागि 9801004477 शर्तहरू लागू हुनेछन्। क्लासिक टेक छोयो कि चल्यो।
7: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
0: साझा खबरमा अब सरकारका 100 दिनको समीक्षा। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। सरकारले 100 दिनमा 100 सुधारका एजेण्डा अघि बढ़ाएको दावी गरे पनि त्यसको प्रभाव प्रत्यक्ष प्रभाव आम नागरिकको दैनिकीमा अझै देखिन सकेको छैन। केही प्रशासनिक सुधार र डिजिटल सेवा विस्तारले प्रशंसा पाएको भए पनि सुकुम्बासी व्यवस्थापन बजार अनुगमन र महँगी नियन्त्रणमा सरकार कमजोर देखिएको टिप्पणी भइरहेका छन्।
9: लामो समय बागमती किनार ओगिटेर बसेका सुकुम्बासी हटाउन वर्तमान सरकार सफल भए पनि व्यवस्थापनमा चुकेको छ। बागमती किनारमा वर्षौं बसेका थाकथलो भत्किएपछि होल्डिङ सेन्टरको सहारामा पुगेका सुकुम्बासीलाई सोही क्षेत्र पनि छाड्न सरकारको परिपत्रले 100 दिने शासकीय सुधारको कार्ययोजना पितलो हुने निश्चित छ। सरकारले 100 बुधे कार्यसूचीमा 60 दिनभित्र डिजिटल तथ्याङ्क संकलन गरी 1000 दिनभित्र वास्तविक सुकुम्बासीलाई चरणबद्ध रूपमा जग्गा र एकीकृत आवास मार्फत पुनर्वासको व्यवस्था मिलाउने उल्लेख गरेको थियो। नदी किनारका सुकुम्बासी बस्तीमा डोजर चलाएको सरकारले बर्खामा सुकुम्बासीलाई आफ्नो व्यवस्था आफै गर्नु भन्ने उर्दीले सरकारको नियत प्रष्ट हुने भन्नुहुन्छ सुकुम्बासी अधिकारका क्षेत्रमा काम गर्ने अधिकार कर्मी भगवती अधिकारी।
10: अहिले पछिल्लो समयमा जुन खालको घटना भयो त्यो घटनालाई हेरिरहँदाखेरि चाहिँ अहिले पनि 380 परिवार होल्डिङ सेन्टरमा बसिराख्नु भएको छ। गभर्मेन्टले जुन खालको सपोर्ट गर्ने भनेको थियो प्रमिस गरेको थियो त्यो अनुसार नगरेको कारणले गर्दाखेरि हाम्रो हिसाबले हेर्दाखेरि चाहिँ 100 डेज जसरी लैजानुपर्ने हो त्यो हिसाबले हुन सकेको छैन भन्ने नै लागेको छ। विशेष गरेर माइग्रेन्ट फ्यामिलीजहरूको लागि त्यो न्यायचित छैन भन्ने लागेको छ।
9: यही बीचमा मध्यपूर्वको दण्डका कारण उपभोक्ताले अहिलेसम्मकै महँगोमा पेट्रोलियम पदार्थ उपभोग गर्नु पर्यो। अहिले पनि सर्वसाधारणका भान्सामा भरि सिलिण्डर पुग्न सकेको छैन। आधा सिलिण्डर मात्र बिक्री वितरण रहे पनि यसको उचित अनुगमन हुन सकेको छैन। महँगी कालोबजारी तथा सहज रूपमा उपभोग्य वस्तुहरू नपाएको गुनासो बढ्दा पनि सरकारले त्यसलाई अनदेखा गर्दा सर्वसाधारण आक्रोशित बने। यो वर्ष चामलको भाव महँगिएको छ। दशैंसम्म थप महँगो देखिएपछि बजारमा अभाव हुने निश्चित छ। तर उपभोक्ताको आवश्यकता प्रति सरकारले सूक्ष्म तरिकाले काम गर्न सकेको छैन। उपभोक्ता अधिकार कर्मी तथा उपभोक्ता हित संरक्षण मञ्चका प्रेमलाल महर्जन भन्नुहुन्छ,
2: विगतको सरकारको पालामा जसरी उपभोक्तालाई दोस्रो दर्जामा राखेर काम गरिन्थ्यो अहिले पनि त्यही अवस्था सृजना भइराखेको अवस्था छ र आम उपभोक्ता अहिले चाहिँ महँगीको मारमा अत्यधिक मात्रामा पिसिएको अवस्था छ। जस्तो चामलको कुरामा दाल तेलको कुरामा बाजा तपाईँको माछा मासुको कुरामा यो कुरामा तपाईँको खाद्य उद्योग कुनै सरोकार छैन।
9: सर्वसाधारणको दैनिक मात्रै नभई शिक्षा स्वास्थ्य जस्ता आधारभूत आवश्यकताभित्र सरकारी कर छ। निजी विद्यालय शुल्कमा सरकारको करले अभिभावकलाई थप समस्यामा पार्ने भन्दै अभिभावकहरूले गुनासो गरिरहेका छन्। नेपाल राष्ट्रिय अभिभावक संघका अध्यक्ष कोष बहादुर जीसीले भन्नुभयो,
11: सिधै अभिभावकलाई टाउकोमा पर्ने गरी यति शुल्क भन्दा शुल्क तोकिएको शुल्कमा यति पर्सेन्ट भन्दा अहिले 3% भनेको छ, पहिले 5% कुरा थियो पहिले, यो चाहिँ व्यावहारिक छैन।
9: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले 100 दिन पूरा गरेको छ। 100 दिनमा 100 सुधारका एजेण्डा सार्वजनिक गरी सोही रफ्तारमा काम अघि बढ़ाएको शाह नेतृत्वको सरकारले यस बीचमा थुप्रै आलोचनासँगै केही प्रशंसा पनि बटुलेको छ। गत फागुन 21 गते सम्पन्न चुनावमा शक्तिशाली जनमतसँगै सदन प्रवेश गरेको राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाबाट प्रतिनिधित्व गर्दै सरकारको बागडोर सम्हाल्दै प्रधानमन्त्री शाहले गत चैत 13 गते पदभार ग्रहण गर्नुभएको थियो। संवैधानिक सवालमा केही महत्वपूर्ण निर्णय र सुधारका काम भए पनि यो 100 दिनमा सर्वसाधारणको जीवनस्तर सुधार गर्न बालेन्द्र सरकार चुकेको विश्लेषकहरू बताउँछन्। राजनैतिक विश्लेषक श्याम श्रेष्ठ,
12: शिक्षाको क्षेत्रमा विशेष ध्यान दिने, सार्वजनिक शिक्षालाई चाहिँ एकदम बलियो पार्ने भनेर भन्ने त्यसमा वचनबद्धता छ। यस्ता खालका कुराले के गर्छ त भन्नु भनेदेखि चाहिँ सरकारको जो आश्वासन हो त्यो आश्वासन प्रति आफै इमान्दार नभएको हो कि भन्ने खालको प्रश्न छ।
9: यसो भन्दै गर्दा सरकारले आफ्नो 100 दिनमा केही आशाका कामहरू अघि बढ़ाएका छन्। काठमाडौँमा हजारौं युवा पासपोर्टका लागि बस्नुपर्ने लाइनको अन्त्य भएको छ। केही महत्वपूर्ण कामहरू अनलाइनबाट सेवा प्रवाहको तिथि बसेको छ। सर्वसाधारणको दैनिकलाई सहज बनाउन वर्तमान सरकारले धेरै गर्नुपर्ने विश्लेषकहरू बताउँछन्। सन्तोषी रावल, सीआईएन, काठमाडौँ।
1: यो रिपोर्टसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
13: जीवन रक्षक औषधिकै अभाव, क्यान्सर र रेबिजका बिरामी मारमा, दैलेखको ग्यासबाट ऊर्जा र कृषि क्षेत्रमा नयाँ आशा।
1: जग्गा किता कार्ड अझै अन्यलमा, हालसम्म 340 पालिकामा मात्रै जग्गा वर्गीकरण सकियो। 100 दिनमा 89 मेट्रिक टन रासायनिक मल बिक्री, किसान भने मलको अभाव खेप्दै।
13: सरकारका 100 दिनमा उपलब्धिको उछाल, सर्वसाधारणको दैनिकी भने उस्तै। उखु किसानको वकिलता रकम मध्ये 92% मिलबाट भुक्तानी, यस वर्ष पनि रकमान्तर व्यतिथिको निरन्तरता उस्तै।
1: अमेरिकाको 250 स्वतन्त्रता दिवसका लागि विश्व देशव्यापी उत्साहको तयारी, तुफानी वर्षाको चेतावनीपछि सभास्थलबाट मानिसहरू हटाउन शुरू। कंगोमा इबोला महामारीका कारण 473 जनाको मृत्यु।
13: र विश्वकप 2026 अन्तर्गत अन्तिम 16 खेल गए रातीदेखि शुरू। फ्रान्स र मोरक्को क्वार्टर फाइनलमा, आज राति ब्राजिल र इंग्ल्याण्ड खेल्ने।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले कान्तिपुरमा अबिलले बनाउनु भएको गजब छ बाँस शीर्षकको कार्टुन लिएका छौं। यो कार्टुन सरकारको 100 दिनको उपलब्धिलाई व्यङ्ग्य गर्न खोजिएको छ। प्रधानमन्त्री बालेन्द्र शाह जस्ता देखिने व्यक्तिले लामो लिस्ट हेर्दै हुनुहुन्छ, बाहिरबाट कसैले चियाइरहेको जस्तो पनि देखिन्छ भने अर्का एकजना व्यक्तिले फाइल समाउनु भएको छ र कानैको नजिक गएर केही भन्दै गरेको जस्तो देखिन्छ। तल यस्तो लेखिएको छ, प्रधानमन्त्रीज्यूले संसदमा धेरै भन्दा धेरै दिन बोल्नु नै भएन, यो उपलब्धि त छुट्यो नि मन्त्रीज्यू।
13: प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
1: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
2: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
1: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
2: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
1: 9860248543।
2: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
3: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
2: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
3: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
2: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
3: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला।
4: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाइ?
5: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लाग्यो।
4: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
5: होइन के भन्नुहुन्छ दाइ, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
4: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि, बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
5: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
4: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270, 9851193270।

0: सिङ्जेपलमुबा भोले सिङ्बे सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी डिम फिटिङ सिङ्बे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा अस्तेम डिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्युर्नाले बजार कोर्ब आहि नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 01052470 असेम 98511 87882 फोन सिन्जिम सेग है रोमा
1: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: 물이 내려다 라우.
1: 아하, 코티 라면 먹었었어? 까바도 라고.
0: 까바도 누니? 멀리 디디바니 순사디 거거나 우드 바다 라고니?
1: हजुर हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ।
2: दिदीबहिनी सुनचाँदी गरगहना उद्योग नीलकण्ठ नगरपालिका वडा नम्बर 3 शान्त बजार धादिङ प्रोप्राइटर मेनुका बराइली सम्पर्क नम्बर 9818-3274-73 9861-7549-88 9861-7549-88
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार बाइक स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइलाई पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93270 9851-93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
5: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
6: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
7: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
5: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
7: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
6: किन नि बाबा?
7: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
6: हस् बाबा।
8: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
9: सम्पर्क मोबाइल 9741-031-429।
2: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9841-68-67-64 9841-68-67-64।
10: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: छोराछोरीको लागि कलेजको ड्रेस,
9: मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने। बुवाले पनि एकजोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
11: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
9: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
9: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
6: ओहो, होइन के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि।
12: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
6: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
12: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
6: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
12: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841497913 र 9813915159।
13: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग 20 को भएन।
3: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलाचो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिटाजी हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेसरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेछ नि। म
6: रामराजीपुर कलिम्पुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुती खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550590934 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष वास्तु मुलुकभरका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 7 बजेदेखि 8 बजेसम्म कार्यक्रम ज्योतिष वास्तु पञ्चाङ्ग राशिफल भू वर्तमान र भविष्यको पूरा जानकारीको लागि ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा नेपालभर एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष वास्तु सुन्न नभुल्नुहोला।

0: भएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव संगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित ख्यातिप्राप्त ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीको साथमा कार्यक्रम ज्योतिष वास्तु नेपाल भर एकैसाथ हरेक दिन बिहान 7 बजे सुन्न नभुल्नुहोला। पञ्चाङ्ग दैनिक राशिफल सहित तपाईँको ग्रह सम्बन्धी जानकारी गराउने फरक कार्यक्रम ज्योतिष वास्तु।
1: के तपाईँ ग्रह दशाको कारणले चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सङ्गाल्नु भएका ज्योतिषाचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
2: हाम्रा सेवाहरू ग्रह दशा हेर्ने, हस्तरेखा हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाइ लेखाइमा पर्ने समस्याको निवारण, नारी बाबु को भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साई तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
0: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845175223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
3: आफ्नो अनि आफन्तजनको भूत भविष्य र वर्तमान जान्ने कार्यक्रम ज्योतिष वास्तु।
4: यो आवाज हो सर्वर रेडियो नेटवर्कको।

प्रातःकालीन नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ज्योतिष वास्तुमा. कार्यक्रम ज्योतिष वास्तु लिएर सदा झैं आज पनि उपस्थित भइसकेका छु. म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी. कार्यक्रम ज्योतिष वास्तुमा हामीले जानकारी दिने गरेका छौं आजका तिथिमिति पञ्चाङ्ग मेषादी बाह्र राशिफल. राशिफलपछि हामीले तपाईँहरूको भूत वर्तमान र भविष्यको विषयमा पनि जानकारी भने दिने गरेका छौं. पारिवारिक समस्या, वैदेशिक यात्रा, श्रीमान श्रीमतीको दाम्पत्य जीवन, निसन्तानपन सम्बन्धीका समस्या, कालसर्प योगका समस्या, मांगलिक योगका समस्या, पितृदोषका समस्याहरू के कस्तो रहन्छ, भूत वर्तमान र भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 नम्बरमा तपाईँहरूले आफ्नो र आफन्तको विषयमा, ग्रह दशा अनि भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क पनि गर्न सक्नुहुन्छ. र कार्यक्रम ज्योतिष वास्तु नेपालका विभिन्न जिल्लाहरूबाट, विभिन्न रेडियो स्टेशनबाट तपाईँले प्रत्यक्ष रूपमा एकैसाथ कार्यक्रम ज्योतिष वास्तु सुन्दै आइराख्नु भएको छ. हाम्रो एफएम 94 MHz भरतपुर चितवनबाट, चितवनको पहिलो सामुदायिक रेडियो रेडियो चितवन 94.6 MHz रत्नगर 2 टाढीबाट, इच्छा कामना एफएम 102.4 MHz इच्छा कामना कोरिन्टा चितवनबाट, रेडियो साहिनो 89.8 MHz चरणले चितवनबाट, हाम्रो राप्ती एफएम 88.8 MHz भण्डारा चितवनबाट, सामुदायिक रेडियो सुनवल 90.7 MHz सुनवल नवलपरासीबाट, सामुदायिक रेडियो दुधोरी एफएम 97.2 MHz दुधोरी सिन्धुलीबाट, रेडियो होलेरी एफएम 102.5 MHz होलेरी रोल्पाबाट, सामुदायिक रेडियो जलजला 96.4 MHz लिबाङ रोल्पाबाट, सामुदायिक रेडियो रेडियो मकनपुर 101.3 MHz चेठुना मकनपुरबाट, रेडियो वर्षा 91.1 MHz मलङ्गवा नगरपालिका सर्लाहीबाट, नारायणी एफएम 103.8 MHz वीरगंज पर्सबाट, सामुदायिक रेडियो रेडियो बिहानी 97.6 MHz नीलकण्ठ तीन धादिङबाट, सामुदायिक रेडियो रेडियो गोर्खा 92.8 MHz गोर्खा बजारबाट, असल साथी रेडियो 98.9 MHz पोखरा कास्कीबाट पनि कार्यक्रम ज्योतिष वास्तु तपाईँले सुनेर साथ र सहयोग पनि गरिराख्नु भएको छ. भूत वर्तमान अनि भविष्यको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 9841-75-223 नम्बरमा तपाईँले हामीलाई सम्पर्क हुने गर्दै गर्नुहोस्. म भने कार्यक्रमलाई अलिकति अगाडि बढाउँछु. आजको तिथिमिति अनि पञ्चाङ्गबाट राजमिति 2083 साल असार महिनाको आज 21 गते, तदनुसार ईस्वी सन् 2026 जुलाई 5 तारिक, शक सम्वत्सर 1948, नेपाल सम्वत् 1146 तथा लागा रोद्र नामक सम्वत्सर उत्तरायण गृह ऋतु आज आइतबार रहेको छ. आषाढ कृष्ण पक्ष तिथि रहेको छ आज पञ्चमी. आज पञ्चमी तिथि रहेको छ 11:56 यानि कि बिहानको 10:01 पञ्चमी रहेको छ. यस्तै गरेर नक्षत्रमा रहेको छ शतभिषा नक्षत्र 18:38, योगमा रहेको छ आयुष्मान योग रहेको छ 24:25, करणमा रहेको छ तैतिलह करण रहेको छ बिहानको 10:01 तदुपरान्त ग्रह करण रहनेछ, ग्रह करण रहनेछ 41:37. चन्द्रमा आज कुम्भ राशिमा, श्री सूर्यनारायण चाहिँ मिथुन राशिमा, आनन्दादि योगमा आज राक्षस योग रहेको छ. आज बिहान सूर्योदय 5:15 भयो भने सदा सूर्यास्त 7:02 हुनेछ र आजको दिनमा घडी 13:47 रहनेछ. दिन विशेष रहेको छ, आज पञ्चक रहेको छ भनेर पञ्चाङ्गले उल्लेख भने गरिएको छ. यी त भए आजका तिथिविधि पञ्चाङ्ग. यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने हामी तपाईँलाई गराउँदैछौँ. त्योभन्दा पहिला आजको समय, यानि कि आजको शुभ समय, अशुभ समय, लाभ समय के कस्तो रहन्छ, काल समय के कस्तो रहन्छ, कति बजेर कति मिनटसम्म रहन्छ भन्ने विषयमा चर्चा भने गर्नेछौ. आजको काल बेलाको समय रहेको छ दिउँसो 12:08-23 दिउँसोको 1:52-10 काल बेला. आजको शुभ बेला रहेको छ दिउँसोको 1:52-10 शुरू भएको शुभ बेला, विशेष गरी दिउँसोको 3:35-57 शुभ बेला रहनेछ. आजको लाभ बेलाको समय रहेको छ बिहानको 8:40-49 विशेष गरी बिहानको 10:24-36 लाभ बेला भनेर पञ्चाङ्गले उल्लेख गरेको छ. अहिले यतिखेर चाहिँ चरा बेला
सुरु चाहिँ चलिराखेको छ भनेर पञ्चाङ्गले उल्लेख गरेको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराउँदैछु। ग्रह गोचर यानि कि सूर्यादि नवग्रह कुन कुन राशिमा आएर विराजमान रहेका छन् त भन्ने विषयमा विशेष चर्चा। सूर्य मिथुन राशिमा, चन्द्रमा कुम्भ राशिमा, मंगल वृष राशिमा, बुध मिथुन राशिमा, बृहस्पति कर्कट राशिमा, शुक्र सिंह राशिमा, शनि मीन राशिमा, राहु कुम्भ राशि र केतु सिंह राशिमा विराजमान रहेका छन्। अहिले यतिखेर जन्मिएका शिशुहरूको राशि कुम्भ राशि आउँछ। शतभिसाको चौथो चरण नाम आउँछ सुबाट, सुदेव, सुभद्र, सुभद्रा यस्तो नाम आउँछ। आदिरणी राक्षसी गर्नु परेको छ भनेर पञ्चाङ्गले उल्लेख गर्ने गरिएको छ। यी तपाईँ आजका तिथिमिति पञ्चाङ्ग यस्तै गरी ग्रह गोचरको विषयमा पनि जानकारी भने मैले तपाईँलाई गराएर भने पारा रहेको छ। आजका दिन तपाईँहरूको कहाँ कसरी के गरेर व्यतीत रहन्छ मेष आदि।

मेष राशि उनीहरुका लागि आजको दिन अवसरको खोजीमा केही दौडधुप गर्नु पर्ला। आकस्मिक खर्चले अर्थ अभाव देखा पर्न सक्छ, तैपनि सहयोग गर्नेहरू प्रशस्त मात्रामा भेटिनेछन्। शुभचिन्तकहरू जुट्टाले अप्ठ्यारो ठानेको काम पनि सम्पादन हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुने, खर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्ने योग राशि मेषलाई आजको दिन विशेष देखिएको छ।

0: हेर्ने, कम्प्युटर प्रविधिबाट चिना बनाउने, घर घडेरीको माटो हेर्ने, वास्तु सम्बन्धी परामर्श, विदेश यात्राको समस्या समाधान, वैवाहिक समस्याको निवारण, पढाई लेखाईमा पर्ने समस्याको निवारण, नानी बाबुको भविष्य, प्रेम मित्रता पछिको दोष निवारण, कालसर्प योग, राष्ट्रिय रत्न, मांगलिक योग, पितृदोष जस्ता समाधान लगायत अन्य विभिन्न कार्यको लागि शुभ साइत तथा शुभ मुहूर्त निकाल्ने कार्यका लागि सम्झने पर्ने नाम।
1: ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल 9845572223, 9806575223। पुनश्च फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।
2: तुला राशि हुनेहरूको लागि आजको दिन प्रतिस्पर्धामा पछि पर्ने भयले सताउनेछ। तैपनि द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खाँदैछन्। चुनौती जित्दै काम बढाउन सकिन्छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिन्छ। आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। रोकिया काम बन्नाले उत्साह जाग्नेछ। मेहनतले प्रतिस्पर्धाको दौड़सम्म जिताउन सक्छ। केही लगानी गर्नु परे पनि दिगो काम प्रारम्भ गर्ने समय भनी राशि तुलालाई आजको दिन विशेष देखिएको छ। वृश्चिक राशि उनीहरूका लागि आजको दिन अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल र ढिलासुस्ती हुन सक्छ। तैपनि लगनशीलताले परिस्थितिलाई बदल्नेछ। पछि लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको सद पहिचान गर्न सकिन्छ। गुरूजनको सुझाव र सन्तानको सहयोग लाभदायक बन्दै जाँदैछ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नु परे पनि लक्ष्य प्राप्त गर्न सफल हुने खालको योग भए राशि वृश्चिकलाई आजको दिन विशेष देखिएको छ। धनुराशि उनीहरूका लागि आजको दिन हतारमा निर्णय लिने बानी अप्ठ्यारो पार्ने हुँदा अलि सजग रहनु पर्ला। तत्कालको फाइदा हेर्दा पछिलाई घाटा हुन सक्छ। तैपनि समस्या दर्शाउँदा सहयोगीहरू भेटिँदै जाँदैछन्। मान्यजनको साथ जुट्नाले काम बन्द जाँदैछन्। साझेदारीबाट लाभ उठाउन सकिन्छ। परिस्थितिले खर्च बढाए पनि लगनशीलताले फाइदा दिलाउँदैछन्। रोकिया काममा दोहोऱ्याएर प्रयत्न गर्नुपर्ने खालको योग भए राशि धनुलाई आजको दिन विशेष देखिएको छ। मकर राशि उनीहरूको लागि आजको दिन हल्लाको पछि लाग्दा काममा केही अलमल भए पनि हिम्मतले काम लिन राम्रो फाइदा हुनेछ। छोटो समयमा विशेष गरी

0: अब नारायणको नाम नै हो गणबहादुर भन्ने सुनेको हो, अब हो कि होइन खै थाहा भएन है।
1: अनि तपाईँको बोलाउने नाम, नागरिकताको नाम चाहिँ के हो त?
0: जन्मदाताको नाम पनि यही नै हो।
1: यही हो
0: हजुर।
1: तपाईँले आफ्नै बारेमा हेर्नुहुन्छ?
0: हजुर,
1: आफ्नै बारेमा हेर्नुहुन्छ?
0: आफ्नै बारेमा भन्दा पनि भाइको बारेमा हो।
1: भाइको बारेमा हो। जन्ममिति भन्नुहोस् त, भाइको कति हो?
0: 2077 साल।
1: 2077
0: तीन महिना एक दुई महिना।
1: हजुर हजुर, भन्नुहोस् है। तीन महिना भन्नुभयो, मैले तीन महिना असार महिना राखेँ, है जेठ महिना राख्नु पर्यो होइन त?
0: हजुर, जेठ महिना।
1: जेठ महिना कति गते?
0: तीन गते।
1: जेठको तीन गते हो।
0: हजुर।
1: जन्म समय भन्नुहोस्।
0: जन्म समय 4 बजे।
1: 4 बजे बिहान कि बेलुकाको?
0: बेलुका।
1: बेलुकाको 4 बजे।
0: हजुर
1: हजुर, ल सुन्नुहोस् है ध्यान दिएर। श्री गणेश आयनमा श्रीमती रामानुज आयनमा 2077 साल जेठ कृष्ण पक्षको शनिबारको दिन हो।
0: हजुर,
1: शनिबार पर्छ?
0: शनिबार त पर्दैन त हजुर।
1: के बार पर्छ त?
0: बिहिबार पर्छ।
1: जन्ममिति मिलेन त?
0: जन्ममिति मिलेन
1: मिलेन त।
0: ए, 2077 साल दुई महिना, त्यसो भए 8 गते हेर्नुहोस् त, 8 गते के बार पर्छ?
1: त्यसरी त हुँदैन नि त बाबु।
0: हजुर, यो 8 गते नै हो।
1: त्यही त, त्यसरी त हुँदैन, कन्फर्म गर्नुपर्छ तपाईँले होइन?
0: हजुर, कन्फर्म 8 गते नै एकपल्ट हेर्नुहोस् न।
1: अनि अघि किन 3 गते भन्नुभएको त?
0: अघि अलि झुकियो छ।
1: त्यस्तो झुक्यो भने त सबै सकिहाल्यो, खतम हुन्छ नि फेरि, हो कि होइन?
0: हजुर हजुर।
1: के राशि आउँछ, नाम के आउँछ, थाहा छ?
0: हजुर, नाम हेराएको छैन के अरे, अहिलेसम्म त्यतिकै राख्या
1: हो र।
0: हजुर,
1: जन्मबार के बार पर्छ भन्नुभयो? बिहिबार होइन?
0: हजुर।
1: ल अबदेखि 8 गते हो भन्नु होला, 3 गते होइन है?
0: हजुर, 8 गते मिल्यो होइन त बिहिबार?
1: मिल्यो
0: हजुर।
1: 2077 साल जेठ कृष्ण पक्षको बिहिबार चतुर्दशी तिथिमा जन्म, मेष राशि, नाम आउँछ लेखनाथ, राशि मेष राशि पर्छ, ध्यान दिएर सुन्नु होला। कल रेकर्ड गर्न आउँछ भने कल रेकर्ड गर्नु सजिलो हुन्छ। मध्यनारी नरगण परेको छ, घातकमा तिथिहरू छ तपाईँको प्रतिपदा षष्ठी एकादशी, आइतबार घातक, नम्बरमा 1 नम्बर, राशिमा मेष भन्ने राशि घातक छ, कुण्डली असाध्य राम्रो छ, कालो सर्प एक परेको छ, यो कालो सर्प एकको शान्तिहरू गर्नुपर्छ, पढाइमा रुचि कम गराउँछ यो बाबुको, विदेश यात्राहरू राम्रो, सरकारी जागिर असाध्यै राम्रो, आर्मी पुलिसमा भर्ती हुनको लागि असाध्यै राम्रो, फौज लाइनतिर असाध्यै राम्रो पनि देखाउँछ पछि भविष्यमा गएर। अहिलेको लागि चाहिँ ग्रहहरू चलिरहेको छ उल्का, अर्को शुक्र, अहिले ग्रह राम्रो चलेको छैन, चोट प्रकट लाग्न सक्छ, अलि झगडालु अलि झगडालु झगडालु स्वभावको, अलि जिद्दी जिद्दी स्वभावको हुनेछन् बाबु, अलि फगाई फुल्लाई गरेर पढाइमा ध्यान दिनुपर्छ बाबुलाई।
0: हजुर, यो कालो सर्पयोगको शान्ति चाहिँ कसरी गर्नुपर्छ सर?
1: कालो सर्पयोगको रत्न कवच पाउँछ हामीसँग, यो रत्न कवच लाउने, नाग देवताको पूजा गर्ने भइहाल्छ शान्ति।
0: ए, रत्न कवच लगाएर नाग देवताको पूजा गर्ने हो भने भइहाल्छ है?
1: भइहाल्छ, साउनमा नाग पञ्चमीको बेलामा पूजा गर्ने नागको।
0: अनि ग्रहहरू चाहिँ शान्ति गर्नुपर्ने छ कि छैन सर त्यस्तो?
1: ग्रह शान्तिको लागि चाहिँ त्यही नागको पूजा गर्दा ग्रहको पूजा गरे भइहाल्छ, उल्काको र सूर्य शुक्रको शान्ति गर्नु पर्यो।
0: ए, अनि भविष्यमा पढाइ लेखाइ जागिर त राम्रै छ है सर?
1: त्यो त ठिक छ, पढाइमा राम्रो छैन, जागिरहरू पछि भविष्यमा पढाइ लेखाइ राम्रो भयो भने जागिर पनि राम्रो भइहाल्छ,
0: त्यसलाई
1: चिन्ता गरिरहनुपर्छ भन्ने पनि छैन। ग्रह दशा भाग्य राम्रै छ नराम्रो छैन, अब उन्नति प्रगति पनि राम्रै हुन्छ नराम्रो हुँदैन है बाबुको, तर कालो सर्प योगले चाहिँ रोकावट आउँछ, जस्तै अहिले सानोको बेलामा पढाइमा रोकावट आउँछ, अलिक ठुलो भएपछि विवाह,
0: अहिले पढाइमा रोकावट आइरहेछ,
1: त्यही त मैले भनिरहेको छु त, अहिले पढाइमा रोकावट आउँछ,
0: नलाग्ने
1: पढ्नमा
0: त्यस्तै भइरहेछ,
1: त्यसको लागि रत्नको अवस्था आउँछ, त्यो लगाइदिनु पर्यो। उमेर अनुसारको, उमेर अनुसारको रोकावट आउने यो बाबुलाई, सानोमा पढाइमा रोकावट आउँछ, अलि ठुलो भएपछि विवाहबारीमा, अनि जागिरमा रोकावट आउँछ, अनि अलि ठुलो भएपछि स्वास्थ्यमा रोकावट आउँछ, होइन अलि ठुलो भएपछि फेरि सन्तानमा।

0: रुदिन आज पञ्चमी पनि हो, कालो सर्प एक परेका हाम्रा श्रोताहरूले चोखो खानु, शुद्ध भोजन गर्नुहोस् पञ्चमीको लागि आज। र विशेष गरी साउनको दुई चार गतेतिर हामी चाहिँ नै गोर्खा जिल्ला आउँदैछौँ, गोर्खा बजारमा तपाईँको चिना हेराउनको लागि, हेरिदिनको लागि है। फोन गरेर नाम भने टिपाउनु होला, तपाईँले नामहरू टिपाउनु भयो भने सजिलो हुन्छ। गोर्खा सकिएपछि धादिङमा पनि हामी आउनेछौँ, धादिङ पनि तपाईँको चाहिँ तपाईँले नामहरू टिपाउँदै गर्नु सजिलो हुन्छ। गोर्खाको लागि विशेष गरी तपाईँको चार गते, तीन गते, चार गतेतिर हामी गोर्खामा चिना हेर्नेछौँ। त्यसपछि सात गते, छ गते, सात गतेतिर हामी धादिङ पनि आउनेछौँ। धेरै दिनको समय छैन, एक हप्तामा दुईतिरै, एकतिर तिन चार दिन, तिन चार दिनको समय लिएर आउनेछौँ हामीहरू चाहिँ नै। तपाईँहरू चाहिँ एकदम तम तयार भएर बस्नु। तम तयार भनेको के को लागि तम तयार भन्दा, तपाईँको चिना छन् भने खोजेर राख्नुहोस्, चिना छैन भने तपाईँहरू जन्मेको साल, महिना, गते र समय तपाईँले पत्ता लगाउनुहोस् है, लेखेर राखिराख्नु कापीमा। अनि तपाईँले के कुरा सोध्न मन लागेको छ, प्रश्नहरू, त्यो पनि लेखेर राख्नुभयो भने सजिलो हुन्छ। तपाईँहरूले चाहिँ गोर्खा जिल्ला र धादिङ जिल्ला साउनको एक दुई गतेतिर हामी आउँछौँ, तपाईँले चाहिँ नाम पनि टिपाउनु होला है। यही नम्बरमा फोन गर्नुहोस् दिउँसोको, अनि त्यसपछि नाम टिपाउनु है। फेरि नाम टिपाउन पैसा लाग्दैन नि, फेरि पैसा लाग्ला भनेर चिन्ता गर्नु होला, पैसा लाग्दैन, निशुल्क नाम टिपाउनु पाइन्छ क्या, पैसाको त कुरै हुँदैन यहाँनिर, बुढा बुझ्नुभयो। त्यही भएर तपाईँले विशेष ख्याल गर्नु होला। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गर्छु। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
1: हजुर नमस्कार।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म गोर्खाबाट, नरनको नाम खेमराज रेग्मी।
0: खेमराज रेग्मी, गोर्खा जिल्ला। गोर्खा जिल्ला कुन ठाउँबाट फोन गर्नुभएको?
1: घ्यालचोक।
0: गोर्खा घ्यालचोकबाट?
1: हजुर।
0: ए घ्यालचोक भनेको त कृष्ण भिरबाट पारिपट्टि है?
1: हजुर हो।
0: ए गोर्खा बजार तपाईँको उतै उतैबाट जानुहुन्छ कि यतैबाट जानुहुन्छ तपाईँहरू?
1: हामी मुगलिनबाट जानुपर्छ।
0: ए यता घुमेर जानु पर्यो है?
1: हजुर हजुर।
0: त्यहाँनिर उता सिधै डाइरेक्ट छैन बाटो?
1: छैन हजुर।
0: ए हामी पनि गोर्खा बजार आउँदैछौँ कि यो साउनको एक दुई गतिर।
1: हजुर स्वागत छ। हजुर
0: हजुर धन्यवाद छ। अनि तपाईँहरू पनि समय मिल्यो भने आउनु होला है।
1: हुन्छ हस्।
0: अनि कसको विषयमा हेर्न चाहनुहुन्छ?
1: यो मेरो नै विषयमा हो,
0: आफ्नो विषयमा। घ्यालचोक कहाँनिर हो तपाईँको घर?
1: घ्यालचोक चुर्लिङ टार।
0: चुर्लिङ टार भनेपछि त स्कुल छ नि घ्यालचोक पुल?
1: हो स्कुल नजिकै हो।
0: नजिकै हो
1: हजुर।
0: त्यहाँ मरट्टाहरू हुनुहुन्छ नि होइन?
1: हजुर हजुर हुनुहुन्छ।
0: होइन रामचन्द्र मरट्टा भन्ने?
1: हजुर हुनुहुन्छ हुनुहुन्छ।
0: उहाँको दाई पनि हुनुहुन्छ, त्यही बस्नुहुन्छ कि कहाँ बस्नुहुन्छ?
1: हजुर हजुर हजुर।
0: चिन्नुहुन्छ उहाँहरूलाई?
1: चिन्छु चिन्छु।
0: ए रामचन्द्र मरट्टाहरू, हामी म अलि अगाडि आएको पन्नलाई, रामचन्द्र मरट्टा अलिक पछि आएको पन्नलाई, देवघाटमा।
1: ए ए ए हजुर
0: है। बनारसमा सँगै बसेर पढ्या हो।
1: ए ए हजुर
0: है। रामचन्द्र मरट्टालाई चिन्नुहुन्छ, तपाईँको छिमेकी पर्नुभयो?
1: हजुर एकदम
0: है।
1: हजुर।
0: अनि कसको विषयमा हेर्नुहुन्छ? आफ्नै विषयमा भन्नुभयो होइन?
1: हजुर।
0: तपाईँको जन्ममिति भन्नुहोस् त।
1: 2053 साल,
0: 2053
1: जेठको 24 गते,
0: जेठ महिनाको 24 गते
1: हजुर, बिहिबार।
0: बिहिबार। जन्म समय भन्नुहोस्?
1: 11 बजे।
0: 11 बजे हो
1: हजुर।
0: बिहानको?
1: बिहानको।
0: बिहानको 11 बजे,
1: 10 देखि 11 बजेसम्म।
0: 10 देखि 11 बजेकोसम्ममा ल। श्री गणेश आयनमा श्रीमती रामानु जाय नमः। 2053 साल असार कृष्ण पक्षको बिहिबार। तपाईँको जन्म पञ्चमी तिथिमा जन्म, मकर राशि। तपाईँको श्रवणको तेस्रो चरण खेम नारायण, खेम बहादुर, खेम प्रसाद, नाम ठिक छ है? अन्तनाडे देवगण परेको छ तपाईँको। घातकमा परेको छ तिथिहरू चाहिँ नै, चौथी, नवमी, चतुर्दशी तिथि घातक, मंगलबार घातक, नम्बरमा 11 नम्बर, राशिमा वृश्चिक राशि घातक छ है। वृश्चिक राशि घातक छ। कुण्डली असाध्य राम्रो छ तपाईँको, नराम्रो छैन। ग्रह दशा राम्रो, सरकारी जागिर खाने ग्रहहरू छ, विदेश यात्रा असाध्य राम्रो पनि छ। कुण्डली पढाइराखे पनि राम्रो पढाइराखे हुनु पर्यो, अलिकति ग्रहले रोकावट आउने ग्रहहरू छ तपाईँको लागि। विवाहमा दाम्पत्यको लागि चाहिँ एउटा आँखसँग विवाह गर्नुहोस् है। यसै आँखसँग विवाह गर्नुभयो असाध्य राम्रो पनि मानिन्छ। हजुर
1: बिहे अगाडि गर्नुपर्ने हो कि?
0: विवाह अगाडि नै गर्दा राम्रो पनि भइहाल्छ। अलिकति तपाईँको विवाहमा बाधा छ, त्यही भएर पनि भनेको है।
1: हजुर।
0: अनि अहिले तपाईँले ग्रह चढेको छ सङ्कटा, अर्को बृहस्पति भन्ने ग्रह चढेको छ, यो सङ्कटाको शान्तिहरू गराउनुहोस्, राम्रो हुन्छ। अलि छिट्टो रिसाउने स्वभावको हुनुहुन्छ, त्यसलाई कम गर्नुहोस् है, राम्रो हुनेछ। पैसा धन असाध्य कमाउने, जागिर भन्दा तपाईँलाई त फेरि व्यापार राम्रो हुन्छ। यहाँबाट हेर्दाखेरि व्यापार व्यवसाय गर्दाखेरि अलिकति केमिकल आइटम,

0: जस्तै मदिरा सम्बन्धी केमिकलहरू हुन्छन् नि, यस्ता चिजहरू व्यापार व्यवसाय गर्नुहोस्, तपाईँको लागि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधाहरू आउँदैन भन्ने कुरा देखियो। ठेकापट्टा सम्बन्धीको कामहरू पनि तपाईँलाई ठिक हुन्छ, राम्रो हुन्छ, ठिक छ। ग्रहहरू त्यस्तो नराम्रो छ, संकटको शान्ति गराउनु भयो भने रोकावटहरू आउँदैन अहिलेको लागि चाहिँ।
1: हजुर, वैवाहिक योग के छ?
0: वैवाहिक विवाहमा अलिकति बाधा छ, यसको लागि चाहिँ आँखसँग विवाह गराउनुहोस्। एउटा रत्न पाउँछ हामीसँग, यो रत्न कवच पनि लाउनुहोस्, सपोर्ट गर्छ, जीवनमा सफलता हुन्छ। नभए तपाईँको पहिलो घरबारमा अलिकति समस्या आउने ग्रह छ के,
1: हजुर हजुर,
0: त्यो भएर मैले भनेको आँखसँग एउटा विवाह गर्नुहोस् है।
1: हजुर, अनि के छ वैदेशिक योग? राम्रो छ कि?
0: एकदम राम्रो छ, विदेशमा तपाईँको वैदेशिक क्षेत्र राम्रो छ, अस्ति जेठदेखि यता राम्रो भयो, अब राम्रो हुन्छ, विदेशमा तपाईँलाई समस्या आउँदैन। एप्लाई गर्नु भएको छ विदेशतिर?
1: गरेको छैन।
0: गर्नुहोस्, राम्रै हुन्छ, राम्रै देश गर्नुहोस्, राम्रै हुन्छ। परिवारमा त्यस्तो नराम्रो छैन, बाबासँग ग्रह अलि मिल्दैन, पितासँग, अरूसँग सबै सिकाइ छ, राम्रै छ। स्वास्थ्यमा अलिक ख्याल गर्नुहोस्, झोलिलो चिजहरू अनि सागपात धेरै खानुहोस्, नभए तपाईँलाई पाइल्स, अल्सर होइन फिस्टुला यो सम्बन्धीको समस्या हुन सक्छ, नसा सम्बन्धीको समस्या हुन सक्छ, स्वास्थ्यको लागि चाहिँ अरू त्यस्तो नराम्रो छैन, ठिक छ, राम्रो छ ग्रह तपाईँको। यति ग्रह भएको मान्छेलाई राम्रै गरिन सकिन्छ, अलिक मिहिनेत त गर्नु परिहाल्यो, सबै थोक ग्रहले थुक्क पारेर कहाँ दिन्छ र होइन, तर तपाईँ मिहिनेत गर्नुभयो भने फल खान पाउनुहुन्छ, त्यसो धेरै दुःख गर्नु पर्दैन तपाईँले।
1: हस्
0: हस्, उहाँले फोन गर्नुभएको थियो हामीलाई, गोर्खाबाट फोन गर्नुभएको थियो, घ्यालचोकबाट। तपाईँहरू पनि आफ्नो र आफन्तको विषयमा, ग्रह दशा र भाग्यको विषयमा जानकारीका लागि 98451 75223 र 98056 75223 नम्बरमा सम्पर्क पनि गर्नुहोला। कोही मित्र आउनुभएको छ कार्यक्रम ज्योतिष वास्तुमा, तपाईँहरू पनि गोर्खातिर नजिक हुनुहुन्छ भने साउनको 1-2 गतेतिर 2-3 गतेतिर तपाईँहरू चाहिँ आउनलाई तयार हुनुहोला, फोन गर्नुहोला, नाम टिपाउनु होला। तपाईँहरूले दिउँसो फोन गरेर नाम टिपाउनु भयो भने तपाईँ हाम्रो भेटघाट हुनेछ। त्यस्तै गरी धादिङ बेसीतिर पनि हामी आउनेछौँ, धादिङ बेसी भन्नाले धादिङ तपाईँको चाहिँ पुछार बजारतिर हामी आउनेछौँ, चाहिँ विशेष गरी तपाईँहरू चाहिँ त्यहाँ पनि आएर भेट्न सक्नुहुन्छ है। कोही मित्र आउनु भएको छ कार्यक्रममा, स्वागत गरौँ। कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते। कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: धादिङबाट रश्मन अर्याल।
0: धादिङबाट के नाम भन्नुभयो?
2: रश्मन अर्याल।
0: रश्मन अर्याल,
2: लक्ष्मण रश्मन,
0: लक्ष्मण अर्याल। हजुर हजुर, धादिङ कुन ठाउँबाट भन्नुभयो?
2: माधवेशी।
0: माधवेशीबाट ल, धादिङ हामी आउँदैछौ, तपाईँहरू पनि भेट्न आउनु होला है। साउनको 6 गतेतिर 7 गतेतिर हामी आउँछौ त्यहाँ।
2: धादिङ कुन ठाउँ आउनु?
0: धादिङ पुछार बजारमा आउँछौ हामी है, आउनु होला भेट्नलाई है। अनि कसको बारेमा हेराउनुहुन्छ त आज? हजुर हजुर, सुन्नु भएको छ बोलेको? तपाईँको आवाज राम्रो आएन, तपाईँ भित्र हुनुहुन्छ नि, बाहिरपट्टि आउनुहोस् त।
2: आफ्नै बारेमा?
0: आफ्नै बारेमा, जन्ममिति भन्नुहोस् त, कति हो?
2: 2065 साल। 2065 मङ्सिर 10 गते।
0: मङ्सिर महिना 10 गते।
2: हजुर, राति 12 बजे।
0: रातिको 12 बजे हो?
2: हजुर,
0: मध्याहको 12 बजे है?
2: हजुर,
0: 12 बजे, ठ्याक्कै 12 बजे। ल, भनेपछि जन्म तपाईँको धादिङै भएको हो?
2: धादिङ।
0: ल, सुन्नुहोस् है, ध्यान दिएर, श्री गणेशमा श्रीमती रामानुजायनमा 2065 साल मङ्सिर कृष्ण पक्षको मङ्गलबार चतुर्दशी तिथिमा जन्म तुला राशि, स्वातिको चौथो चरण नाम आउँछ ताबाट तारादेव, तारापति यस्तो नाम आउँछ, अन्तिमले देवगण परेको छ, तपाईँको राशिफल चाहिँ तुला राशि आउँछ है। घातकमा परेको छ तिथिहरू, चौथी, नवमी, चतुर्दशी, बिहिबार घातक, नम्बरमा 6 नम्बर राशिमा मिथुन राशि घातक भनेर लेखेको छ। काल सर्पयोग परेको छ बाबुको, यो काल सर्पयोगको शान्ति गर्नुपर्छ, छातीमा नाग आएर बसेको छ, यसले अलिकति स्वास्थ्यमा समस्या बनाउँछ बाबुको लागि चाहिँ। माङ्गलिक पनि परेको छ फेरि, चौथो माङ्गलिक, मङ्गलबारको दिन चोखो खाने, शुद्ध भोजन गर्ने, कालो सर्पयोगको रत्न र कवच धारण गर्ने, कालो सर्पयोगको रत्न कवच लाउनु भयो भने कालो सर्पयोगको एकदम यसले मालामाल गराउँछ, राम्रो गराउँछ, समस्या आउँदैन, बाधा र रोकआउटहरू पनि आउँदैन भन्ने कुराहरू पनि देखियो यहाँबाट है तपाईँको लागि चाहिँ विशेष गरी। अब अहिले 65 सालको भन्नुभएको छ, अहिले ग्रहहरू तपाईँको लागि चलेको छ उल्का, अर्को बृहस्पति चलेको छ, पढाइमा फिटिक्कै मन नजाने, पढ्न मन नलाग्ने, घुमफिर गर्न मन लाग्ने, अनि रिसाउन मन लाग्ने, झुट बोल्न मन लाग्ने, यस्तो यस्तो खालको ग्रह चलाएर छ हो कि होइन बाबु? अब पढाइमा अलिक धेरै ध्यान दिनु पर्यो नि, यो समय त पढाइमा ध्यान दियो भने राम्रो हुन्छ, पढ्ने मान्छेको सबै कुरा राम्रो, नपढ्नेको केही पनि नराम्रो हुन्छ क्या, आजभोलि नपढेको नै हुँदैन, त्यही भएर अलिकति मेहनत गरेर अलिक जान्ने भएर पढ्नु पर्यो बाबुले, अनि राम्रो हुन्छ, समस्याहरू आउँदैन, बाधा रोकआउटहरू आउँदैन भन्ने कुरा देखिएको छ क्या है।
2: अनि विदेशहरू के कस्तो छ?
0: विदेशहरू राम्रो छ तपाईँको, ठिक छ, विदेशमा समस्या छैन, राम्रो छ। विवाहको लागि चाहिँ अब माङ्गलिक केटी खोज्ने अनि बिहा गर्ने, यसो लभ सभ गरेर बिहा गर्नुहुन्न, बिहा गर्दाखेरि 20 कट्नुपर्छ, बिहा गर्दा 20 वर्षभन्दा अगाडि बिहा नगर्नु है। कुण्डली राम्रो छ बाबुको, त्यस्तो नराम्रो होइन, तर कालो सर्प योगले चाहिँ जे कुरामा पनि अलिक पछि पछि परिन्छ, साथीहरू भन्दा पढाइमा पछि परिन्छ, साथीहरू भन्दा कमाईमा पछि परिन्छ, साथीहरूको भन्दा स्वास्थ्य कमजोर हुन्छ। यो ग्रह छ बाबुको कालो सर्पयोगको, रत्न कवच पाउँछ हामीसँग, यो चाहिँ मम्मी बाबासँग सल्लाह गरेर रत्न कवच लाउनु भयो भने तपाईँको स्वास्थ्यदेखि लिएर पढाइ, रोजगार, विदेश, विवाह सबै थोकलाई राम्रो गराउँछ है।
2: अनि कुन पेसा राम्रो
0: हुन्छ? पेसा त धेरै हुन्छन् बाबु, अब तपाईँको लागि चाहिँ फलाम सम्बन्धीको पेसाहरू राम्रो हुन्छ, आर्मी पैसा भर्ती हुन, कुक पढ्नुहुन्छ भने होटल म्यानेजमेन्ट विषय लिएर पढ्नको लागि, अथवा म्यानेजमेन्ट लिएर पढे पनि हुन्छ, अथवा साइन्स विषय लिएर पढे पनि हुन्छ होइन, इन्जिनियरिङ लिएर पढे पनि हुन्छ, तपाईँको लागि त्यो कुराहरू ठिकै छ। हजुर हजुर, अलिक पढाइमा अलिक ध्यान दिनु ल, यतिको पढाइ अलिकति गाह्रो हुन्छ क्या लोकसेवा आयोगमा नाम निकाल्नको लागि हो कि होइन भन्नुहोस् त, त्यो अलिकति मिहिनेत गरेर पढ्नुहोस्, राम्रो हुन्छ, चिन्ता नगर्नुहोस् है त। हुन्छ, फोन गर्नुभयो, धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नुहोला। उहाँले फोन गर्नुभएको थियो हामीलाई, धादिङबाट फोन गर्नुभएको थियो, उहाँले आफ्नो बारेमा हेराएर गइसक्नु भएको छ, तपाईँ पनि आफ्नो आफन्तको विषयमा, ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला, मसँग प्रत्यक्ष रूपमा भेट्न चाहनुहुन्छ भने भरतपुर 8 गौरीगञ्ज हेल्प पोस्टकै अगाडि आएर तपाईँले भेट्न सक्नुहुन्छ। र तपाईँहरू चाहिँ विशेष गरी धादिङ गोर्खातिर हुनुहुन्छ, विशेष गरी गोर्खातिर हुनुहुन्छ भने चाहिँ तपाईँहरू गोर्खातिर पनि आएर हामीलाई भेट्न सक्नुहुन्छ है। हामी साउनमा हामी आउँदैछौँ, साउनको 3-4 गतेतिर हामी आउँदैछौँ, कुरा बुझ्नुभयो नि, त्यही भएर तपाईँहरूले विशेष भेट्नु होला, हामीलाई आएर भेट्न सक्नुहुन्छ। विशेष गरी चाहिँ साउनको 1 गते 2 गते त हामी आउँदैनौँ, 3 गतेतिर यहाँबाट हिँड्ने, 4 गतेदेखि चिनासिना हेर्न सबै कुराहरू गर्न पाइन्छ, 4 गते सोमबार पनि पर्ने रहेछ है, 4 गतेदेखि तपाईँले सिनाहरू हेरेर पाउनुहुन्छ। पहिला सुरुमा हामी आउनेछौँ धादिङ भन्दा पनि पहिला सुरुमा हामी गोर्खा आउनेछौँ, किनकि हामी अस्ति नै पोहोर परार हामी धादिङ आएका थियौँ नि त, अनि गोर्खाका धेरै श्रोताहरूले गोर्खाको चाहिँ आउनु भएन, तपाईँ धादिङ आउने यहाँ चाहिँ नआउने, अनि हामी गोर्खाका मान्छेलाई चाहिँ अलिकति किन त्यस्तो गर्नुभएको भनेर बुवा आमाहरूले भन्नुभएको छ क्या। विशेष गरी चाहिँ जो चाहिँ भरतपुरसम्म आइपुग्न सक्नुहुन्न, बाटो देख्नुहुन्न होइन, बाहिर हिँड्न सक्नुहुन्न, अशक्त हुनुहुन्छ, वृद्ध बुवा आमाहरूको लागि चाहिँ हामी आउनेवाला छौँ, उहाँहरू सँगसँगै तपाईँहरूले पनि चिनाहरू हेर्न पाइहाल्नुहुन्छ, आउनुहोला है। कोही मित्र आउनुभएको छ, स्वागत गरौँ, कहाँबाट को बोल्दै हुनुहुन्छ? हजुर नमस्ते।
3: नमस्कार गुरु।
0: कहाँबाट को बोल्दै हुनुहुन्छ?
3: म सल्यान सारदा नगरपालिका 5 जनक खड्का छ।
0: जनक खड्का सल्यानबाट है?
3: हजुर।
0: कतिको सुन्नुहुन्छ सल्यानतिर कार्यक्रम?
3: कार्यक्रम रेडियो होलेरी लाग्छ सर, रेडियो होलेरी सुन्छौँ गुरु।
0: दिनदिनै सुन्नुहुन्छ?
3: दिनदिनै सुन्छौँ गुरु।
0: हो, दिनदिनै आउँछ नि कार्यक्रम?
3: हजुर आउँछ आउँछ, दिनकै होलेरी पछि पनि आउँछ गुरु।
0: ल, अनि कसको बारेमा हेर्नुहुन्छ त आज?
3: मेरो छोरीको बारेमा गुरु।
0: छोरीको जन्ममिति भन्नुहोस् त, कति हो?
3: 2082 साल।
0: 2082
3: फागुन 1 गते।
0: फागुनको 1 गते
3: दिउँसो 3:31 गुरु।
0: दिउँसो 3:30
3: एकतिस मिनटमा।
0: हजुर।
3: 3:31 गुरु।
0: एकतिस मिनटमा हो? कसको भन्नुभयो? छोरीको होइन?
3: हजुर छोरीको।
0: 2082 सालमा जन्म भएको शुक्रबारको दिन धनु राशि है मूल पढ्या रहेछ मूलको चौथो पाउ नाम आउँदो रहेछ नानीको भीबाट भीष्म कुमारी अथवा भीम कुमारी नाम आउँदो रहेछ आज नै राक्षस गर्नु परेको छ अलिक छिटो छिटो रिसाउने स्वभावकी हुन्छन् पछि है अनि यो मूलको शान्तिहरू गराइँदा राम्रै हुन्छ हजुर त्यति खासै दोष लाग्ने खालको चाहिँ होइन तर पनि शान्ति गरेको राम्रो है घातक तिथिहरू तृतीय अष्टमी त्रयोदशी शुक्रबार घातक नम्बरमा नौनुमा राशिमा कर्कट राशि घातक छ यिनको माङ्गलिक परेको छिन् यो माङ्गलिकको शान्ति गर्नुपर्छ आमा जस्तै कडा हुन्छ नि क्या तपाईँको श्रीमती जस्तै कति कडा हुनुहुन्छ श्रीमती हो कि होइन अब यिनको लागि आइतबारको दिन सूर्यको पूजाहरू सूर्यको दर्शनहरू मंगलबारको दिन चोखोनितो घरमा मंगलबार र आइतबार माछा मासु लक्ष्मी प्याज नखानु है
3: होइन
0: माछा मासु लसुन लसुन प्याज भनेको रक्सी होइन माछा मासु लसुन प्याज भनेको हो क्या मैले बुझ्नुभयो
3: लसुन प्याज
0: हजुर त्यो नखाने तपाईँको लागि राम्रो छोरीको लागि विशेष स्वास्थ्य राम्रो हुन्छ है अहिले केतु र उल्का चलेको छ स्वास्थ्यमा अलिकति असर गर्छ स्वास्थ्यमा अलिकति बाधा आउँछ बिरामीहरू हुन सकिन्छ यो बेलामा चाहिँ अलिकति विशेष ख्याल गर्नु नानीको लागि अरू त्यस्तो नराम्रो छैन ठिकै छ ग्रहहरू राम्रै छ है चिन्ता नलिनुहोस् नानीको ग्रह राम्रो छ छ वर्ष पुरा भएर सात वर्ष लागेपछि चाहिँ ग्रह शान्तिहरू गर्नुपर्छ राम्रो तरिकाले नभए त्यो बेलामा चोटपटक लाग्न सक्छ अलिक ख्याल गर्नु होला है हुन्छ फोन गर्नुभयो धेरै धन्यवाद कार्यक्रम सुन्दै गर्नु होला उहाँले फोन गर्नुभएको थियो सल्यानबाट आफ्नो छोरीको विषयमा हेराएर गइसक्नु भएको छ तपाईँहरू पनि आफ्नो आफन्तको विषयमा ग्रह र भाग्यको विषयमा जानकारी लिन चाहनुहुन्छ भने फोन गर्नुहोला मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि भरतपुर 8 गौरीगंज हेल्प पोस्टकै अगाडि आएर भेट्न सक्नुहुन्छ अनि मसँग प्रत्यक्ष रूपमा भेट्नको लागि तपाईँहरू चाहिँ साउनमा तपाईँहरू चाहिँ विशेष गरी साउनको 3 गते तपाईँहरू चाहिँ गोर्खातिर हुनुहुन्छ भने गोर्खा चाहिँ तपाईँको बजारमा आएर भेट्न सक्नुहुन्छ है तपाईँहरूले चाहिँ नाम टिपाउनु होला धादिङमा 6 गतेदेखि तपाईँले चाहिँ नामहरू टिपाउनुहोस् धादिङ पुच्छर बजारमा हामी त्यहाँ पनि आउने सल्लाह गरिराखेका छौँ गोर्खा पक्का भइराखेका छ गोर्खा बजारतिर तपाईँहरू आउनुलाई सजिलो हुन्छ हेराउनको लागि भन्ने कुराहरू हो कार्यक्रम ज्योतिष वास्तुको बसाइमा छौँ यतिखेर हामी हरेक दिन बिहान ठिक 7 बजीदेखि लगभग हामी तपाईँहरूसँग चाहिँ नै 8 बजीसम्म रहने गरेका छौँ आजको लागि चाहिँ कार्यक्रम ज्योतिष वास्तुको समय सकिएको जानकारी मलाई प्राविधिक मित्रबाट इसारा भएको छ भोलि बिहान ठिक 7 बजेमा कार्यक्रम लिएर फेरि पनि उपस्थित हुनेछु तबसम्म लागि प्राविधिक मित्रका साथै म ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई बिदा दिनुहोस् नमस्कार शुभ दिन।

0: के तपाईँ भूत वर्तमान र भविष्यको बारेमा जानकारी लिन चाहनुहुन्छ?
1: यदि चाहनुहुन्छ भने बनारसको विश्वविद्यालयबाट अध्ययन पूरा गर्नुभएका ज्योतिष शास्त्र सम्बन्धी वर्षौं वर्षदेखि अनुभव सँगाल्नुभएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त विभिन्न रेडियो तथा टेलिभिजनमा ज्योतिष वस्तु कार्यक्रम प्रस्तुता ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदीलाई भेट्नुहोस्।
0: हाम्रा सेवाहरू कम्प्युटर प्रविधिद्वारा चिना टिप्पणी बनाउने, हेराउने,
1: वास्तुशास्त्र सम्बन्धी परामर्श,
0: घर घडेरीको माटो परीक्षण,
1: विदेश यात्राको समस्याको समाधान,
0: वैवाहिक समस्याको निराकरण,
1: व्यापार व्यवसायमा भएका बाधा,
0: निसन्तान सम्बन्धीका समस्याहरू,
1: पढाइ लेखाइमा पर्ने समस्याको निवारण,
0: नानी बाबुको भविष्य, प्रेम मित्रता, पछिको दोष निवारण,
1: पितृ उद्धार,
0: ग्रह अनुसार रत्न र कवच धारण,
1: कुण्डलीमा भएका अनिष्ट योग र ग्रह शान्ति एवं धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गरिन्छ।
0: सम्पर्क ज्योतिष आचार्य पण्डित प्रेम प्रसाद सुवेदी ज्योतिष तथा वास्तु परामर्श सेवा भरतपुर चितवन, मोबाइल नम्बर 9845175223 र 9806575223। पुनः फोनबाट पनि ग्रह दशा र भाग्यको बारेमा जानकारी लिन सक्नुहुनेछ।

0: रेडियो बिहानी
1: 97.6 मेगाहर्ट्ज
2: रेडियो कार्यक्रम जीवन को वचन हो।

0: जयमसी तथा ख्रिस्टीय अभिवादन यहाँहरू सम्पूर्ण हाम्रा प्रिय श्रोताहरूलाई कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्दछु। म कार्यक्रम प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक मण्डलीद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचनको यो नयाँ श्रृंखला लिएर आज पनि तपाईँको घर आँगनको रेडियो स्टेशन मार्फत हामी उपस्थित भइसकेका छौं। प्रिय श्रोता, रेडियो कार्यक्रम जीवनको वचन तपाईँको आफ्नै कार्यक्रम हो। हाम्रो विश्वासको आधार धर्मशास्त्र बाइबल हो। धर्मशास्त्र बाइबलको यहुन्नाको पुस्तक 3:16 पदमा यसरी लेखिएको छ, किनकि परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्त जीवन पाओस्। यो कार्यक्रमको मुख्य व्यक्ति प्रभु येशू ख्रीष्ट हुनुहुन्छ। उहाँ मानिसको पाप उठाइ लैजाने परमेश्वरको थुमा हुनुहुन्छ। उहाँ स्वयं परमेश्वर हुनुहुन्छ, तर आजभन्दा धेरै वर्ष पहिले उहाँ मानवको रूप धारण गरेर यो संसारमा तपाईँ र मेरो लागि आउनुभयो। त्यसकारण वचनमा भनिएको छ कि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश हुने छैन तर त्यसले अनन्त जीवन प्राप्त गर्नेछ। यस्तै सन्देश हामी तपाईँको माझमा लिएर आउने गर्दछौं र आज पनि हामी तपाईँको बीचमा धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन लिएर आएका छौं। मलाई विश्वास छ तपाईँले हामीलाई शुरूदेखि अन्त्यसम्म सुनेर साथ दिनुहुनेछ। आउनुहोस्, अब ढिलो नगरिकन वचनतर्फ लाग्नेछौं।
1: आजको प्रवचन सेवामा उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई मेरो तर्फबाट हाम्रा मुक्तिदाता उद्धारकर्ता ख्रीष्ट येशूको पवित्र र उच्च नाउँमा ख्रिष्टीय अभिवादन तथा जयमसी भन्न चाहन्छु। आजको प्रवचन सेवाको निम्ति यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट युहन्नाद्वारा लिखित पत्र पहिलो युहन्ना 2 28 3:10 पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्न गइरहेको छु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेकन आउनुहोस्, यसरी हामी पाठ गर्नेछौ।

0: हामीलाई शर्माउन नपरोस्।
1: उहाँ धार्मिक हुनुहुन्छ भन्ने कुरा यदि तिमीहरूले जान्यौ भने यो कुरा तिमीहरूलाई निश्चय हो।

कह लिएकाहरू हौं र साच्चै हौं पनि। यसै कारणले त संसारले हामीलाई चिन्दैन किनभने त्यसले उहाँलाई चिनेन। प्रिय हो, अहिले हामी परमेश्वरका सन्तान हौं र हामी के हौंला सो अहिलेसम्म प्रकट भएको छैन। यति जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तै देख्नेछौ। अनि जस्तो उहाँ पवित्र हुनुहुन्छ उहाँमाथि यो आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। पाप गर्ने हरेकले व्यवस्था भंग गर्दछ। पाप नै व्यवस्था भंग हो। पाप हरण गर्नलाई नै उहाँ प्रकट हुनुभएको हो भन्ने कुरा तिमीहरू जान्दछौ र उहाँमा कुनै पाप छैन। उहाँमा रहने कसैले पाप गरिरहँदैन। पाप गरिरहने कसैले उहाँलाई न देखेको छ न त चिनेको नै छ। साना बालकहरू, कुनै मानिसले तिमीहरूलाई छल्न नपाओस्। जो धार्मिकतामा चल्छ ऊ धर्मी हो, जस्तो उहाँ धर्मी हुनुहुन्छ। जसले पाप गर्छ त्यो दियाबलसको हो, किनकि दियाबलसले त सुरुदेखि नै पाप गर्दै आएको छ। दियाबलसको कामहरू नष्ट पार्नलाई नै परमेश्वरका पुत्र प्रकट हुनुभएको हो। परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हो। परमेश्वरको सन्तान को हो र दियाबलसको सन्तान को हो यसैबाट प्रष्ट हुन्छ। जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन र त्यो व्यक्ति पनि होइन जसले आफ्नो दाजुभाइहरूलाई प्रेम गर्दैन। आदरणीय श्रोता, यो खण्डमा हामीले धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने मुख्य विचारलाई हामी विशेष गरेर अध्ययन गर्दैछौ। धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ। जो व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ त्यो व्यक्ति धार्मिकतामा चल्छ भन्ने कुरा हो। धेरैजनाले धार्मिकतामा चल्ने कुराहरू बढी गर्छन् तर उनीहरूले बुझ्नुपर्ने कुरा के हो भने परमेश्वरबाट जन्मेको हो कि होइन। किनभने जन्मिनु पर्यो अनि जिउनु पर्यो। जन्मने कुरा महत्वपूर्ण छ। जब परमेश्वरबाट जन्मिन्छ, जो परमेश्वर पवित्र हुनुहुन्छ, उहाँ जब उहाँबाट जन्मेको हुन्छ त्यो जन्मेको व्यक्तिहरूको स्वभाव धार्मिकता हुन्छ। किनभने परमेश्वर धर्मी हुनुहुन्छ। परमेश्वर धर्मी हुनुभएको कारणले गर्दा जो व्यक्ति परमेश्वरबाट जन्मेको हुन्छ त्यो व्यक्ति चाहिँ धर्मी हुन्छ, धर्मी ठहरिन्छ। अनि धर्मी ठहरिएपछि उनीहरूले आफ्नो जीवनमा धार्मिकतामा चल्ने कुराहरूलाई ध्यान दिन्छ। अब यो खण्डमा हामीले हेर्दै गर्यो भने उहाँमा रहिरहो भन्ने कुरा यहाँ गरिएको छ। उहाँको आगमनमा उहाँको सामुन्ने हामीलाई शर्माउन नपरोस्। यीशु ख्रीष्ट अब चाँडै आउँदै हुनुहुन्छ भन्ने कुरा बाइबल धर्मशास्त्रले स्पष्ट बताएको छ। किनभने यीशु ख्रीष्ट यो संसारमा आउनुभयो, उहाँ बलिदान हुनुभयो, उहाँको मृत्यु भइसकेपछि उहाँको पुनरुत्थान भयो, उहाँ स्वर्ग रहनुहुनुभयो। अब उहाँले प्रतिज्ञा गर्नुभएको छ उहाँ फेरि यो संसारमा आफ्ना मानिसहरूलाई लिनका निम्ति आउँदै हुनुहुन्छ र उहाँ जब आउनुहुन्छ, उहाँ आइसकेपछि उहाँले आफ्नो धर्मीजनहरूलाई लिएर परमेश्वरको

0: राज्यमा प्रवेश गराउनुहुन्छ र उहाँले आफ्नो जातिलाई उहाँ लिन आउँदै हुनुहुन्छ र उहाँ आउने समयमा कतिजना छुट्नेछन् कतिजना जानेछन् भन्ने कुरा पनि बाइबल धर्मशास्त्रले बताउँछन्। जो व्यक्तिहरू धार्मिकतामा चल्छन् चलिरहन्छन् उनीहरू चाहिँ लगिनेछन् अथवा उहाँसँग जानु हुनेछ अथवा उहाँको आगमनमा उनीहरू जानेछन्। त्यसकारण उहाँमा रहिरहने व्यक्तिहरू उहाँमा उहाँको धार्मिकतामा चल्ने व्यक्तिहरू चाहिँ पक्कै पनि उहाँसँग जानेछ। परमेश्वर धार्मिक हुनुहुन्छ र धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने कुरा हामीले यहाँ बुझिरहेका छौं। हामी परमेश्वरका सन्तान भनी कहलिएकाहरू हौं। जब हामी धार्मिकतामा परमेश्वरबाट जन्मेको हुन्छ धार्मिकतामा चल्नका लागि र उहाँका सन्तानहरू भनेर कहलिएका छौं भनेर यहाँ हामी देख्छौ। संसारले हामीलाई चिन्दैन किनभने संसारले उहाँलाई चिनेनन्। यीशु ख्रिस्टलाई नचिन्ने व्यक्तिहरूले भनौ हामीलाई पनि चिन्दैन। ख्रिस्टियनहरूलाई ख्रिस्टियन को हो यीशु ख्रिस्टलाई विश्वास गर्ने व्यक्ति को हो भन्ने कुराको रहस्य त्यस व्यक्तिले मात्रै जान्दछ जसले यीशुलाई चिनेको हुन्छ। यीशुलाई नचिन्ने व्यक्तिहरूले ख्रिस्टियनलाई चिन्न पनि मुस्किल पर्छ किनभने ख्रिस्टियनहरू परमेश्वरसँग जोडिएको ख्रिस्टियनहरू परमेश्वरसँग सम्बन्ध गाँसिएका व्यक्तिहरू हुन् र धार्मिकतामा चल्ने व्यक्तिहरू हुन्। उनीहरू परमेश्वरबाट जन्मेकाहरू हुन्। जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौं। जब उहाँ प्रकट हुनुहुन्छ यीशु ख्रिस्ट जब आउनुहुन्छ फेरि र उहाँले आफ्ना मानिसहरूलाई अथवा धर्मीजनहरूलाई अथवा परमेश्वरबाट जन्मेकाहरूलाई ख्रिस्टियनहरूलाई साँचो ख्रिस्टियनहरूलाई उहाँले भेट्नुहुनेछ र हामी पनि उहाँ जस्तै हुनेछौ भनेको चाहिँ ख्रिस्टियनहरू साँचो ख्रिस्टियनहरू उहाँ जस्तै हुनेछन्। उहाँ जस्तो हुनुहुन्छ ख्रिस्टियनहरू पनि त्यस्तै देखिनेछ। उहाँमाथि आशा राख्ने हरेक मानिसले आफूलाई पवित्र पार्छ। अब यहाँ महत्वपूर्ण कुरा के भने चरित्र परमेश्वरबाट जन्मेका मानिसहरूको चरित्र अथवा उनीहरूको व्यवहार चाहिँ पवित्र हुन्छन् र पवित्र कुन अर्थमा हुन्छन् भन्दा परमेश्वर आफै पवित्र हुनुहुन्छ धर्मी हुनुहुन्छ र उहाँबाट जन्मेका सन्तानहरू पनि पवित्र हुनुपर्छ। पवित्रताले नै परमेश्वरको सन्तान हो भनेर बुझ्नलाई सहायता गर्छ। उहाँमा रहने कसैले पाप गरिरहँदैन पाप गरिरहने कसैले उहाँलाई देखेको र चिनेको हुँदैन। यहाँनिर लेखकले स्पष्ट पार्न खोजेको कुरा के हो भने परमेश्वरलाई देखेका मानिस अथवा परमेश्वरबाट जन्मेका मानिसहरूले पाप गरिरहँदैन। उनीहरूले पाप गर्यो भने पनि तुरुन्तै पश्चाताप गरेर घरिघरि त्यो पाप गरिरहन सक्दैन किनभने यहाँ यसरी लेख्छ जो धार्मिकतामा चल्छ ऊ धर्मी हो जस्तो उहाँ धर्मी हुनुहुन्छ। परमेश्वर धर्मी हुनुहुन्छ त्यसै कारणले पाप गर्न सक्दैन यी व्यक्तिहरूले। परमेश्वरसँग जोडिएका मानिसहरू परमेश्वरसँग सम्बन्धमा रहने मानिसहरूले पाप गरिरहँदैन। जसले पाप गर्छ त्यो दियावलसको हो किनकि दियावलसले त सुरुदेखि नै पाप गर्दै आएको छ र पाप गर्नेहरू पनि पाप गराउने पनि यहाँ यो संसारमा छ। मानिसलाई पाप गराउन लगाउने भित्रीय शक्ति भनेको दियावलस नै हो र दियावलसले जब एउटा व्यक्तिलाई चलाउँछ त्यो व्यक्तिले पापै गर्छ। पाप गरिरहन्छ तर जब परमेश्वरमा उनीहरू जोडिन्छ जब परमेश्वरबाट ऊ जन्मेको हुन्छ उसले पाप गरिरहन सक्दैन किनभने परमेश्वरले पाप गर्नुहुन्न दियाबलसको कामहरू नष्ट पार्नलाई नै परमेश्वरको पुत्र प्रकट हुनुभएको हो आज यो दुनियाँमा यीशु ख्रीष्टको बारेमा सबै ठाउँमा चर्चा भएको कुरा हामी देख्छौ र यीशु ख्रीष्ट यो संसारमा किन आउनुभयो भन्ने कुरा सबैले जानेको बुझेको हुनुपर्छ भन्ने कुरा यहाँ स्पष्ट देखिन्छ यो कुरा स्पष्ट छ कि यीशु ख्रीष्ट चाहिँ दियाबलसका कामहरू नष्ट पार्नलाई नै उहाँ प्रकट हुनुभएको हो उहाँको जन्म भएको हो र आज यो संसारमा दियाबलसको काम भनेको पाप गर्न लगाउने हत्या गर्न लगाउने व्यभिचार गर्न लगाउने र मानिसलाई ती नराम्रा कामहरू गर्न लगाउने भ्रष्टाचार गर्न लगाउने यी सबै दियाबलसबाट निर्देशित प्रोत्साहित भएका हुन्छन् अनि मानिसहरूलाई यसरी दियाबलसले चलायो भने उसको चरित्र उसको जीवन चाहिँ ठिक तरिकाले चल्दैनन् तर परमेश्वरबाट जन्मेका मानिसहरू परमेश्वर धर्मी हुनुभएको कारणले गर्दा परमेश्वरको निर्देशनमा चल्ने मानिसहरूले पाप गरिरहँदैन भनेर यहाँ लेखिएको छ परमेश्वरबाट जन्मेको कसैले पनि पाप गरिरहँदैन किनकि उहाँको स्वभाव त्यसमा रहन्छ र त्यसले पाप गरिरहन सक्दैन किनभने त्यो परमेश्वरबाट जन्मेको हो जो धार्मिकतामा चल्दैन ऊ परमेश्वरको सन्तान होइन आफ्नो दाजुभाइलाई प्रेम पनि गर्दैन त्यस्ता व्यक्तिहरू चाहिँ आज यो दुनियाँमा धेरै धेरै पाउन सकिन्छ किनभने उनीहरू धार्मिकतामा चल्दैन र उनीहरू परमेश्वरको सन्तान पनि होइन उनीहरू दियाबलसद्वारा चलाइएको हुन्छ त्यसकारण यो सबै कुराहरू बडो महत्वपूर्ण छन् र आज यो कुरा यहाँहरूको बीचमा म भन्न चाहन्छु लेखकले यो खण्डमा एक व्यक्तिले आफूलाई धार्मिकतामा चलेर आफ्नो दाजुभाइहरूलाई प्रेम गरेर आफूलाई धर्मी हो भनेर प्रमाण दिने कुरालाई समावेश गरेका छन् धर्मी व्यक्तिहरूले धार्मिकतामा चलेर आफ्नो दाजुभाइलाई प्रेम गरेर देखाउन सक्नुपर्छ साथै पाप गरिरहन पनि सक्दैन किनभने परमेश्वरको स्वभाव उनीहरूमा हुन्छ परमेश्वरको स्वभाव भएको व्यक्तिले पापलाई घृणा गर्छ दियाबलसले पाप गरिरहनलाई प्रेरणा दिन्छ भन्ने कुरा पनि यहाँ हामी देख्छौ त्यसकारण हरेकले धार्मिकतामा चलेर आफ्नो दाजुभाइलाई प्रेम गरेर धर्मी अथवा परमेश्वरबाट जन्मेको हो भन्ने प्रमाण दिन सक्नुपर्छ उहाँमा रहनेहरू सबै परमेश्वरबाट जन्मेको हुन्छ र उहाँमा जन्मेकाहरू उहाँमा आशा राख्नेहरूले धर्मी जीवन जिउने काम गर्दछ के यहाँहरूले पनि धर्मी जीवन जिउनको लागि सोच राख्नुभएको छ कसरी चलिराख्नु भएको छ दियाबलसद्वारा चलाइएको महसुस गरिराख्नु भएको छ कि या त परमेश्वर जो धर्मी हुनुहुन्छ पवित्र हुनुहुन्छ प्रेमिलो हुनुहुन्छ उहाँद्वारा जन्मेको भएर जिउँदाखेरि आनन्द शान्ति खुशी र रमहारको जिन्दगी हुन्छ भने दियाबलसद्वारा चलाइएको जीवन चाहिँ यो संसारमा हत्या व्यभिचार अनैतिक गर्नका लागि प्रेरणा भइराखेको हुन्छ र आज यो खण्डले धार्मिकतामा चल्ने हरेक परमेश्वरबाट जन्मेको हुन्छ भन्ने विचारलाई हामीले यहाँ देखेका छौं र यदि परमेश्वरबाट जन्मेको हुन चाहनुहुन्छ भनेदेखि एउटै मात्रै विकल्प यीशु ख्रीष्टलाई विश्वास गर्नेहरू परमेश्वरबाट जन्मेको हुन्छ यीशुलाई विश्वास गरिसकेपछि जब एउटा व्यक्तिको जीवन परिवर्तन हुन्छ त्यो परिवर्तन भएको जीवनले धार्मिकतामा जिउनलाई ठूलो मदत मिल्छ पवित्र जीवन जिउँछु भनेर धार्मिकताको जीवन जिउँछु भनेर असल जीवन जिउँछु भनेर जति भने पनि त्यसको मूलसँग सम्बन्धित हुन्छ यदि परमेश्वरबाट जन्मेको हो भने उसले असल काम गर्न सक्छ
1: धार्मिकतामा जिउन सक्छ,
0: पवित्रतामा जिउन सक्छ, तर दियावलसबाट निर्देशित भएको हो भने त्यो व्यक्तिले सक्दैन। त्यसकारण आदरणीय श्रोताहरू, परमेश्वरको वचन स्पष्ट छ। यदि हामी धार्मिकतामा चल्ने विचार गरेका छौं भने, पवित्र जीवन जिउने मन हामीले गरेका छौं भने, असल काम गरेर जिउने मन गरेका छौं भने परमेश्वरबाट जन्मेको हुनुपर्छ। हरेकले यीशुलाई विश्वास गर्नुहोस् र परमेश्वरबाट जन्मिनु भएको होस् र त्यसपछि धार्मिकतामा चल्नु भएको छ। यति भन्दै आजको प्रवचन सेवालाई यहाँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने यहाँहरूको बीचमा अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।
2: हवस् त श्रोता, तपाईँलाई हाम्रो कार्यक्रम के कस्तो लाग्यो? यदि कार्यक्रम मन परेमा हामीलाई तपाईँको प्रतिक्रिया दिन सक्नुहुनेछ। त्यसको लागि हाम्रो मोबाइल नम्बर रहेको छ 9868553349, 9868553349। हामीलाई तपाईँको प्रतिक्रियाको निकै प्रतीक्षा रहनेछ। हवस् त, आजका लागि जीवनको वचनको सम्पूर्ण टीम एकैसाथ विदा हुन्छौ। तपाईँलाई परमेश्वरले धेरै आशिष दिनुभएको होस्।

0: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।
1: अब रंग फेसु मुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी समक बसुगो रंगला तिमीले शान्ति कायम थन्सुगो जयमसी तथा लासो फ्याफुलो नमस्कार स्पार्क माई फेथ तथा नला विश्वासी समक बसुगो अङ्क 35 श्री रंग निदा स्वागत मुला ङ वियोग तामाङ तिनिङ रंग दिदेन रंगला तिमीले शान्ति स्थापना देन कायम थन्बला महत्व बारे बडबला बारे सिमुला चु यांगला लागरी लानन महत्वपूर्ण लक्ष्य हिन्दा जब दोन यांग देन शान्ति आरे यांग आनन्द अनुभव लवरी अहम शान्ति बिना यांग द रो देन घनिष्ठ सम्बन्ध स्थापित लवरी रो ला आवाज न्यनबरी देन रो द प्रतिक्रिया पिनबरी गाडु तमुला रोमी 5:1 खेत दासनमा यांगला विश्वास ज्यामसेन यांगदा परमेश्वर द सेम निभा मी दोन लव मुला ओछि यांगला प्रभु येशु ख्रीष्ट ज्ञान छेन यांग परमेश्वर देन छ्याम दिक्पा मुला आत्मिक दृष्टिकोण ज्ञान यांगला मुक्तिला क्षण यांग रोदिन मिलाब्री तल येशु ख्रीष्ट बहुमूल्य काग्यम यांग धर्मी थरप लव मुला यांग प्रत्येकला लागरी चुनौती विवाह यांगला प्राकृतिक अनुभव गरी ज्ञान निरन्तर यांगला दिमाग गरिदा हडप लबारी देन येशु ख्रीष्ट ज्ञान आत्मिक ग्लारी रोसी यंग लागरी पूरा लशुब बेनन तमी ध्यान केन्द्रित लवा हिन्बा रोमी 8:5 तिक्त विषम पापी बानी बेहोरा अनुसार ब्रब मी गदेदा सेम पापी बानी बेहोर्दा सेम निवत ताम्री तमुला तर परमेश्वर आत्मा से कुलबा अनुसार ब्रब मी गदेला सेम परमेश्वर आत्मा दा सेम निवत ताम्री तमुला पापी बानी बेहोर अनुसार जे ब्रब सेम लव मी त शिव मी रंग मन हिन्न तर परमेश्वर आत्मा से मन अनुसार ब्रब सेम लव मी से च शान्ति देन जुनी यांगला जब यांग रंगला विचार रंगिन केन्द्रित लसेला छनोट लला यांग दुखी तला तिग्दा तिग्द विश्व यांग छ्याम तब बेनर कमजोर गदे बारेरी सचेत तला जब यांग यांगला विचार गदे छन्दो मी गदे केन्द्रित लला तेने यांगला शान्ति र लागरी थेने गदिर प्लिङ तामुला यांग निराश तला तिग्द विषम छन्द मि गदे एन सिद्ध आरे थेने गरी कमजोरी गदे तामुला थेने गल्ती लामुला रंग मन यांग लला जब यांगला वर्कला अवस्था जात लला यांग निराश लला तिग्द विषम यांगला दिमाग से यांगला संसारी शैतान से बबला बेनन अजारक द आज ब ताम गदे च्याजीब तामुला यसै 26:3 जो ल सेम रंगली बोमरेब मुला थेन रंगसी पुरन शान्ति थन्सुला तिग्द विषम थेसी रंग फिरी भरोसा थन्ब मुला यांगला लुइरी साचो शान्ति यांग मदेन कायम थन्ब याकर्की जेखेन तरिका मुला थेन दे थे यांगला मदा रोल वचन ल अद्भुत प्रतिज्ञा गदिरे केन्द्रित लबरी फिलिपी 4:6-7 एनी गदि चाहिँ तिगै ताम्रे सुर्त थलाउ तर जम्मन तामला लागरी प्रार्थना लवन धन्यवाद पिन्सी परमेश्वर देन श्याम बिन्ती लौ निसे था आयङ्ग परमेश्वर से पिन्बा शान्ति से एनी गदि जम्मलन मनबा ताम देन सेम द ख्रिस यसु देन श्याम गीत सोसी जोगब नसी थन्ना शैतान द रङला शान्ति योलावरी थापिन्सुगो तिनी देन हरेक दिन यसु ख्रिस सिंहासनरी मुस्युला शैतान आइन्बा बिसी निर्धारण लसुगो देन रंग येसुला पुरान अधिकार देन सुरक्षरी मुसिला रंगला बेनन चिन्ता गदे रंगला सुम्पिसुगो निरन्तर रूपले रंगला तिङ्दा रंगला वचन से भराइदिउ चुसे रंगला लुइरे शान्ति बाबा मुला जुन आनन्द र रूपले प्रकट तला चुसे रंगला लागरी थन्मा बेनन आशिष गदे प्राप्त लाभरी अनुमति पिन्ला आमेन परमेश्वरजी रंग निदा प्रशस्त मात्रै प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माइ फेथ कार्यक्रमलाई बारे रङला केही प्रतिक्रिया मुसम 01661940 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा दाजी रङनी छङमदानु जयमसी नमस्कार।
2: सधैँको होइन
3: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
4: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
2: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ
4: ल भाइको हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
3: किन नि बाबा
4: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
3: हस् बाबा
5: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार प्रोप्राइटर कृष्ण किबल सिन्हा
6: सम्पर्क मोबाइल 97140131429
7: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
8: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
7: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गराउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
8: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
7: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: होइन आज भोलि मलाई यस्तो के भयो होला घरिघरि टाउको दुख्छ निन्द्रा पनि लाग्दैन खाना त झन् पटक्कै रुच्दैन एक छत्तै डर मात्रै लागिरहन्छ के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै
3: होइन ए दिदी के भयो किन यसरी झोक्राएर बसिराख्नु भएको अनुहार पनि मलिनो देख्छु त
9: के हुनु नि खै नानी यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ घरिको हात जोड्ने घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो होइन है नानी बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने
3: ल दिदी त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि प्याथोलोजी ल्याब सेवा आधुनिक प्रविधि सहित छालसूत्र सेवा बिरामी भर्ना सेवा थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा अकुपंचर सेवा पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि ए हो र नानी यो अस्पताल चाहिँ कहाँनिर रहेछ हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी
9: ए
3: अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि ल सुन्नुहोस् दिदी त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी उत्तेजना नहुने शीघ्र स्खलन स्वप्न दोष धातु विकार नपुंसकता महिनावारी सम्बन्धी समस्या सेतो पानी बग्ने आङ खस्ने समस्या आदिको उपचार गरिन्छ हात जोड्ने नसा च्यापिएको खुम्चिएको घुँडा दुख्ने सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बात नसा च्यापिएको हड्डी छिरिएको प्यारालाइसिस युरिक एसिड जोड्ने दुखाई सुनिने ग्यास्ट्रिक गानोगोला अरुचि अपच कब्जियत मधुमेह रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव डिप्रेसन अनिद्रा अनावश्यक डर माइग्रेन पिनास दम खोकी पत्थरी चाया पोतो डन्डीफोर मुसा कोठी लुतो खटिरा दाद सोरायसिस डर्माटाइटिस
3: फिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार, आयुर्वेद उपचार।
6: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98141-67764, 98141-67764।
3: बुढा, आज इन्टरभ्यू थियो के भयो त?
11: म त सिधै छानिए भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
3: होइन, के भन्छ, कसरी नि?
11: कसरी हुनु नि, आज रिभर रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
3: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कूल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98491-85810, 98491-85810।
6: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 98510-63802, 98510-63802।
0: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
3: होइन सर, के सोचिरहनु भएको छ?
2: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
3: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
2: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बिच बजार धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808888778।
5: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसु गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भए आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
6: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
6: ल्याब टेस्ट,
5: भिटामिन डी,
6: भिटामिन बी 12,
5: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
6: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
6: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
5: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
7: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपाल को नया रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजहर चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिँडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नाइस भएन।
3: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि हेर्नुहोस्।
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमा नै फर्केछ हेर्नुहोस्। जमा नै फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडकोट भन्नुभयो 10 सिताजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा जम्मै बगुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ म। यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भन्यो डाक्टर साहब। भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेछ नि। म
6: सुधारे रामराजीपुर कलिपुर भन्छ न तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको कि। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुती सुते खाने भात, अनि त्यहाँ हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचै कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ़ मोबाइल 98550509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334
7: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ
8: खरो विषयमा दरो बहस नेपाली बहस

0: आदरणीय श्रोता नमस्कार, आजको नेपाली बहसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बहस देशभरका 350 बढ़ी रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहस डिजिटल प्लेटफर्ममा हाम्रो पात्रो .com र नेपाली नेटवर्क .com मार्फत पनि संसारभर रहेरका नेपालीहरूले सुनिराख्नु भएको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। नेपाली बहसमा हामी राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, कूटनीतिक क्षेत्रका विषयमा बहस र चर्चा गर्ने गर्दछौ र विशेष गरी हामी सरकारका सय दिन का विषयमा आज चर्चा गर्न चाहन्छौ। बालिन सरकारका सय दिन आशा र आशंकामै बित्यो। मधुमास सरकारले के गर्न सक्यो, के गर्न सकेन, आफ्ना प्रतिबद्धताहरू जसरी सरकारले जाहेर गरेको थियो त्यो ढंगले अगाडि बढ़न सक्यो त? आजको बहसमा हामी चर्चा गर्न चाहन्छौ मन्त्रालयको संख्या कटौतीदेखि संविधान संशोधनको बहस पत्र असारभित्र तयार पारिने, औपचारिक शैलीमा परिवर्तन गरिने, फजूल र औपचारिक कार्यक्रमको अन्त्य, डिजिटल प्रशासनको विस्तार, सेवाप्रवाहमा सहजता, विज्ञापन विज्ञान र नवप्रवर्तनमा जोड, सिंहदरबारको कार्य संस्कृतिमा सुधार, मध्यमवर्गलाई आर्थिक राहत र बिचौलियामाथि धमाधम कार्यवाही गर्ने कामहरू चाहिँ सरकारले गरेको छ, यसलाई सकारात्मक वयमा लिन सकिन्छ र विवादित कामहरू जनतालाई महँगी र करको मार परेको छ, सुकुम्बासीको बिचल्ली भएको छ, प्रेसप्रति अनुदार रहेको छ, प्रशासनिक मनोबल कमजोर रहेको छ, संसदको उपेक्षा र अध्यादेशको सहारा छ, अपरिपक्व र क्विक एक्सन छ, संस्थागत द्वन्द र अधिनायकवादी शैली छ र बालिन शाहको सचिवालयले जर्मनबाट ठेक्का खोसेर फ्रान्स शैलीलाई दिन खोज्दाखेरि जर्मन र नेपाल बीचको सम्बन्धका विषयमा पनि दरार आउने काम भएको छ। बीवाईडीमा अर्थमन्त्री चाहिँ मुछिएका छन्, त्यसको बारेमा छानबिन समिति छैन। गृहमन्त्री सुदन गुरूङमाथि लागेको आरोपमा अझैसम्म पनि छानबिन समितिले क्लीनचिट दियो तर प्रतिवेदन सार्वजनिक हुन सकेको छैन। मन्त्रीहरू सुनपति छन्, उनीहरूले अकुत सम्पत्ति कमाएका छन् तर त्यसको पारदर्शिता खोइ भन्ने जनताको प्रश्न छ। त्यसैले गर्दाखेरि अब हामी सुशासनका कुरा गर्दैछौ, जुन सुशासनका गफ गर्दैछौ। अब देशमा सुशासन आउँछ, अब देशमा सरकारले जनताहरूलाई आशा र भरोसाको केन्द्र बन्छ सरकार भन्ने खालका विषयहरू जसरी आइरहेका छन्, त्यो सँगसँगै सीमाका विषयमा प्रधानमन्त्री बोल्दाखेरिका विवादहरू सँगसँगै छन्। त्यसैले गर्दाखेरि अब सरकारका सय दिन कतिको राम्रा बने, सरकारका सय दिन यो मधुमास कस्तो रह्यो, आजको नेपाली बहसमा हामी चर्चा गर्नेछौ। राजनीतिले थिचिएको छ सुदूरपश्चिमको सपना। सुदूरपश्चिमका केआई सिंह प्रजातन्त्र स्थापनाको शुरूआती चरणमै प्रधानमन्त्री भए। लोकेन्द्र बहादुर चन्द चार पटक र शेरबहादुर देउबा पाँच पटक प्रधानमन्त्री भए। तर राज्य सञ्चालनका अन्य निकायको उच्च तहमा पनि सुदूरपश्चिमले पटक पटक प्रतिनिधित्व पायो। तर सुदूरपश्चिम अभाव, अविकास र विपन्नताबाट किन माथि उठ्न सकिरहेको छैन, यो प्रश्न सुदूरपश्चिमेलीका मुखमा सदाबहार झुण्डिरहेको छ। आदरणीय श्रोता, हामी नेपाली बहसमा चर्चा गर्न चाहन्छौ। सूचकाङ्कमा सुदूरपश्चिम निरपेक्ष गरिबी 34.16% छ, मानव विकास सूचकाङ्कमा 0.622% छ, प्रति व्यक्ति आय जम्मा 1,179 रूपियाँ डलर रहेको छ, कम उमेरमा विवाह 37.9% अझै पनि छ, कुपोषणको दर छ 10.10%, त्यसै गरी साक्षरताको दर छ 76.2%, बेरोजगारीको दर छ 11.5%। सुदूरपश्चिमको अहिलेको भयावह स्थितिका बारेमा पनि आज हामी चर्चा गर्न चाहन्छौ, किन प्रदेश जहिले पनि अभाव र गरिबीको चपेटामा छ त? आजको नेपाली बहसमा चर्चा गर्छौ। विभाजन रोक्न कंग्रेसभित्र अन्तिम कसरत भइरहेको छ, पाँच दिनभित्र निर्णय दिन संस्थापनलाई अल्टिमेटम पनि दिएको छ। अहिलेको अवस्थामा सोमबार राष्ट्रिय भेलाबारे निर्णय गर्ने, एकता महाधिवेशनको सम्भावना क्षीण रहेको छ, मुख्य विवाद केन्द्रीय समिति समायोजनमा रहेको छ। अब कंग्रेसको विवाद कहिलेसम्म टुंगिन्छ त? आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, जेनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नुपर्ने महानयाधिवक्ता कार्यालयको निर्देशन पनि छ। जेनजीमा धेरै घर ध्वस्त भएका छन्, गाड़ीहरू जलेका छन्, मानवले क्षति पाएका छन्, होइन, निजी सम्पत्तिमा पनि आगजनी भएको छ, व्यापार व्यवसायहरूमा पनि आगजनी भएको छ। यसका बारेमा पनि अहिलेको अवस्थामा मुद्दालाई स्थगित गर्नुपर्ने भन्ने विषय आएको छ। आदरणीय श्रोता, नेपाली बसमा चर्चा गर्न चाहन्छौ। सम्पत्ति छानबिनमा 11,000 बढ़ी उच्च पदस्थ रहेका छन्। सम्पत्ति छानबिन आयोगमा परेको उजुरीको संख्याले सार्वजनिक पदमा बसेका व्यक्तिको सम्पत्तिको स्रोत र पारदर्शिताबारे नागरिक कति जिज्ञासु छन् भन्ने पनि देखाउँदैछ। तर हामी भन्न चाहन्छौ, हो, सम्पत्ति छानबिन सबैको हुनुपर्छ, अकुत सम्पत्ति कमाएकाहरूको छानबिन हुनुपर्छ। छानबिन गरे भइगयो त, किन छानबिन गर्ने, कसको छानबिन गर्ने भनेर हिजो चाहिँ संसदमा हामी कुर्लिएको देख्थ्यौं, तर आज छानबिन हुनुपर्छ। राज्यका सार्वजनिक पदमा बसेका हरेक व्यक्तिको सम्पत्ति छानबिन हुनुपर्छ, त्यसलाई सरकारले तदारूकताका साथ अगाडि बढ़ाउनु पर्दछ। आजको दिनमा हामी सरकारलाई आग्रह गर्न चाहन्छौ, कसले कसरी कहाँबाट अकुत सम्पत्ति कमाएको छ, राज्यको सम्पत्ति कसले द्वन गरेको छ, जसको अस्वाभाविक रूपमा कसले सम्पत्ति आर्जन गरेको छ, उसको स्रोत खुलेको छैन, सबैको सम्पत्ति सार्वजनिक गर्नुपर्छ। अहिलेको सरकारका प्रतिनिधिहरूमाथि पनि आवाजहरू उठेका छन्, आशंकाहरू उठेका छन्। अब पछि आउने सरकारले उनीहरूका बारेमा पनि छानबिन गर्ला। तर आज हिजोका सांसदहरूका, हिजोका मन्त्रीहरूका र अब न्यायाधीशहरूका पनि सम्पत्ति छानबिन गर्नुपर्दछ। न्यायाधीशहरूले गोप्यमा न्याय परिषदमा सम्पत्ति बुझाउने होइन। नेपालको संविधानले हरेकलाई एकै क्षेत्रमा बाँधेको छ। अब न्यायाधीशदेखि लिएर हरेक क्षेत्रका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्दछ र सम्पत्ति सार्वजनिक गरिनुपर्दछ। त्यसैले गर्दाखेरि आजको नेपाली बहसमा हामी चर्चा गर्न चाहन्छौ। आदरणीय श्रोता, छोटो विश्राम लिन्छौ, विश्रामपछि उपस्थित हुनेछौं।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धिक गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764, 9141867764।
2: रेडियो बिहानी 97.6 मेगाहर्ज।
0: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत हुनुहुन्छ। अध्यक्ष साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
3: हजुर, नमस्कार
0: डाक्टर साहब। अब यो सरकार गठन भएको 100 दिन पूरा भएको छ, सरकारको 100 दिनको अर्थात मधुमासको समीक्षा कसरी गर्नुहुन्छ यतिखेर?
3: अब हेर्नुहोस्, अब धेरै आश्वासन विश्वास दिएर यो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी ठुलो बहुमतले निर्वाचित भयो, सरकार पनि बन्यो, धेरै अपेक्षाहरू पनि जनताले गरेका छन्। तर समग्रमा कतिपय कुराहरू भए जस्तो देखिए तापनि समग्रमा मलाई लाग्छ यसले सही दिशा पक्रन सके जस्तो मलाई लाग्दैन। जहाँसम्म अब सुशासनलाई ठूलो मुद्दा उहाँले बनाउनु भएको थियो, सुशासन भनेको के हो भनेदेखि कानूनको अक्षरश पालना, जहाँ कानूनको अक्षरश पालना हुँदैन सुशासनमा समस्या त्यहीँबाट सुरु हुन्छ। अहिले अब के देखिन्छ भने उहाँहरूले जे सोच्नुहुन्छ, सत्तामा बस्ने साथीहरूले जे सोच्नुहुन्छ त्यो नै नेपाल र नेपाली जनताहरूको लागि उत्कृष्ट हो। यदि त्यो सोचाइ कानून नियम विधिसँग मेल खाएन भने पनि फरक पर्दैन भन्ने मानसिकता एउटा छ। त्यसले गर्दाखेरि मलाई लाग्छ यो समस्या चाहिँ आउने दिनमा बढ्दै जान्छ भन्ने मलाई लाग्छ। केही कुराहरू जुन उहाँहरूले यो जुन चाहिँ बागमती, विष्णुमती, यो काठमाडौँ उपत्यका बाहिर पनि अनाधिकृत बस्तीहरूलाई क्लिन गर्नुभयो, हटाउनुभयो, अब त्यसले चाहिँ त्यो सहरी वातावरण त्यसलाई चाहिँ मदद गर्ला। तर फेरि उनीहरूलाई जुन पुनर्स्थापना गर्ने जो साँचो मानेमा सुकुम्बासी छन्, घरवादविहीन छन्, त्यसको व्यवस्थापन चाहिँ उहाँहरूले गर्न सक्नु भएन। त्यहाँ हटाउनुपर्ने कुरा त विष्णुपति बागमती लगायतको विभिन्न ठाउँमा त्यो जरुरी थियो, तर त्यसको चाहिँ वैकल्पिक व्यवस्था पनि सँगसँगै जरुरी थियो, त्यो पनि उहाँहरूले गर्न सक्नुभएको छैन। र समग्रमा यो पहिलाका दलहरूले खराब गरे र ती दलका नेताहरूको विरुद्ध हामीले कारवाहीलाई आधार भए पनि नभए पनि अगाडि बढाउनुपर्छ भन्ने मान्यता पनि प्रबल देखिन्छ। हामी कानुनको शासनमा विश्वास गर्छौँ, जसले चाहिँ कमजोरी गरिरहेको छ, दुरुपयोग
0: बिचौलियामाथि कारवाही गर्नेदेखि लिएर मन्त्रालयको संख्या कटौतीदेखि लिएर संविधान संशोधनको बहस पत्र असारभित्र तयार पारिने नयाँ नयाँ कुराहरू त सरकारले गरिरहेछ नि त, होइन?
3: अब ठिक छ, बिचौलियालाई अब जसले चाहिँ कानून मिचिया छ, दुरुपयोग गरिरहेछ, भ्रष्टाचार भएको छ, त्यसमा संवैधानिक निकायहरू छन्, त्यसले चाहिँ आफ्नो काम पहिला पनि गरिराखेको छ, अहिले पनि उसले स्वतन्त्रपूर्वक गर्न पाउनुपर्छ। तर त्यसमै हास्य भइरहेको चाहिँ आभास पनि भइराखेको छ। त्यस कारण मलाई लाग्दछ जुन चाहिँ संयन्त्र संवैधानिक रूपमा चाहिँ बनेका छन् त्यसले चाहिँ स्वतन्त्र रूपमा काहीँ कतैको पनि प्रभाव बिना त्यसमा चाहिँ एजुकेटिभ ब्रान्चको पनि प्रभाव रहनु भएन। त्यस किसिममा र त्यसले गर्न पायो भने सही किसिमको चाहिँ नतिजा आउँछ। होइन भनेदेखि अब आग्रह पूर्वाग्रहको आधारमा यो गर यो नगर भन्न थाल्यो भने त्यहाँबाट फेरि चाहिँ सुशासनमा कम्प्रोमाइज त्यहीँबाट चाहिँ सुरु हुन्छ। अब जस्तो चाहिँ अब अहिले चाहिँ राज्य सम्बन्धकै कुरा गर्ने हो भने अब हरेक मन्त्रीले चाहिँ अब चाहिँ सल्लाहकार पहिला जम्मै चाहिँ अब न्यूनतम संख्यामा रहन्थ्यो, त्यसमा पनि प्रश्न उठ्थ्यो। तर अब अहिले चाहिँ ठुलो संख्यामा त्यस किसिमहरू चाहिँ भर्ती गर्ने जुन चाहिँ ब्युरोक्रेसी छ, प्रशासन तन्त्र छ, त्यसको ठाउँमा प्रतिस्थापन गर्ने किसिमबाट जुन आइरहेको छ त्यो पनि राम्रो चाहिँ सङ्केत होइन। त्यसले चाहिँ जुन चाहिँ हाम्रो राज्य संयन्त्र छ त्यसलाई प्रभावकारी बनाउने, त्यहाँ कमी कमजोरी छ भने ती कमी कमजोरीलाई हटाउने त्यो चाहिँ बाटो जानुपर्छ, न कि त्यसलाई चाहिँ विस्थापन गरेर चाहिँ बाहिरबाट त्यसलाई चाहिँ आफू खुसी संयन्त्र चाहिँ बनाउने, त्यो त्यसले फेरि पनि सुशासनको पाटोलाई चाहिँ झन् कमजोर गर्छ। त्यस कारण सुशासनलाई नै मूल मुद्दा बनाएर उहाँ चाहिँ सत्तामा आउनुभएको, तर चाहिँ सुशासनको बाटोमा जसरी जानु पर्थ्यो त्यसरी चाहिँ जान छोडेर उहाँहरूले चाहिँ के छ भने अर्को बाटो पक्रिनु भएन। उहाँहरूको नियत राम्रो होला, म राम्रो गर्छु हामी यसरी गर्न सक्छौ भन्ने लाग्यो होला, तर लागेर हुँदैन। त्यसको त्यसले चाहिँ जुन चाहिँ तपाईँले चाहिँ संयन्त्रलाई एउटा चाहिँ विधि समेत संयन्त्रलाई विस्थापित गर्न थाल्नुहुन्छ त्यसले चाहिँ तपाईँको अपेक्षा अनुसार चाहिँ परिणाम दिँदैन, त्यसले चाहिँ उल्टो बाटोमा चाहिँ लान्छ। यसका प्रति चाहिँ सरकार चाहिँ गम्भीर हुनुपर्दछ भन्ने मलाई लाग्दछ।
0: संस्कृतिमा पनि अलिकति परिवर्तन गर्न खोजिया छ, औपचारिक शैलीमा परिवर्तन छ। हिजो चाहिँ रिबन काट्नेदेखि लिएर उद्घाटनमा व्यापक हुन्थ्यो होइन, सरकारका प्रमुखहरू त्यतातर्फ अलिकति बढी ध्यान दिन्थे, विज्ञान र नवप्रवर्तन सहित कुराहरूमा र सेवा र प्रभावमा चाहिँ सहजता गर्नेतर्फ सरकार अलिकति सकारात्मक हुवायतर्फ लागेको लाग्छ।
3: मैले भने नि उहाँको आशय चाहिँ हामी राम्रो गर्न खोजिरहेछौँ भन्ने लागिराख्या होला होइन, अब त्यसमा चाहिँ उहाँको इन्टेन्सन नै खराब छ, आशय चाहिँ खराब छ भन्ने कुरो होइन, होइन आशय राम्रै गर्छु भनेर उहाँले गर्न खोजिरहनु भएको होला। तर के हुन्छ भनेदेखि अब यो संयन्त्रलाई नै संयन्त्र त्यो ठिक छ भने त्यसलाई चाहिँ ठिक ढङ्गले चाहिँ परिचालन गर्ने हो, तर चाहिँ त्यसमा त्यसको ठाउँमा अर्को संयन्त्र म चाहिँ खडा गर्छु भनेर चाहिँ परिणाम आउँदैन। रिबन काट्ने नकाट्ने भने नकाट्ने त्यो ठिक छ, त्यो केही कुरा भएन, देखावा धेरै गर्नु जरुरी छैन, तर चाहिँ त्यसले मात्र त्यो समस्याको समाधान हुँदैन नि त। हामीले यो गर्नु छोड्यो भने मात्र त्यो समस्या समाधान हुँदैन। त्यस हुनाले जति पनि अहिले चाहिँ कानुनको रिभ्यू भइराखेको छ, जहाँ चाहिँ सुधार गर्नुपर्छ त्यो ठिक छ, तर अब त्यसलाई पनि हामीले अध्यादेशको बाटो पक्ने होइन, त्यसको सट्टा चाहिँ वृहत छलफलबाट संसदको चाहिँ गहन सहभागितामा त्यो कुरा अगाडि बढ्यो भने धेरैको आँखा त्यहाँ परिसकेपछि अनि कहाँ कमी कमजोरी रहेछ भन्ने कुरा चाहिँ पत्ता लगाउन गाह्रो हुन्छ। कहीँ एउटा चाहिँ कुनामा बसेर यो कुरो चाहिँ ठिक छ भनेर चाहिँ बनेको कानुनी प्रस्तावले के हुन्छ भने त्यहाँ चाहिँ कमी कमजोरी हुन सक्दछ, कतिपय कुराहरू चाहिँ ओभरलुक भएको हुन सक्दछ। अहिले चाहिँ ट्राफिकै कुरामा कतिपय प्रस्तावित कुरा चाहिँ असौवादित किसिमको चाहिँ प्रस्तावहरू आएको छ भन्ने कुरा आइरहेका छन्। अब त्यो त्यो किसिमको तपाईँले चाहिँ लागू गर्न खोज्नुभयो भने त्यो सम्भव हुँदैन, त्यो स्वाभाविक हुन्छ। त्यसलाई चाहिँ एउटा चाहिँ सही व्यवहारिक किसिमबाट चाहिँ तपाईँले चाहिँ गर्नुपर्ने हुन्छ। त्यस कारण यी कुराहरूमा चाहिँ सरकार गम्भीर हुनुपर्छ। अब संविधान संशोधनकै कुरा,
0: अब राष्ट्रपाल त भनिसके आज प्रदेश संरचना खारेज गर्ने, अब गैरदलीय बनाउने स्थानीय तहलाई।
3: अब संविधान संशोधनको विषयमा पनि जुन उहाँले चाहिँ आफ्नो सल्लाहकारलाई त्यसको चाहिँ प्रमुख बनाउनु भएको छ होइन, अब यो संविधान भने चाहिँ गम्भीर विषय हो। त्यसमा चाहिँ एउटा विज्ञता पनि चाहिन्छ, त्यसमा चाहिँ सम्पूर्ण राजनीतिक दलहरूले जसले चाहिँ एउटा लामो सङ्घर्षबाट एउटा चाहिँ संविधान बनाएका छन् उनीहरूको अनुभवका कुराहरू पनि छ, उनीहरूलाई विश्वासमा लिने कुरा पनि छ, आम जनताबाट पनि इनपुट लिने कुरा छ। त्यसको लागि त त्यही हैसियतको चाहिँ सरकारले चाहिँ संविधान बनाउनु पर्यो नि त, त्यसलाई चाहिँ एउटा चाहिँ परिणाममा पुर्याउने हो भने त त्यो किसिमको देखिँदैन। त्यसो हुनाले अब संविधान संशोधनको विषय महत्वपूर्ण हो, आवश्यक छ, रिभ्यू हुन जरुरी छ, तर चाहिँ त्यसलाई चाहिँ एउटा परिणाममा कसरी पुर्याउने भन्दा त सबैको सहयोगको आवश्यकता छ, र त्यो ठिक संयन्त्र त्यसको लागि आवश्यक छ, जसले गर्दा सबैले त्यसलाई विश्वास गर्न सकौँ, सरकार चाहिँ गम्भीर छ भन्ने कुरा चाहिँ हुन सकोस्। त्यतातर्फ चाहिँ सरकारको
0: अब राष्ट्रपालले भन्यो क्या डाक्टर साहब, अब चाहिँ यो संघीयता निकै ठुलो गाह्रो भयो, प्रदेश संरचना अलिकति भारी भयो देशका लागि होइन, प्रदेश संरचनालाई चाहिँ अब अलिकति रिफर्म गरौँ, सके समयलाई चाहिँ खारेज गरौँ र स्थानीय तहलाई गैरदलीय बनाऊ र सरकार प्रत्यक्ष कार्यकारी प्रमुखमा जानुपर्छ, अब देश चाहिँ त्यसले चाहिँ सुशासन ल्याउँछ भन्ने उहाँहरूको एउटा प्रस्ताव छ क्या अस्तिको महाधिवेशनबाट, के लाग्यो यहाँलाई?
3: यद्यपि अब यो जुन चाहिँ सात प्रदेशको संरचना छ, संघीय संरचना छ, त्यसमा समस्याहरू छन्। यद्यपि कतिपय समस्याहरू जुन अधिकार चाहिँ संविधानले व्यवस्था गरेका छ त्यो कार्यान्वयन नगर्दा पनि आएका समस्याहरू छन्। कतिपय समस्याहरू चाहिँ त्यहाँ चाहिँ जुन एउटा गम्भीरता हुनुपर्ने हो, जस्तो चाहिँ अहिले चाहिँ बजेटहरू विभिन्न चाहिँ प्रदेशहरूले जारी राखेका छन्, त्यहाँ धेरै ठाउँमा हचुवाको घरमा प्रस्ताव गर्ने, जसको हातमा पर्यो उसैले चाहिँ आफू खुसी गर्ने, कमसे कम केन्द्रमा एउटा चाहिँ सिस्टम न्यूनतम बस्न थालेको छ, तर चाहिँ प्रदेशमा चाहिँ सिस्टम बस्न नसक्दाखेरि त्यसको चाहिँ सदुपयोग राम्रो हुन सकेको छैन। त्यस कारण चाहिँ प्रदेशहरूमा समस्या छ, तर चाहिँ समस्या त छ, तर त्यसको चाहिँ पुरै अहिले चाहिँ खारेज गर्ने बाटोमा गएर समस्या समाधान हुन्छ कि त्यसले फेरि चाहिँ बल्झिन सक्छ, त्यतातर्फ पनि हामी गम्भीर हुनुपर्ने हुन्छ। त्यस कारण यसलाई चाहिँ के छ भनेदेखि अब उहाँले हामी यो चाहन्छौँ भन्नुभन्दा पनि व्यावहारिक रूपमा फन्डामेन्टल्ली कहाँ चाहिँ समस्या छ, आधारभूत रूपमा यो संरचनामै समस्या छ कि त्यहाँ अरू कारण छ कि भन्ने बारेमा अलिक वृहत छलफल गर्नु पर्यो, त्यसबाट निष्कर्ष निकाल्नु पर्यो। यसमा समस्या छैन भन्ने कुरो छैन, समस्या छ, कतिपयले यो आवश्यक छैन भन्ने प्रश्न पनि पहिलादेखि नै उठाइ पनि राखेका छन्, तर यो आवश्यक छ छैन या छ भनेदेखि कुन किसिमबाट यसलाई चाहिँ पुनर्संरचना गर्नुपर्छ या छैन भने के गर्नुपर्छ भन्ने कुरालाई अलिकति बृहत्तर छलफलको आवश्यकता पर्छ।
0: अब डाक्टर साहब एउटा कुरा गरौँ, पार्टीभित्रको नेपाली कंग्रेस पनि अब एक ढिक्का कसरी बन्ने भन्ने खालको एउटा रसाकसी पनि छ, अब पाँच दिनभित्र निर्णय लिन संस्थापनलाई अल्टिमेटम दिनुभएको हो डाक्टर साहब?
3: त्यस्तो अल्टिमेटम भन्दा पनि हामी चाहिँ पार्टीको बृहत्तर एकता होस् भन्ने चाहन्छौ। विशेष अधिवेशन सबैको सहभागितामा भएको होइन, सबैको सहभागिता नभएको हुनाले त्यो चाहिँ विशेष अधिवेशनबाट निर्वाचित नेतृत्वले जो चाहिँ सहभागी भएनन् ठूलो संख्यामा बहुमत संख्यामा, उनीहरू त्यो पक्षलाई पनि यो विश्वासमा लिएर पन्ध्रौं महाधिवेशन निष्पक्ष हुन्छ भन्ने सुनिश्चितता गर्न जरुरी छ। अब त्यो नगरिकन होइन, हामी आफू खुसी चाहिँ अधिवेशन गर्छौँ, आए आऊ नआऊ भन्ने बाटो अख्तियार गर्यो भने यसले चाहिँ पार्टीमा चाहिँ थप समस्या ल्याउँछ, जटिलता बढ्छ। कहिले जुन चुनौतीपूर्ण अवस्थाबाट नेपाली काङ्ग्रेस पार्टी गुज्रेको छ त्यो चुनौती थपिन्छ।
0: क्रियाशील
3: नवीकरण गरिसकेका छु मैले,
0: होइन
3: अध्यावधि भने के हो त्यसको डेफिनेसनै मैले बुझेको छैन, किनभने पार्टीको सक्रिय सदस्य जो पहिलेदेखि थिए त्यसको नवीकरण हुन्छ, नवीकरण हामीले गरिसकेका छौँ। उहाँले अध्यावधिलाई चाहिँ डिजिटल गर्ने रूपमा भन्नुभएको छ, डिजिटल गर्न हाम्रो कुनै आपत्ति छैन, तर जसले नवीकरण गरिसकेका छ सबैको डिजिटल गर्नुहोस् भन्ने हाम्रो चाहिँ भनाइ छ। त्यसको लागि चाहिँ तपाईँहरू चाहिँ फेरि डिजिटल गर्न आफै चाहिँ प्रस्तुत हुनु भएन भने, आफूले भन्नु भएन भने तपाईँहरू चाहिँ काङ्ग्रेस रहनुहुन्न, त्यो गलत हो। किनभने त्यस्तो कुनै व्यवस्था छैन हाम्रो चाहिँ विधानमा, हाम्रो चाहिँ परम्परामा पनि विधानमा पनि कि नवीकरण गरिसकेको लागि तिमीहरू नवीकरण चाहिँ अब सक्रिय सदस्य रहेनौ भन्न मिल्दैन, किनभने दस्तुर तिरिकन हामीले नवीकरण गरिसकेका छौँ भने त्यसलाई चाहिँ कुन सिस्टममा राख्ने हो, कसरी चाहिँ डेटा मेन्टेन गर्नुपर्ने हो, कसरी डिजिटल गर्नुपर्ने हो भन्ने कुरा उहाँहरूको जिम्मेवारी हो। त्यस कारण त्यो जिम्मेवारी उहाँहरूले चाहिँ पुरा गर्नुपर्छ। अहिले चाहिँ उहाँहरूले आफू खुसी जसलाई गर्न पर्यो मन लाग्यो त्यसको चाहिँ अब वडासँग पनि सोधे अवस्था छैन, जिल्लासँग पनि सोधे अवस्था छैन, गरिरहनु भएको छ। कतिलाई चाहिँ तिमीहरू चाहिँ आएनौ त्यस कारण चाहिँ तिमीहरू हुँदैन भनेर भन्नु भएको छ, जबकि नवीकरण गरेको चाहिँ डेटा छ, त्यो डेटालाई हेरेर होइन त्यो फारम हेरेर उहाँहरूले सबैको डिजिटल गर्नुपर्ने कुराहरू चाहिँ सबैको गर्नुपर्छ। होइन यसमा यस्तो हो, भेला त हाम्रो प्रदेशहरूमा पनि भयो, राष्ट्रिय भेलामा पनि हुन सक्छ, तर अहिले चाहिँ कहिले कसरी भन्ने चाहिँ भएको छैन।
0: र हामी के चाहन्छौँ
3: हुन सक्छ, भेला हुन सक्छ, तर मूल कुरा के हो भने हामी के चाहन्छौँ भने पन्ध्रौं महाधिवेशन निष्पक्ष होस्, निष्पक्ष हुनको लागि एउटा साझा संयन्त्र बनोस्, सभापतिको संयन्त्र बनोस्, त्यसले मात्रै पन्ध्रौं अधिवेशन निष्पक्ष हुने सुनिश्चितता हुन्छ, होइन भने त्यो निष्पक्ष हुन सक्दैन। त्यसो भने हामीले निष्पक्षता हुने सुनिश्चितता गर्न पनि अहिलेको नेतृत्व तयार नहुनु भनेको चाहिँ उहाँहरू चाहिँ यो चाहिँ यो लेभल प्लेइङ फिल्ड सबैलाई चाहिँ बराबरी रूपमा निष्पक्ष ढङ्गबाट पारदर्शी ढङ्गबाट अधिवेशन गर्न चाहनुहुन्न भन्ने चाहिँ सन्देश आउँछ। र हामीले चाहिँ धेरै अरू कुरा केही भने पनि छैन, क्रियाशील सदस्यताको चाहिँ जसले नवीकरण गरेका छ तिनीहरूको स्वत डिजिटल गरोस् या चाहिँ अध्यावधि भन्नुहोस् के होस् त्यसमा चाहिँ यो नभनियोस् जो पार्टी छोड्या बाहेक अरू सबैलाई चाहिँ गरियोस्, र यो निष्पक्ष अधिवेशन सम्पन्न गर्नुको लागि, पन्ध्रौं अधिवेशन सम्पन्न गर्नुको लागि एउटा चाहिँ साझा सहमतिको संयन्त्र बन्नु पर्यो, जसले चाहिँ क्रियाशील सदस्यता, विधान संशोधन, निर्वाचन प्रक्रिया अगाडि बढाउने लगायतका कुरामा चाहिँ उनीहरूलाई अधिकार सहित निर्णय गर्ने अधिकार सहित त्यो संयन्त्रलाई अधिकार दियोस् र त्यसमा सहमति गरियोस्। त्यसमा चाहिँ एक दिनमै अहिलेको नेतृत्वले चाहिँ यसलाई चाहिँ टुङ्गाउनु चाह्यो भने एक दिनमै टुङ्गिन्छ, कुनै ठुलो कुरै छैन। अहिले हामीले यो पद चाहियो, यति प्रतिशत चाहियो भन्ने कुरा पनि छैन, खालि पन्ध्रौंमा निष्पक्ष गर्नको लागि साझा सहमतिको संयन्त्र चाहियो हामीले भनेका छौँ, तर चाहिँ त्यही गर्न पनि उहाँहरू तयार नभइरहेको अवस्था चाहिँ विडम्बनापूर्ण कुरा हो। यसले चाहिँ आउने दिनमा पार्टी जनसमस्यामा पर्छ र अप्ठ्यारो पर्छ।
0: होइन डाक्टर साहब, जाँदा जाँदै एउटा कुरा के बताउनुहोस् भने संवैधानिक अङ्गहरूले चाहिँ वैधानिकता दिइसकेको अवस्थामा, विशेष महाधिवेशन होइन, बहुमत सदस्यहरूले विशेष महाधिवेशन गरिसकेको अवस्थामा अब तपाईँहरूले पनि त न्यू खोजेर बस्नु भएन नि त।
3: पहिलाको हेर्नुहोस्, बिपी बैरालाको पालादेखि यी सबै पक्षसँग, यो त वृहत पार्टी हो, विभिन्न पिँढी जोडिया छ, धेरै ठूलो लगानी छ सबैलाई सल्लाह गरेर विश्वासमा लिएर अधिवेशन प्रक्रियालाई अगाडि बढाइन्छ भनेपछि त अहिले त विशेष अधिवेशन त सबैले भाग बहुमत संख्याले भागै ल्याएको थिएन अहिले चाहिँ प्राविधिक रूपमा उहाँहरूलाई चाहिँ मान्यता चाहिँ अदालतले चाहिँ निर्वाचन आयोगले दिए तापनि वास्तविकता के हो भने बहुमत प्रतिनिधिहरूले भाग लिएका थिएनन् अब सबैले सहभागी भएर चाहिँ बनेको कमिटीको नेतृत्वले फेरि अधिवेशन गर्दा त त्यहाँ चाहिँ सबै पक्षलाई मिलाउने सबैको चाहिँ त्यहाँ प्रतिनिधिको पक्षको कति राख्ने भनेर टुङ्गो नलागिकन अधिवेशन प्रक्रिया नै अगाडि बढाइदिनु थियो चाहे चाहिँ शेरबहादुर हुँदा होस् चाहे चाहिँ सुशील कोइराला हिजो किशनजी जोसुकी हुँदाखेरि पनि त्यो थियो भने अहिले त बहुमत संख्याले भागै नलिएको विशेष अधिवेशन आएको नेतृत्वले अरू बाहिर थिए अब उनीहरूलाई चाहिँ केही पनि एउटा चाहिँ के छ भने निष्पक्षता सुनिश्चित गर्ने चाहिँ कुनै पनि काम नगरिकन अनि खेर हामी गर्छौँ आए आऊ नआए नआऊ भन्नु मिल्छ त त्यो त ठिक भएन नि त्यो त त्यसरी पनि
0: होइन अब यदि क्रियाशील सदस्यता अध्यावधिक नगर्ने त्यो नभइसके पछाडि चाहिँ
3: के अरे यो नवीकरण गरेका छन् सो त सबैको चाहिँ अध्यावधि हुनु पर्यो भने
0: मानिरहेको छैन नि त गगन थापाजीहरूले त्यो
3: भने हामी यो के अरे लाई राख्न चाहँदैनौँ पार्टीमा हामी जे चाहन्छौँ त्यही अनुसार चाहिँ यो चल्छ हामी जे बोल्छौँ त्यही विधान हो अब अहिले जसरी चाहिँ अब राष्ट्रिय स्वतन्त्र पार्टी रविजी अथवा बालेनजीले सरकार अब उहाँले जे चाहनुहुन्छ जसरी चाहनुहुन्छ त्यसरी त्यही नै राम्रो त्यही नै असल हो देशको लागि पनि जनताको लागि पनि भनेर चाहिँ उहाँले चाहिँ वान म्यान सो जस्तो चाहिँ जसरी चलाइरहनु खोज्नु भएको छ अब नेपाली काङ्ग्रेसमा नि हामी त्यसरी चलाउन चाहन्छौँ त्यही मोडेलमा जान चाहन्छौँ भन्ने कुरा हुन्छ त्यसले त
0: हस् कक्षामा महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद नमस्कार
3: धन्यवाद
0: नेपाली कंग्रेसका नेता पूर्व अर्थमन्त्री डाक्टर प्रकाश शरण महत आधारित श्रोता नेपाली बसमा छोटो विश्राम लिन्छौं विश्रामपछि पुनः उपस्थित हुनेछौं
1: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भए आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते समय बिहान 11 बजे स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ
0: यतिखेर हाम्रो बेसमा नेकपाका नेता पूर्व विद्यार्थी नेता रञ्जित तामाङ हुनुहुन्छ रञ्जितजी नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु नमस्कार गुड मर्निङ
4: नमस्ते गुड मर्निङ
0: होइन रञ्जितजी तपाईँ कहाँ हुनुहुन्छ यतिखेर के छ अवस्था देशको अवस्थाको बारेमा कतिको जानकार हुनुहुन्छ देश कसरी अगाडि बढ्दैछ
4: म हिजो जहाँ थिएँ म अहिले पनि म त्यहीँ छु म आफ्नो निर्वाचन पछाडि मतदाताहरूसँग भेट्ने आफ्ना चाहिँ पार्टीभित्रका आन्तरिक कामहरूमा लाग्ने लगायतका कुराहरूमै म बिजी छु
0: होइन निर्वाचनको पराजित भइसकेपछि तपाईँ हराउनु भयो क्या रञ्जितजी
4: होइन हराएको होइन यसलाई कसरी बुझ्नुपर्छ भने निर्वाचन पराजित भइसके पछाडि अलिकति आत्मसमीक्षा अलिकति जनतासँगको समीक्षा जनतासँगको सम्बन्ध अनि सँगै आफूलाई पराजित गरेर विजयी भएर आएको व्यक्ति देशको प्रधानमन्त्री बनिसके पछाडि कम्तीमा 100 दिनसम्म एउटा सामान्य लोकतान्त्रिक प्रणाली अनुसार पनि आलोचना धेरै आलोचना नगर्ने गम्भीर विषयदेखि बाहेक र यसलाई एउटा हनीमुन टाइमको रूपमा सरकारको काम गर्ने समय र अवसर नीति निर्माण गर्ने समय र अवसरको रूपमा दिने भनेर त्यति धेरै बाह्य हिसाबले पनि कम बोलेको हो
0: अब प्रधानमन्त्रीज्यूले त हेर्नुहोस् त यहाँ सीमाको बारेमा चाहिँ बोलिसक्नु भएको छ होइन उहाँको सचिवालयले चाहिँ झण्डै यो जर्मन ठेक्कालाई तोडेर फ्रान्सेली कम्पनीलाई दिन खोजेको विषय आयो पछि रविजीले त्यसलाई ओभरट्याक गर्नु पर्यो बीवाईडी गाड़ीमा पनि अर्थमन्त्रीको विषय आयो सुदन गुरूङजीको विषय पनि अहिले पनि रहस्यको गर्वमै छ उहाँलाई क्लिन चिट दियो भन्ने विषय आयो त्यही भएर मैले भने कि तपाईँ हराउनु भयो भनेर
4: म हराएको छैन. मैले आफ्ना यस्ता कतिपय गम्भीर विषयहरू जस्तो राष्ट्रियताको विषयमा, कूटनीतिक सम्बन्ध र कतिपय हाम्रा आफ्ना कूटनीतिक मर्यादाहरूलाई असजिलो बनाउने कुराहरूमा उहाँहरूले हिजो जुन नारा लगाएर आउनुभयो सुशासनको, त्यो सुशासनमा स्वयं उहाँहरू त्यो सुशासनको कसीमा फेल भएको सन्दर्भमा र उहाँहरूले जुन कुशासनका विरूद्धमा जुन कठोर कदम चाल्ने वाचा गर्नुभयो, जनतालाई त्यो विश्वास दिलाएर आउनुभयो, तर आफ्नै पार्टीभित्र हुँदाखेरि आफ्नो पार्टीभित्र चाहिँ पार्टीभित्रकालाई ऐन जनतालाई चाहिँ पार्टीभित्रकालाई चयन जनतालाई चाहिँ ऐन हुने स्थिति हुन्छ कि भन्ने विषयमा पनि बोलिएको छ र त्यो कुराको विरोध गरिएको छ, त्यो कुराको आलोचना गरिएको छ र त्यो चाहिँ पहिलोपटक सरकार, पहिलोपटक प्रधानमन्त्री र पहिलो अनुभव भएको हुनाले त्यो कुरामा उहाँहरूको काहीँ कतै अनुभवजन्य कमजोरी हो कि सत्याउनुहुन्छ कि भन्ने कुरामा रचनात्मक ढङ्गबाट त्यो चाहिँ उहाँहरूले आफ्नो व्यवहार गर्नुहुन्छ कि भन्ने हामीले सोचेको हो. तर आजको दिनसम्म आउँदा तपाईँले भन्नुभयो जस्तो कतिपय गम्भीर विषयहरू छन् जसमा राज्यलाई गल्ती गर्ने छुट छैन, लापरवाही गर्ने छुट छैन, हामीले जानेनौ बुझेनौ कमजोरी भयो भन्ने विरोध गरिएको छ, त्यो कुराको आलोचना गरिएको छ र त्यो चाहिँ पहिलोपटक सरकार, पहिलोपटक प्रधानमन्त्री र पहिलो अनुभव भएको हुनाले त्यो कुरामा उहाँहरूको काहीँ कतै

0: अवस्थामा चाहिँ जस्तो अब तपाईँले जसरी यो सरकारको गतिविधि नियालिरहनु भएको छ होइन, त्रिवेले अस्ति मात्रै एउटा पत्र लेख्यो विद्यार्थी संगठनहरूलाई आफ्ना त्यहाँ भएका कार्यालयहरूदेखि लिएर हटाउनदेखि लिएर हरेक कुराहरू अहिले आइरहेका छन् होइन, अब अन्य ट्रेड युनियनहरू खारेजीका विषयहरू पनि छन्, अब सरकारले जुन ढंगले आफूलाई अगाडि बढ़ाइरहेको छ यी सबै कुराहरूमा तपाईँको सहमति छ के भन्दा छ त्यसो भए?
1: होइन सहमति छैन, मूल कुरा भनेको उहाँहरूले चाहिँ उहाँहरू आउनुको अथवा उहाँहरूलाई जनताले विश्वास गर्नुको मत दिनुको कारण उहाँहरूले आफ्ना घोषणा पत्रहरूमा केही कुराहरू राख्नु भएको छ, राजनीतिक सुधारका मुद्दाहरू राख्नु भएको थियो होइन, तर त्यो राजनीतिक सुधारका मुद्दाहरू अनुसार उहाँले काम गरेको म देख्दिनँ। जस्तो तपाईँले भन्नुभयो जस्तो हिजो उहाँहरूले हामीले बोल्न पाउनुपर्छ अथवा चाहिँ हामीले विरोध गर्न पाउनुपर्छ, गरिबको चमेली बोल्दिने कोही छैन भन्ने जस्ता एकदम नाराहरू लगाएर आउनुभयो, त्यस्ता कुराहरू उठाएर आउनुभयो जनतालाई पनि। वास्तवमै हिजोको सरकारले गरिबको पक्षमा काम गरेन अथवा राजनीतिक अधिकारको बारेमा काम गरेन अथवा चाहिँ आजको आधुनिक राजनीतिक चाहिँ प्रवृत्तिहरू प्रणालीहरूलाई भित्याउन सकेन भन्ने प्रकारको भयो। तर उहाँहरू आइसके पछाडि कस्तो भयो भने जस्तो तपाईँले भन्नुभयो जस्तो विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने भनेको त्यो राजनीतिमाथि प्रतिबन्ध लगाउने, विचारमाथि प्रतिबन्ध लगाउने, प्रजातान्त्रिक मूल्य मान्यतामाथि प्रतिबन्ध लगाउने, त्यो त अझ कस्तो भने हामीले त राजनीति त विकृति भयो, यसलाई यो विकृतिलाई हटाउने र एउटा सहज र एउटा सरल संस्कृति निर्माण गर्ने भनेको हो नि। त्यो भनेको कस्तो भने विकृति छ राजनीतिमा, तर विकृति छ भन्नेमा त्यो राजनीतिलाई सम्पूर्ण हिसाबले प्रतिबन्ध गर्ने कुरा त्यो अर्को अतिवाद हो। त्यसैले के भनेको भने औंलामा घाउ भयो भने हात काट्ने विधि ल्याउनु भयो उहाँहरूले, अहिले चाहिएको चाहिँ औंलामा घाउ भयो तर त्यसको चाहिँ अपरेसन गर्ने हो, त्यसलाई औषधि लगाउने हो, त्यसलाई ब्यान्डेज गर्ने हो अथवा कसरी हुन्छ त्यो घाउ भएको औंलालाई ठिक गर्ने विधि अप्नाउने हो, तर उहाँहरूले औंलामा घाउ आएको हुनाले यो त हातै काट्नुपर्छ भन्ने प्रकारको उहाँहरूले जो विधि अप्नाउनु भयो त्यो बेठिक छ। सँगै निजामती कर्मचारीहरू अब चाहिँ जस्तो अन्तर्राष्ट्रिय चाहिँ संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय बडापत्र अनुसार पनि ट्रेड युनियनको अधिकारको कुरा, जस्तो पेसागत अधिकारको कुरा होइन, त्यहाँ राजनीतिको कुरा छैन, मान्छेलाई गोप्य मतदानको अधिकार संविधानले दिएको छ होइन, त्यो संविधानले दिए अनुसारले मान्छेले हरेक व्यक्तिले निर्वाचनको आवधिक निर्वाचनको समयमा आफ्नो गोप्य मतदान उसले व्यक्त गर्न पाउँछ, तर राजनीतिक सेन्स नै हुनु हुँदैन भन्दा राजनीतिक सोच नै हुनु हुँदैन, विचार नै हुँदैन, प्रजातान्त्रिक मूल्य मान्यता नै हुनु हुँदैन, पेसागत हकेन्द्र अधिकारको कुरा नै उठाउनु हुँदैन, उसलाई चाहिँ संगठित हुने अधिकार छैन भन्ने हुँदाखेरि त त्यो त एक प्रकारको पञ्चायती शैली पञ्चायती झलको अथवा राजनीति र संगठन गर्ने कुराले सत्तालाई असर पार्छ भन्ने कुरा मात्र के भने कर्मचारीहरूको पनि जस्तो कर्मचारी संगठनले राजनीतिक आवरणमा चुस्त दुरुस्त काम गरेनन् परिणाम दिएन भन्ने कुरा हो नि। जस्तो उहाँहरूले त अझै त्योभन्दा बढी के भन्नुभएको थियो भने राइट टु रिकलको कुरा भन्नुभएको थियो उहाँहरूले होइन, राजनीतिक हिसाबले त राइट टु रिकल हुनुपर्छ, राइट टु रिजेक्टको व्यवस्था हुनुपर्छ भनेर आएको हो नि त उहाँहरूको घोषणा पत्रमै तिनै कुराहरू
0: राखेको छ होइन।
1: होइन राइट टु रिकलमा क्लियर भए पनि उहाँहरूले त्यसको व्यवस्थापन गर्न खोजेको त्यो कुरामा उहाँहरूले निर्णय गरेको त्यो कुरामा उहाँहरूले चाहिँ आश्वस्त विश्वस्त बनाएको पनि देखिँदैन भन्दाखेरि उहाँहरूको काम गर्ने कुरामा तपाईँले भने जस्तो त्यसमा समस्या छ। अब सामाजिक हिसाबले पनि अब उहाँहरूले चाहिँ आर्थिक हिसाबले पनि उहाँहरूले चाहिँ अब प्रशासनिक हिसाबले पनि उहाँहरूले जुन सुधारको कुरा गर्नुभएको थियो होइन, हामीले चाहिँ नि प्रशासनिक हिसाबले पनि एउटा चाहिँ ठुलो परिवर्तन गर्छौँ भनेर त्यो त्यसमा अलिकति अनलाइन अलिकति डिजिटलाइज गर्ने कुरामा उहाँहरू अलिकति लाग्नु भएको छ। तर त्यो पनि कस्तो छ भने अब अहिले यसो हेर्दाखेरि चाहिँ कर्मचारीहरूमा यति धेरै चाहिँ एउटा भय छ, एउटा डर एउटा त्रासको वातावरण छ कि कर्मचारीहरू स्वयं पनि काम गर्न नसक्ने, स्वयं कर्मचारीहरू स्वयं पनि परिणाममुखी ढंगले रचनात्मक ढंगले काम गर्न नसक्ने प्रकारको वातावरण बनाएर उहाँहरूले गर्न खोजेको प्रशासनिक सुधार त त्यो होइन होला होइन। सँगसँगै अब उहाँहरूले चाहिँ अब यस्तो यस्तो त यहाँ तपाईँले भन्नुभयो जस्तो यो 100 दिनको समयमा सरकारले जुन प्रकारले परिणाम दिनु पर्थ्यो, जुन प्रकारले काम गर्नु पर्थ्यो, जुन प्रकारले नीति तयार गर्नु पर्थ्यो, खास गरी नीतिगत क्षेत्रमा पनि उहाँहरूले संविधान संशोधनको कुरा गर्नुभएको थियो, नीतिगत हिसाबले पनि उहाँहरूले चाहिँ प्रशासनिक सुधारको कुरा गर्नुभएको थियो, नीतिगत हिसाबले उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनको लागि चाहिँ विभिन्न चाहिँ ऐनहरू खास गरी निजामती कर्मचारी

0: यता शिक्षा लगायतका तमाम क्षेत्रका कामहरू गर्नुपर्थ्यो, त्यो कामहरू उहाँहरूले गर्न गरेको देखिएन। शान्ति प्रक्रियाका बाँकी कामहरू गरेको देखिएन। जस्तो भदौ 23 र 24 गतिको छानबिनका चाहिँ रिपोर्टहरू आए, खास गरी सरकारले बनाएको कार्की आएको आयो, त्यो कार्की आएको प्रतिवेदन अनुसार पनि यो सरकारको चाहिँ एउटा सार्वजनिक प्रतिबद्धताको कुरा हुन सकेन। सँगसँगै त्यो कार्की आयोगले 23 गतेको चाहिँ घटनाको दोषीहरूलाई एकाङ्की हिसाबबाट दोषी करार गर्यो, प्रतिवेदन पेश गर्यो, त्यो एकाङ्की भयो। तर 24 गतेको आएन, तर मानवाधिकार आयोगले फेरि विस्तृत रूपमा 23 र 24 गतेका दोषीहरू भनेर त्यसलाई चाहिँ कानूनी प्रक्रियामा लैजाने गरी कानून निर्माण गरेर दोषीलाई कारवाही गर्ने गरी जुन विधि आयो, जुन चाहिँ प्रतिवेदन आयो, त्यो प्रतिवेदन बारेमा पनि सरकारको चाहिँ निर्णय आएको देखिएन। उहाँहरूको यो बीचमा 3 जना चाहिँ मन्त्रीहरूले छोड्नुभयो, त्यसपछि गृहमन्त्रीको चाहिँ गृहमन्त्रीले बीचमा छोड्नुभयो, उहाँलाई चाहिँ सुशासनको यत्रो नारा लगाएर आएको उहाँले चाहिँ देशको एउटा चाहिँ बिचौलिया भनेको व्यक्तिसँग लिएका सेयरका चाहिँ तमाम कुराहरूमा एउटा चाहिँ नाटकीय छानबिन गरेर त्यसलाई क्लिन चिट दिने, त्यसलाई चाहिँ चोख्याउने काम गरियो र पुनर्स्थापित गर्ने काम गरियो भन्दाखेरि यी तमाम कुराहरूले चाहिँ जस्तो अब स्वयं प्रधानमन्त्रीले नै हामीले चाहिँ भारतले होइन अथवा छिमेकी मुलुकले होइन नेपालले चाहिँ भारतको जग्गा बितेको छ भन्ने लगायतका कुराहरू होइन, यो तमाम कुराहरूलाई हेर्दाखेरि चाहिँ उहाँहरूको यो समयमा जति जसरी काम गर्न सक्नु पर्थ्यो यो चाहिँ विवाद अनि त्यस पछाडि एक प्रकारको विभिन्न चाहिँ अपरिपक्वताको समय अवधिको रूपमा रह्यो भन्छ। यद्यपि डिजिटलाइज गर्ने कुरामा यो सरकारले विगतको चाहिँ अघिल्ला सरकारहरू र ती सरकारहरूले गरेका कामहरूको तुलनामा राम्रो गर्छ भन्ने आम जनताको आशा विश्वास र भरोसा यतिकै थियो। सँगै तपाईँले सबभन्दा चाहिँ गम्भीर कुरा त सुकुम्बासीहरू जो सुकुम्बासीको रूपमा बसेकाहरूलाई सरकारले डोजर चलायो, डोजर चलाएर आइसोलेसनमा लगेर राख्यो, तर त्यो सुकुम्बासीहरूको पनि आज चाहिँ दुरावस्था छ। उनीहरू चाहिँ न घरमा फर्किने स्थिति छ, न सामान्य जीवनमा फर्किने स्थिति छ, न राज्यले त्यसलाई व्यवस्थापन गर्न सकेको छ भन्दाखेरि यो स्थिति छ। तपाईँ अब मलको उस्तै हाहाकार छ किसानहरूको निम्ति होइन, त्यसो हुँदाखेरि सरकारको 100 दिन चाहिँ यो हाहा हुहुईमै लहरमै गयो। प्रधानमन्त्रीका 1-2 चाहिँ जिस्किने रमाइला गर्ने स्टाटसहरू पढेरै गयो भन्ने जस्तो पनि छ।
1: नेकपाका नेता रञ्जित महारानी सुता नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछु।
2: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सिङजेपल मुबा भोले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी टिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरलाई जम्मानु सामानमा होलसेल मूल्यारी यङ असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुभा क्रङ्गले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा।
3: रेडियो बिहानी 97.6 MHz।
1: यतिखेर हाम्रो बैसमा जनमत पार्टीका अध्यक्ष डाक्टर सिके रावत हुनुहुन्छ। डाक्टर साहब, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: धन्यवाद है
1: डाक्टर साहब। अहिलेको सरकारका प्रधानमन्त्री बालेन्द्र शाह, राष्ट्रसभाका सभापति रवि लामिछाने प्रति तपाईँको निकै ठूलो सहानुभूति छ, उहाँको चाहिँ निकै ठूलो प्रशंसा गरिरहनु भएको छ। सरकारले राम्रो बाटो अंगालेको छ होइन, चितवन महाधिवेशनमा यहाँको स्पिच सुन्दाखेरि
4: यस्तो छ। हामीले कुनै विशेष धारणा राख्नुभन्दा पनि उहाँहरूको काम र गतिविधिकै मूल्याङ्कन गर्ने हो र अहिले 100 दिन पूरा गर्दाखेरि दासोपा नेतृत्वको सरकारलाई हामी उहाँहरूको कामको मूल्याङ्कन गर्दाखेरि काम गर्न खोजेको जस्तो होइन, तर केही त्रुटिहरू भएको होइन, र संवैधानिक मूल्य मान्यताहरू अनुसार नचलेकै रूपमा हेर्दैछौ। त्यही भएर हामी चाहिँ सचेत गराइराखेका छौँ, विगतमा पनि गरायौं, गराइराखेका पनि छौं कि सकेसम्म राम्रो काम गरोस्, यत्रो ठूलो जनमत हासिल गरेर बनेको सरकार भएपछि त्यो नै हाम्रो अपेक्षा हो खासमा।
1: होइन तर सरकारको अर्थात राष्ट्रिय स्वतन्त्र पार्टीको प्रस्तावनालाई त यहाँले राम्रैसँग हेर्नु भयो नि त, अब प्रदेश समाजमा खारेज गर्ने, स्थानीय तह दलबिन बनाउने लाइनमा जाँदैछ नि त राष्ट्रभा, होइन?
4: त्यसमा हाम्रो असहमति छ, तर हाम्रो असहमति रहँदैन उहाँहरूले आफ्नो पार्टीको दस्तावेजमा राख्नै नपाउने चाहिँ होइन, होइन? त्यही भएर हामी त्यसको विरोध पनि गर्यौँ कि भोट माग्ने बेलामा तपाईँहरूले त्यो संहिताले बल्गर बनाउँछौ भन्ने, र त्यही आधारमा चाहिँ झन्डै झन्डै टिटिआई जनमत हासिल गर्ने, मधेसमा त झन् तपाईँको 21 जिल्लामा 78 सिटबाट 74 सिट उहाँहरूले ल्याउनु भएको छ, त्यो संहिता मजबुत बनाउँछौ भनेर भोट मागेर यत्रो जनमत हासिल गर्ने, तर अहिले आएर चाहिँ संहिता खारिज गर्छौ, प्रदेशसभा खारिज गर्छौ भन्नु चाहिँ राजनीतिक बेइमानी हो भनेर हामीले विरोध जनाएका छौँ त्यहाँ चाहिँ। तर हामीलाई के लाग्छ भन्दाखेरि अब यो चाहिँ अहिले नै एउटा पार्टीले चाँदैमा भइहाल्ने कुरा होइन, तुरन्तै आत्तिहाल्नुपर्ने कुरा होइन, यो संविधान संशोधनको विषय हो, बिना संविधान संशोधन यो गर्न पाइँदैन, त्यही भएर हामी आश्वस्त छौँ त्यति बेलासम्म उहाँहरूले सचेत हुनेछ, सुधार गर्नुहुनेछ।
1: होइन सरकारको मधुमास अर्थात 100 दिन त त्यति राम्रो त बितेन नि त, आलोचना त व्यापक भयो नि त डाक्टर?
4: पक्कै पनि आलोचना भइराखेको छ, तर एउटा कुरा के याद राख्नुपर्छ भन्दाखेरि अब सबभन्दा पहिले त यो झण्डै झण्डै टिटिआईको सरकार हो र यो नयाँ सरकार,
1: तपाईँले चाहिँ आलोचना गर्नु भएको छैन, तपाईँले त राम्रै साथ दिनुभएको छ अहिले रवि बालिनजी।
4: होइन मैले पनि आलोचना गरेको छु, नगरेको हुँदै होइन, मेरो अन्तर्वार्ताहरू मैले खुलेर आलोचना गरेको छु, तर यसको मतलब सरकारले केही गर्नै नखोजेको पनि होइन। त्यही भएर हामीले चाहिँ के चाहन्छौँ भन्दाखेरि सकेसम्म सरकारले राम्रो गरोस्, संविधानवादमा चलोस्, त्रुटिहरू नगरोस् भनेर चाहन्छु, किनभने यत्रो जनमत हासिल गरेर आएको सरकारले ल तुरन्तै चाहिँ असफलै भयो, 100 दिनमा नै असफल भयो भनिहाल्नु उचित चाहिँ हुँदैन अहिले नै। जस्तै यो 100 दिनको उहाँले जुन सूची नै दिनुभयो 100 बुधाहरूको, त्यो आफैमा पनि सकारात्मकै काम हो, किनभने कमसेकम उहाँले हामीले यहाँबाट मूल्याङ्कन गर्नुहोस् भनेर प्रयास त गर्नुभयो, त्यसमा भले उहाँले 30-40 भन्दा धेरै बुधाहरू पूरा गर्न सक्नु भएको छैन, त्यो छुट्टै कुरा हो, तर कमसेकम ल हामीले यसरी मूल्याङ्कन गर्नुहोस् भन्ने एउटा बेन्च मार्क चाहिँ उहाँले दिनुभयो, त्यो सकारात्मक कुराहरूले हामी सकारात्मक पनि भन्नुपर्दछ, तर धेरै ठाउँमा चुकेका पनि छन्, हाम्रा सहमतिहरू पनि छन्, तैपनि हामी चाहन्छौँ, शुभकामना दिन चाहन्छौँ सरकारले चाहिँ राम्रो गरोस्।
1: तर अब सरकारको विषयमा बहस गर्ने हो भने जनतालाई महँगी र करको मार, सुकुम्बासितको बिचल्ली, प्रेसमाथि अनुदार, प्रशासनिक मनोबल कमजोर, संसदको उपेक्षा र अध्यादेशको सहारा, अपरिपक्व क्विक एक्सन, संस्थागत द्वन्द र अधिनायकवादी शैली, बीवाईडीको अननोन विषय, त्यसै गरी गृहमन्त्रीमाथि उठेको विषय र छानबिन प्रतिवेदन सार्वजनिक नगरेका कैयन विषय, सीमाबारे प्रधानमन्त्री बोलेका विषयहरूमा तपाईँहरू चुपचाप हो?
4: होइन हामी चुपचाप बिल्कुलै छैन, हामी हरेक तपाईँले उल्लेख गर्नुभएका लगभग हरेक विषयमा बोलेका छौँ, त्यो चाहिँ हो होइन। र यसरी गरी लेख्ने हो भने मेरो पनि बुधा 100 दिवसीय त पुग्न आउँछ त्रुटिहरू कतिको सरकारले, तर पनि हामी के सकारात्मक सोच राखेका छौँ भने 100 दिन नै पूरा मूल्याङ्कन गर्नका लागि पर्याप्त छैनन्, उहाँले कोसिस गरिराख्नु भएको छ, त्यो क्रममा त्रुटिहरू पनि पक्कै पनि भएका छन्, कति ठाउँमा संविधानको विरुद्धमा पनि जानुभएको छ, कति ठाउँमा मिलेको छैन, त्यही भएर उहाँले सच्याएर अगाडि बढ्नुहोस् भनेर हामीले भनिराखेका छौँ। यहाँले जुन भन्नुभयो त्यो पक्कै पनि हाम्रो पनि सरोकार हो र हामी एकदम खुलेरै सकारात्मक रूपमा आलोचना पनि गरेका छौँ, क्रिएटिभ क्रिटिसिजम गरेका छौँ, जस्तै र खास गरी बुधा मात्रै लेख्यो भने त धेरै हुन आउँछ, एउटा जनताले चाहेको आधारभूत कुराहरूमा हेर्नुभयो भने खास गरी जस्तै गाँस बाँस कपास शिक्षा स्वास्थ्यमा हेर्नुभयो भने जसरी पेट्रोलियम पदार्थको मूल्य महँगियो र बजार भाव आकाशियो त्यसले पके पनि गाँसमा राम्रो गरेको छैन, बाँसको कुरा गर्नुहुन्छ भन्दाखेरि हजारौं सुकुम्बासीहरूलाई घरबार विहीन बनाइयो होइन, शिक्षामा भन्नुहुन्छ कर नै लगाइयो, स्वास्थ्यमा कर नै लगाइयो, अहिले गरिबहरूले उपचार गराउन गाह्रो भइराखेको अवस्था छ खालि त्यो बिमा चाहिँ स्वीकार्य यी अस्पतालहरूमा नहुँदाखेरि झन् त्यसले गाह्रो स्थिति बनाएको छ. रोजगारीको कुरा गर्नुहुन्छ भने भन्दाखेरि चिया उद्योगहरू बन्द हुँदाखेरि त्यसमा हजारौं रोजगारी घुमेको अवस्था छ. लगानीकर्ताहरू उत्साहित छैनन् होइन, आउनका लागि मानिराखेका छैनन्, त्यस्तो अवस्था छ. सामाजिक सुरक्षाको अवस्था त्यस्तै दयनीय छ. र त्योभन्दा पनि सबभन्दा ठुलो कुरा यो सरकारले कहाँ सैद्धान्तिक रूपमै चुक्दैछ भन्दाखेरि सामाजिक न्यायले यो सरकारले बुझ्दै बुझ्न चाहेको छैन. संविधानले नै विभिन्न क्लस्टरहरू तोकेरै होइन राज्यबाट सीमान्तकृत वर्गहरूलाई छुट्याएर नै उनीहरूको लागि चाहिँ विशेष व्यवस्था हुनुपर्दछ भनिराखेको अवस्थामा यो सरकारले चाहिँ सामाजिक न्यायतिर एकदम प्रबल रूपमा चुकेको छ. जुन चाहिँ भनौँ न ल सरकारले चाहिँ दलितसँग माफी नै माग्नुपर्छ जस्तो सामान्य कुरालाई पनि अहिलेसम्म पूरा गर्न सकेको छैन. उहाँले पार्टीगत रूपमा त माफी माग्नुभयो तर सरकारको कुरा त्यो चाहिँ अहिलेसम्म पनि गर्न सकेको अवस्था छैन. खास गरी यो सरकारमा जुन अर्थ मन्त्रीज्यूले जुन नीतिहरू ल्याइराख्नु भएको छ त्यो चाहिँ त्यति सकारात्मक देखिँदैन.
1: तपाईँलाई थाहा छ नि त सरकारले 3 अर्बका गाडी किन्नका निम्ति बजेट छुट्याएको छ होइन. आज चाहिँ अब शिक्षा र स्वास्थ्यमा चाहिँ कर वृद्धि गर्ने, बिमाको विषयमा अर्थमन्त्रीज्यू बोल्नु भएको कुरा तपाईँले हिजो सुन्नुभयो कि सुन्नु भएन, यो 35 देखि 1 लाखको बिमा चाहिँ मेन्टेन गर्न बहुत गाह्रो हुन्छ भन्ने यस्ता खालका क्रियाकलापले गर्दाखेरि जनतामा त निराशा छ नि त डाक्टर साहब.
4: एकदम छाएको छ. म त्यही भन्दैछु जस्तै अब हामीले अहिले नेपाली समाजले खोजिराखेको युनिभर्सल हेल्थ केयरतिर जानुपर्ने तर यहाँ उल्टो दिशातिर पनि गइराखेको अवस्था छ. हामी एकातिर मितव्यताको कुरा गर्दैछौँ त झन्डै 10 अर्ब रुपियाँ चाहिँ यो गाडीको लागि नै छुट्याएको छ, जसमध्ये 3 अर्ब त नयाँ गाडीको लागि छुट्याएको, त्योबाट हामी अवगत छौँ भनेपछि र जुन
1: त्यसमध्येबाट पनि नेपाली सेनालाई 1 अर्ब बराबरको चाहिँ दिने भन्ने कुरा छ होइन.
4: जुन कुराको उहाँले धेरै विरोध गर्नुहुन्थ्यो अहिले 100 दिनमै उहाँहरूले त्यही कुराहरू दोहोऱ्याइराख्नु भएको छ. जस्तै उहाँले पहिला भन्नुहुन्थ्यो कि ल सबै मन्त्रीहरूको सम्पत्ति छानबिन हुनुपर्छ, अब छानबिन हुँदाखेरि अहिलेको सांसद मन्त्रीहरूको छानबिनै गर्न नपर्ने होइन, उहाँहरूले रिपोर्टै बुझाउनु नपर्ने बनाइदिनुभयो. उहाँहरूले सरकारमा आउनुभन्दा अगाडि भन्नुहुन्थ्यो गाडीहरूको लस्कर हुने छैन, अहिले उहाँहरूको गाडीहरूको लस्कर हेर्नुभयो भने ट्राफिक बन्द गराएर अनि गाडीको लस्करमा निस्किनुहुन्छ. उहाँहरूले भन्नुहुन्थ्यो स्वकीय सचिव राख्नु हुँदैन, अहिले उहाँहरूले आफ्नै मन्त्री परिषदमा 210 जना नियुक्ति गर्दै हुनुहुन्छ. यस्तो कुराहरू हेर्दाखेरि त उहाँ जे कुराको लागि लड्नु भएको थियो वा जनताहरूले जे कुरा परिवर्तनको अपेक्षा गरेका थिए कि नातावाद हुनु हुँदैन, उहाँले अहिले नै अब हेर्नुहोस् नातावाद गर्दै धमधमाधम मान्छे नियुक्त गरिराख्नु भएको छ. पारदर्शिताको कुरा गर्नुहुन्थ्यो, उहाँहरूले आफैले जेएनजी आन्दोलनको प्रतिवेदन अझै पनि बुझेर सार्ने गर्नुभएको छैन होइन, र अन्य प्रतिवेदनहरू पनि सार्ने गर्ने मान्नु भएको छैन भने यस्तो खालको कुराहरू चाहिँ पक्कै पनि छ. र त्यही भएर पनि हामी चाहन्छौँ यी कुराहरूमा चाहिँ सुधार गरेर सरकार अगाडि बढाउँछ.
1: होइन अब सरकारले जुन पारदर्शिता अपनाउन खोजिरहेको छ तर बालिन नेतृत्वको सरकार सुशासनतर्फ केन्द्रित छ तर सचिवालयको कुरा उठ्छ त्यसपछि यहाँले थाहा पाइसक्नुभयो होइन यो अहिले जर्मन कम्पनीमा कसको संलग्नता दियो, किन चाहिँ ठेक्का तोडेर 2 कम्पनीलाई दियो, त्यसमा अनुसन्धान चलिरहेकै बेला चाहिँ फेरि सचिवालयका सदस्यहरूले यो फ्रान्सेली कम्पनीलाई दिनका निम्ति मरिहत्ते गरेको, पछि चाहिँ पार्टीले नै एक्सन लिनु परेको, जर्मन र नेपाल बीचको सम्बन्धका विषय सँगसँगै जोडिएर आएको होइन. यस्ता क्रियाकलापले गर्दाखेरि त सरकारप्रतिको आशा विश्वास र भरोसा त बिस्तारै बिस्तारै टुट्दैछ नि त डाक्टर साहब, किनभने जो आयन त्यही गर्नका लागि हो त भन्ने खालको प्रश्न त उठ्यो नि त होइन.
4: होइन, जनताले त्यही भएर एकदम खबरदारी गराइराख्नुपर्छ होइन. यो त कुरा केन्द्रीय ठुलो जनमत आउँदाखेरि अलिकति अहंकार आउँछ स्वाभाविक रूपमा, त्यो पनि आएको हो होइन. त्यो कारणले जनताले जहिले पनि खबरदारी गरिराख्नु पर्दछ, नभए चुक्ने ठाउँहरू धेरै हुन्छन् होइन. र खास गरी अब यस्तो बुदाहरू त धेरै छ होइन, तर चुक्दै गर्ने कुराहरू पनि धेरै ठाउँमा छ. तर मैले खालि विचारवटा कुरा मात्रै अलिकति बढी फ्यासिलिटी दिएर भन्न चाहेँ. सबभन्दा पहिले त यो सरकारले होइन रुल अफ ल चाहिँ लागू हुनुपर्छ, रुल बाई ल लागू गर्नु भएन कि एउटा कुरा. त्यो संविधान र संविधानका मूल्य मान्यताहरू मानेर चल्नुपर्छ होइन, लोकतन्त्रमाथि प्रतिबद्ध हुनु पर्यो. यो जथाभावी गिरफ्तारी गर्ने जसले मन पायो त्यसलाई अर्बाइटली एरेस्ट गर्ने, पत्रकारहरूलाई एरेस्ट गर्ने, युट्युबरहरूलाई एरेस्ट गर्ने, सेनाको खिलाफमा के बोल्यो त्यसलाई पक्राउ गरिहाल्ने, व्यक्तिगत प्रतिशोधका कुराहरूको लागि राजस्व नियन्त्रणको दुरुपयोग गर्ने त्यो कुराहरू चाहिँ हुनु भएन, लोकतन्त्रमा आस्था राख्नु पर्यो. अर्को कुरा जनसम्प्रभुताको वा जनताको सार्वभौम सत्ताको कदर गर्न सक्नुपर्छ, त्यो चाहिँ ठुलो चुप भयो जस्तो लाग्छ. खास गरी सम्मान्य प्रधानमन्त्रीज्यूले प्रधानमन्त्रीज्यूले जुन संसदप्रति एउटा अवहेलनाको दृष्टिकोण राख्नुभयो होइन जिम्मेवारै नहुने त्यो चाहिँ सबभन्दा खतरा मलाई चाहिँ खतरनाक जस्तो लाग्यो. त्यही भएर संसदप्रति कार्यपालिका खास गरी सम्मान्य प्रधानमन्त्रीज्यू जिम्मेवार हुनै पर्छ. संसदले जवाब मागेको ठाउँमा दिनै पर्ने हुन्छ र उहाँले संसदको मर्यादा पनि राखिदिनु पर्दछ. त्यो चाहिँ महत्वपूर्ण कुरा हो.
1: तपाईँहरूको अहिले बिरामी अवस्थामै हुनुहुन्छ हेन्दल साहब, यहाँ पनि भन्न दिइएन फागुन 21 को निर्वाचनले है अप्ठ्यारो अवस्थामा हुनुहुन्छ नि त होइन तपाईँहरूले.
4: अप्ठ्यारो त अप्ठ्यारैमा छु, अब त्यो बेसी अप्ठ्यारो भएको बेलामा त हामीले
1: होइन फागुन 21 को निर्वाचनले अहिले समेत भन्न दिएन क्या तपाईँहरूलाई त
4: होइन. अब हुन्छ यस्तो परिवर्तन भइरहेको छ जस्तो खालको माहौल थियो त्यसलाई हामीले असामान्य रूपमा लिएका छैनौँ. दुई चारवटा सिट जित्नुभन्दा पनि ल कुनै एउटा दलले दुई तिहाई नै ल्यायो होइन र के गर्नु छ गरेर देखाओस् भन्नको लागि यो सकारात्मक रूपमा पनि लिन सक्नुपर्दछ यसलाई होइन. जहिले पनि त्यो हङ पार्लियामेन्ट जस्तो हुने होइन केही गर्न नसक्ने हुँदाखेरि ल यसैकै कारणले बहुमत आएन है त्यही भएर अहिले सरकारले केही गर्न नसकेको जुन बहाना थियो नि त्यो यसपालि त देखियो कि होइन एउटा सरकार यसै पार्टीले पनि बहुमत ल्याउन सक्छ, झन्डै दुई तिहाई नै ल्याउन सक्छ, यही संविधान यही व्यवस्थामा रहेर पनि ल्याउन सक्छ भनेर यसपालि साबित भयो. र त्यही भएर हामी चाहन्छौँ अब के गर्नु छ त्यो सरकारले गरेर देखाओस् तर संविधानको दायराभित्र रहेर गरेर देखाओस् त्यसको लागि पनि भन्दैछु. त्यसको लागि हामीले सिट ल्याएन भन्ने चिन्ता धेरै गरिराख्नु पर्दैन. अहिले देशको लागि के राम्रो होस् भनेर नै हामी
1: होइन. अब जाँदा जाँदै प्रधानमन्त्रीज्यूले भन्नुभएको छ मधेसको एउटा आँगनमा उभिएर अब काठमाडौँ घुम्न जाने हो, पशुपति दर्शन गर्न जाने हो, तपाईँहरूका सबै अधिकारहरू चाहिँ अब प्रदेशमा आउँछन्, यही ठाउँमा आउँछन्, तपाईँहरू धेरै चाहिँ यताउता जान पर्दैन भन्ने आश्वासन दिइरहँदाखेरि अब प्रदेशको विषयमा राष्ट्रपतिले चाहिँ आफ्नो प्रस्तावना पारित गर्दै गर्दाखेरि त हरेक प्रदेशका नागरिकहरूमा एक किसिमको आशंका र चिन्ता व्यक्त त भएको छ नि त होइन.
4: एकदम पक्कै पनि हामीले यो धेरै ठूलो संघर्षका पश्चात नै संहिता हासिल गरेका हौ. यो एक दशकको मात्रै संघर्ष होइन, धेरै लामो संघर्ष हो. खासमा यो 2008 सालतिर पनि स्वायत्तताको कुरा उठिसकेको थियो, त्यति बेला तराई कांग्रेसले उठाइसकेको थियो. अनि यो धेरै वर्षको धेरै दशकको संघर्ष पश्चात धेरै बलिदानी पश्चात आएको संहिता हो र यसले देशलाई द्वन्द्वबाट धेरै हदसम्म मुक्त पनि गरेको छ. धेरै कुरामा चाहिँ पहिचान दिएको छ, समानताको अनुभूति गराएको छ, गौरवको अनुभूति गराएको छ, यो देश मेरो पनि हो भनेर आभास गरेको छ. त्यो कुराले अहिलेको सरकारले अलिकति नजरअन्दाज गर्दैछ कि जस्तो हामीलाई लागेको छ. तर मलाई अझै पनि विश्वास सम्मानित प्रधानमन्त्रीज्यूसँग छ, किनकि उहाँले माघ 5 को सभामा सबैको सामु प्रतिबद्धता गर्नुभएको थियो, भाषा नै गर्नुभएको थियो र यति कडा शब्दमा सबैले बुझ्ने शब्दमा गर्नुभएको थियो कि संहितालाई बलगर बनाउने र अधिकार माग्न काठमाडौँ जानै नपर्ने खालको जुन कुरा गर्नुभएको थियो त्यसले उहाँ पूरा गर्नुहुन्छ, गर्नेतिर लाग्नुहुन्छ भन्ने मलाई अहिले पनि विश्वास
1: छ. धन्यवाद. भारतीय जनमत पार्टीका अध्यक्ष डाक्टर सिके रावत आदरणीय श्रोता नेपाली बहसको समय सकिएको छ. खेम बम बिदा चाहन्छु. नमस्कार.
5: रेडियो बिहानी समय संकेत यति बेला बिहानको 10 बज्यो.

0: चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
1: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140031429।
5: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम्टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी चिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
5: घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्दी, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नु होला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि, प्रोप्राइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
6: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारमाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
1: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका 1 बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल, कलेज, अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98-49-185-810 98-49-185-810।
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन, अनि कहाँबाट लिएर आउने गहना?
5: नीलकण्ठ नगरपालिका 3 विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट।
4: अनि अघि नै भन्नु पर्दैन त, कम बाटी छैयो।
6: हजुर, हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री, औठी, मंगलसूत्र, हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ। त्यति मात्र होइन, कम्प्युटरबाट नापतोल पनि गरिन्छ।
5: आरके सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3 बीच बजार धादिङ बेसी, प्रोपाइटर राजेन्द्र रसाइली, सम्पर्क मोबाइल नम्बर 98-41-63-89-53।
6: बाजेदेखि नातिसम्म, विश्वासराम्रो माथिसम्म, सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम, आरके सुन चाँदी पसल।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
1: भिटामिन डी,
7: भिटामिन बी12,
1: आइरन प्रोफाइल
7: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थपो जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
8: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगरोस्।
9: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। होइन गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै पऱ्यौँ।
10: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509034, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512940934।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: लस हे मेबे फेबे मा रंगमाजे आरसीसी दिम बोरा चहारा दिन प्रे रखोर मा नग फारम मा असिम चमटार की ट्रनेल मा सिंगबे सुर सिंगजेपल मुबा होले सिंगबे सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेग होई रोमा हुजुरी मी टीम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तरला जम्मनु सामान मा होलसेल मूल्यारी यंगबा असेम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा स्टेग बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम स्टेग है रोमा
1: ओ मेजु नमस्कार है
2: नमस्कार नमस्कार मेजु नमस्कार
1: ल बधाई छ है बिहे गर्न लाग्नु भएछ
2: ल धन्यवाद धन्यवाद मेजु अनि बधाईले मात्रै त पुग्दैन है मेजु जनता गएर छमी नाच्नु पनि पर्छ के
1: है मेजु म त बिहेमा आउँदिन होला
2: ल मेजु मेरो बिहेमा किन नआउने नि
1: किन आउने नि मेजु धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन के बिहेमा आउनु र खै
2: ल्या मेजु त्यस्तो नि कुरा हुन्छ त धादिङ बेसी बीच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ त्यही किन्ने त्यही सिलाउने केही चिन्तै छैन नि
1: लौ न हो र अनि ठ्याक्कै कहाँ हो नि
2: ल सुन्नुहोस् नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बीच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस् फोन नम्बर 98-45-55-66-56 अनि 98-28-049-215 फोन गरेर जानुहोस् है
3: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान हामी कहाँ रोजी रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल नयाँ ब्रान्डेड मोबाइल आकर्षक घडीहरू टर्च इमर्जेन्सी लाइट विभिन्न ब्रान्डका पंखा दारी कपाल काट्ने मेसिन चस्मा राउटर ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ निशुल्क सीसीटीभी क्यामेरा जडान नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ ए सुन्नुहोस् त हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ हरेक दिन सुरुमा आउने दुईजना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ गुणस्तर सेवा र विश्वास यही हो हाम्रो आधार श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स नीलकण्ठ 8 सागुटा र धादिङ आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउन्डमा प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ फोन नम्बर 98-510-63-802 98-510-63-802
0: धादिङ बेसीकै एकमात्र विश्वासिलो ब्लक उद्योग कालिका ब्लक उद्योग
4: हामी कहाँ घर टहरा बनाउनको लागि सिमेन्ट ब्लक पिल्लर टायल आँखी झ्याल बालुवा ढुङ्गा पाइनुका साथै ढुवानीको लागि गाडीको पनि व्यवस्था रहेको छ
0: कालिका ब्लक उद्योग नीलकण्ठ नगरपालिका 3 सिरान बजार अरुण खोला
4: प्रोपाइटर राजेन्द्र कुमार खड्का सम्पर्क मोबाइल नम्बर 98-66-26-26-73 र 98-43-40-39-11
5: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्गाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
3: खर्च अनुसारको घर त बना जस्तै बना छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
0: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
4: 98-511-87-882, गोल्ची बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
3: पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
1: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
3: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
1: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
3: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 98-43-62-86-16 र 98-10-32-37-54।
1: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नुहोला। सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यसु गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
0: लस है मेबे फेबेमा रङमाझे आरसीसी दिम गोरा चहरा दिन प्रे र खोरमा नग फारममा असिम टमाटर कि टनेलमा सिङबै सुर सेन्जेपल मुबा होले सिङबै सुर मुसम ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेग होइ रोमा हुजुरिमी
5: टिम फिटिङ सिङबे अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङ असेम दिम स्तम्भ न बोरबरी ढुवानीला सुविधा न मुभा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 0125204070 असेम 9851187882 फोन सिङजिम सेगो है रोमा।
6: बाबा बाबा म टाढो स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नु भयो छोराछोरी दुवै जना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
1: पाइप कभर रेनकोट विभिन्न ब्रान्डका छाता
4: अरू अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिङ एमाले चोकबाट छ घर तल
1: काठमाडौँ जाने बाटोपट्टि
4: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
1: 9861975447। अफिसको डेकोरेसन त सबै सकियो। अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने कहाँ गएर किन्ने होला?
10: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला?
10: ल सर, हाम्रै दार्जिलिङ बेची बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
11: समर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: समर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 9851108878 र 9808878778।
12: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइगो, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स, धादिङ बिस्ती पुछार बजार, प्रोप्राइटर कृष्ण तिवल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
6: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
5: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
6: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाति पसल लिएर जान्छु अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
5: मंगल सुन चाँदी पसल, नीलकण्ठ नगरपालिका 3, बीच बजार, धादिङ।
6: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
5: प्रोप्राइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841715542, 9861026611 र 010-5252।
7: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
8: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
9: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
8: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
9: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
8: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेस्टिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस,
10: धादिङ बेस्ती सुगम टोल, सम्पर्क फोन नम्बर 010-5204070,
8: 9851-87882, गल्छी बजारको लागि 010-4031-16 र 9200 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
11: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
9: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको, हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ, दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
11: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
9: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
11: 9860248543।
9: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ बैंकको ठीक अगाडि।
11: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
9: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त त यही जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
11: ए त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरो सुन्दिन म।
9: ल टिप्नुहोस्, प्रोपाइटर वीरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
11: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर वीरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: त धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
1: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
0: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: लस्तो है मेबे फेबेमा रङमाजे आरसीसी दिम बोरा चहरा दिम प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिङबै सुर सिङजेपल मुबा होले सिङबै सुर मुसम ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिङ सिङबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यारी यङबा असेम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रङ्गुर्नाले बजार कोर्ब आहिन है रोमा सेगो बरो ओम टंकेश्वर इन्टरप्राइजेस धादिङ बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 9851-87-882 फोन सिङजिम सेगो है रोमा।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलीको गाउँपालिका एक बैरेनी धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार फोन नम्बर 9141-68-67-64 9141-68-67-64।
4: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
5: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
4: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
5: जनरल मेडिसिन सेवा,
4: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
5: बाल रोग सम्बन्धी सेवा,
4: स्त्री रोग सम्बन्धी सेवा,
5: मुटुको इको र भिडियो एक्सरे सेवा,
4: ल्याब टेस्ट,
5: भिटामिन डी,
4: भिटामिन बी12,
5: आइरन प्रोफाइल
4: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
5: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
4: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
5: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
5: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
6: बाबा बाबा म त आज स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
10: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
11: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
10: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिन एमाले चोकबाट 6 घर तल
11: काठमाडौँ जाने बाटोपट्टि।
10: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861-7045-54
11: 9861-7045-47।
12: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन क्या. वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ. 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले. अनि दबाई लिएर आएँ. जमानी फर्केछ पहिला जस्तो थियो. मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो. त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो. त्यसलाई कसैले पनि हेलातो नगरोस्.
13: पहिला मलाई विश्वास लागेन. यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई. बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ. अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे. पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो. अनि गएर ल्याउनु भयो, खानुभयो. पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ.
14: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334.
2: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
1: नेपालमा बसेर उभो नलाग्ने भयो दाई. विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको.
2: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र. केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो.
1: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त.
2: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि. त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि. बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई. यसो साथीभाइले पनि खबर गरेस् नि फेरि.
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर. बरु सम्पर्क नम्बर चाहिँ भन्नु त.
2: ल टिब प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270. ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ. त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ.
15: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू त्यस्तो नि कुरा हुन्छ।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लनसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: चितवनमा आमा छोराको ज्यान लिने हात्ती हिमस्रक ध्रुवे भएको पुष्टि। धादिङमा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु।
0: डोल्पामा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु। अत्यधिक गर्मीका कारण सर्लाईमा सर्पको बिगबिगी बढ्दो।
1: संचार माध्यमलाई हेर्ने सरकारी दृष्टिकोणमा संकुचन आएको पत्रकार महासंघको आरोप। प्रेस स्वतन्त्रता संकुचन गर्ने नियत नरहेको संचार मन्त्रीको जवाब।
0: युक्रेनी लामो दूरीका ड्रोनद्वारा रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण। तेल टर्मिनल र बाल्टिक सागरको बन्दरगाह निशानामा।
1: र फ्रान्स र मोरक्को विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुने।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला। अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
3: मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। चितवनको भरतपुरमा गैराती आक्रमण गरी आमा छोराको ज्यान लिने हात्ती हिंस्रक जंगली हात्ती ध्रुवे रहेको पाइएको छ। चितवन राष्ट्रिय निकुञ्जका अनुसार आमा छोरालाई आक्रमण गरेर भागेको ध्रुवे अहिले निकुञ्जको सुखीभार क्षेत्रमा पुगेको छ। यो घटनासँगै ध्रुवेको आक्रमणबाट ज्यान गुमाउनेको संख्या 25 पुगेको छ। 2074 सालमा नेपाली सेनाका एक मेजरलाई आक्रमण गरेर मारेपछि ध्रुवेले झण्डै 9 वर्षपछि यी दुई आमा छोराको ज्यान लिएको हो। धेरैजसो निकुञ्जको सुखीभार क्षेत्रमा नै रहने यो हात्ती अचानक बस्तीतिर निस्किएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा सबैभन्दा बढ़ी मान्छे मार्ने हात्तीका रूपमा परिचित ध्रुवेले 2068-69 सालताका दैनिक जसो मान्छेको ज्यान लिन थालेपछि 2069 सालको पुष गते चितवनका प्रमुख जिल्लाधिकारी सहितको बैठकले हात्ती मार्न आदेश दिएको थियो। तर यो हात्ती सेनाको गोलीबाट बस्दै आएको छ। ध्रुवे हात्ती 2069 सालको कार्तिकदेखि एक महिनाको अन्तरालमा माडीमा मात्रै चारजनाको लगातार ज्यान लिएपछि मार्ने निर्णय गरिएको थियो। गैराती भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परि 25 वर्षीय आशिका बोटे र उनका 4 वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको थियो। हात्ती धपाउन आशिकाका श्रीमान पूर्ण बोटेले आगोबाल्दा कच्ची घरमा समेत आगलागी भएको थियो।
1: धादिङको गंगा जमुना गाउँपालिका 4 यासा टोलमा आफ्नै छोराको कुटाईबाट एक वृद्धको मृत्यु भएको छ। हिजो अपरान्ह घरेसी विवादमा 35 वर्षीय सुजन सुनारले आफ्ना 60 वर्षीय बुबा धन नारायण सुनारको टाउकोमा फलामको पाइपले प्रहार गरेका थिए। गम्भीर घाइते भएका सुनारलाई तत्काल फूलखर्क ग्रामीण अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा साँझ करिब 7 बजे चिकित्सकले मृत घोषणा गरेका थिए। गंगा जमुना 4 वडाध्यक्ष प्रेम घलेका अनुसार घटनामा संलग्न अभियुक्त लामो समयदेखि मानसिक समस्याबाट ग्रसित थिए। घटना लगत्तै वडाध्यक्ष घले र स्थानीय युवाहरूको सक्रियतामा सुजनलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको थियो।
0: डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु भएको छ। आज बिहान करिब 3 बजे आएको बाढ़ीमा परेर अरू 4 घाइते भएका छन्। अविरल वर्षापछि धुला खोलामा आएको लेतो सहितको बाढ़ीबाट घरमा सुतिरहेकी स्थानीय 56 वर्षीय आनन्दा विकको मृत्यु भएको हो। प्रहरी र स्थानीयवासीको सहयोगमा उनको उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी झ्याकोट लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। घटनामा 60 वर्षीय जस विक, 44 वर्षीय रेउली विक, 15 वर्षीय निरुता विक र 13 वर्षीय सीता विक घाइते भएका छन्। रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि रेफर गरिएको प्रहरीले जनाएको छ। मृतकका आफन्त 32 वर्षीय जुनमाया विक र 29 वर्षीय दुर्गे विक बेहोश भएपछि स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार प्रारम्भिक विवरण अनुसार बाढ़ीबाट एक घर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 8 घरमा आंशिक क्षति पुगेको छ।
1: अत्याधिक गर्मी बढ़ीसँगै सर्लाहीमा सर्पको बिगबिगी देखिएको छ। लालबन्दी नगरपालिका एक नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रको तथ्याङ्क अनुसार विगत भन्दा यस वर्ष सर्पको बिगबिगी बढ़ेको पाइएको छ। उपचार केन्द्रका स्वास्थ्य सहायक जगन्नाथ यादवका अनुसार असारको तेस्रो हप्तासम्म 305 जना सर्पले डसेर उपचारको लागि केन्द्रमा आइसकेका छन्। यो तथ्याङ्क गत वर्षको भन्दा धेरै हो। दैनिक 3-7 जनासम्म सर्पले डसेका बिरामी उपचारको लागि आउने गरेका केन्द्रका अध्यक्ष उद्धव पौडेलले बताउनु भएको छ। उपचार केन्द्रको तथ्याङ्क अनुसार यस वर्षको फागुनमा 17, चैतमा 47 र वैशाखमा 65, जेठमा 85 र असारको तेस्रो हप्ता सकिने लाग्दा 91 जनालाई सर्पले डसेको छ। त्यसमध्ये विषालु मन करेतले डसेका 3 जनालाई उपचारको लागि जनकपुर रेफर गरिएको स्वास्थ्य सहायक यादवले बताउनु भएको छ।
0: नेपाल पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले सरकारको संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा संकुचन आएको बताउनु भएको छ। ललितपुरमा महासंघद्वारा आयोजित राष्ट्रिय सम्मेलन कार्यक्रमलाई आज सम्बोधन गर्दै वहाँले सरकारबाट अभिव्यक्ति स्वतन्त्रता संकुचित पारिएको बताउनुभयो। संविधानले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता गरेको भए पनि नयाँ सरकार बनेको 100 दिनमा सरकारबाट संचार माध्यमप्रति हेर्ने दृष्टिकोणमा सकारात्मक परिवर्तन आउन नसकेको उहाँको टिप्पणी थियो। पत्रकारहरूको सूचनामा पहुँच सीमित भएको आरोप लगाउँदै अध्यक्ष शर्माले सिंहदरबारमा मन्त्रालयसम्म पत्रकार पुग्ने सामर्थ्य भए पनि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको गेटसम्म पनि पत्रकारहरू जान नपाउने अवस्था रहेको जिकिर गर्नुभयो। यस्तै अध्यक्ष शर्माले सरकारले आर्थिक केन्द्रबाट प्रेसलाई नियन्त्रण गर्ने प्रयास गरेकोमा समेत आपत्ति जनाउनुभयो। उहाँको आपत्तिपछि कार्यक्रममा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमन सिन्हाले सरकार प्रेस स्वतन्त्रताको संकुचन गर्नेतर्फ नलागेको स्पष्ट पार्नुभएको छ। सरकारलाई लोकतन्त्रको आधार स्तम्भ नै प्रेस स्वतन्त्रता हो भन्ने पूर्ण जानकारी रहेको भन्दै उहाँले सरकारले संवैधानिक हक अधिकार नदिएको वा त्यसको कार्यान्वयनमा बाधा पुर्याएको हो भने त्यसका लागि देशभित्र विभिन्न संवैधानिक तथा कानूनी व्यवस्था रहेको जिकिर गर्नुभयो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अनटप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नारायण घाट बुटोल सड़क विस्तार आयोजनाको पूर्वी खण्डमा बाँदर लगायत रूखमा बस्ने वन्यजन्तुलाई सड़क सुरक्षित रूपमा वारपार गराउन ओभरहेड क्यानोपी ब्रिज निर्माण गरिएको छ। जैविक विविधता संरक्षणलाई प्राथमिकता दिँदै नारायणघाट बुटोल सड़क आयोजना पूर्वी खण्ड अन्तर्गत नवलपरासी पर्दघाट सुस्त पूर्वको गैंडाकोट जंगल स्थित पितौजीमा उक्त संरचना निर्माण गरिएको हो। वन क्षेत्र हुँदै सड़क विस्तार भएपछि वन्यजन्तुको प्राकृतिक आवागमनमा असर नपरोस् भन्ने उद्देश्यले जैविक विविधता संरक्षण तथा प्रवर्धन कार्यक्रम अन्तर्गत क्यानोपी ब्रिज निर्माण गरिएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर शिव खनालले बताउनुभयो। नेपालमा सड़क आयोजना अन्तर्गत बाँदरलाई लक्षित गरेर निर्माण गरिएको यो पहिलो क्यानोपी ब्रिज भएको उहाँले बताउनुभयो। सूचना अधिकारी खनालका अनुसार बाँदर लंगुर लगायत रूखबाट रूखमा आवाजावत गर्ने वन्यजन्तुले सड़कमा झरेर पार गर्नुपर्ने बाध्यता र सवारी साधनसँग हुने दुर्घटनाको जोखिम कम गर्ने उद्देश्यले उक्त संरचना निर्माण गरिएको हो।
0: अब अन्तर्राष्ट्रिय समाचार। युक्रेनले लामो दूरीका ड्रोनहरू मार्फत रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण गरेको छ। एउटा तेल टर्मिनल र बाल्टिक सागर स्थित बन्दरगाहमा आक्रमण भएको बताइएको छ। यो राष्ट्रपति भ्लोदिमिर पुटिनको गृह शहर विरूद्ध गरिएको सबैभन्दा ठूलो गहिरो आक्रमण मध्ये एक मानिएको छ। लेनिनग्राद क्षेत्रका गवर्नर अलेक्जाण्डर द्रोजदेन्कोले 72 ड्रोन हवाई प्रतिरक्षा प्रणालीले खसारिदिएको बताउनुभयो। युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युक्रेनी सेनाले रूसको युद्ध प्रयासलाई आर्थिक रूपमा सहयोग पुर्याउने तेल पूर्वाधारमा प्रहार गरेको र सेन्ट पिटर्सबर्ग स्थित कोर्नास्टाट नौसैनिक अड्डालाई पनि निशाना बनाइएको बताउनुभयो। युक्रेनको नियन्त्रणमा रहेको क्षेत्रबाट करिब 900 किलोमिटर टाढा सञ्चालन गरिएको यस अभियानका कारण स्थानीय क्षेत्रमा व्यापक अवरोध उत्पन्न भएको थियो। युक्रेनको जनरल स्टाफले जुलाईको प्रारम्भसम्म आफ्ना आक्रमणका कारण रूसको तेल प्रशोधन क्षमताको 42.74% प्रभावित भएको दावी गरेको छ। रूसको रक्षा मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रूसी महासंघका नागरिक पूर्वाधारमा क्षति पुर्याउने जेलेन्स्कीको प्रयासलाई रूसी सशस्त्र बलले जवाफ नदिई नछाड्ने चेतावनी दिनुभयो।
1: र अब खेल समाचार। केलेन एम्बापेको गोलको मुद्दतमा पाराग्वेलाई पराजित गर्दै फ्रान्स फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। गैराती फिलाडेल्फियामा रंगशालामा भएको खेलमा पाराग्वेलाई 1-0 पराजित गर्दै फ्रान्सले अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान एम्बापेले दोस्रो हाफमा पेनाल्टी मार्फत गरेको गोल नै निर्णायक बन्यो। यसका साथै विश्वकप इतिहासमा एम्बापेको कुल गोल संख्या 19 पुगेको छ। अब सेमी फाइनल प्रवेशको लागि फ्रान्सले जुलाई 9 बोस्टन रंगशालामा मोरक्को सामना गर्नेछ। मोरक्कोले ह्युस्टनमा भएको खेलमा आयोजक क्यानाडालाई 3-0 पाखा लगाउँदै क्वार्टर फाइनलमा स्थान बनाएको हो। अजेडिन औनाहीको उत्कृष्ट 2 गोल र सौफियाने राहिमीको इन्जुरी समयको गोलको मदतले मोरक्को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। यसैबीच आज 2 बहुप्रतीक्षित खेल हुँदैछन्। राति पौने 2 हुने पहिलो खेलमा 5 पटकको विजेता ब्राजिल र नर्वे आमने सामने हुँदैछन् भने अर्को रोमाञ्चक भिडन्तमा घरेलु टोली मेक्सिकोले बलियो इंग्ल्याण्डको सामना गर्दैछ।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: चितवनमा आमा छोराको ज्यान लिने हात्ती हिंस्रक ध्रुवे भएको पुष्टि। धादिङमा छोराको कुटपिटबाट एक वृद्धको मृत्यु।
0: डोल्पामा घरमा बाढ़ी पस्दा एक महिलाको मृत्यु। अत्यधिक गर्मीका कारण सर्लाहीमा सर्पको बिगबिगी बढ़्दो।
1: संचार माध्यमलाई हेर्ने सरकारको दृष्टिकोणमा संकोचन आएको पत्रकार महासंघको आरोप। प्रेस स्वतन्त्रता संकोचन गर्ने नियत नरहेको संचार मन्त्रीको जवाब।
0: युक्रेनी लामो दूरीका ड्रोनद्वारा रूसको सेन्ट पिटर्सबर्गमा आक्रमण। तेल टर्मिनल र बाल्टिक सागरको बन्दरगाह निशानामा।
1: र फ्रान्स र मोरक्को विश्वकप फुटबलको क्वार्टर फाइनलमा प्रवेश। आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सञ्चु र रविन्द्र विदा हुन्छौं। नमस्कार।
5: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
6: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
7: खर्च अनुसारको घर त बनाए जस्तै बनाएछ त।
6: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
7: किन तनाव लिने? टङ्केश्वर गुप्ताबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल। सम्पर्क फोन नम्बर 0105204070, 98511-87882, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 98512049090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर। छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
7: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
6: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट पाइट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
7: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
6: 9860248543।
7: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
8: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
7: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
8: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
7: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843062616 र 9810323754।
8: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
9: बाबा बाबा, म टाढो स्कुल जान्न।
10: म पनि स्कुल जान्न मम्मी।
11: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
12: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
11: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
13: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
6: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल,
13: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
13: 9861975547।
14: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई रु 80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर, सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ, आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोपाइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802, 9851063802।
15: तपाईं रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।

0: के तपाईँलाई दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98 41 055 754, 98 41 055 754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झुकाएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत,

गेवालीद्वारा बिना अपरेशन पाइल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्। आफ्नो भने सबै पुरानो डिजाइनको छ।
1: होइन, के भयो, किन एक्लै गनगन गरिरहे कि?
0: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
1: भइहाल्छ नि, तिमीलाई म मंगल सुनचाँदी पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
0: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3, 20 बजार धादिङ।
1: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
0: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 9841-71-25-42, 9861-02-66-11 र 010-520-542।
2: ओहो, होइन, के हो, नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
3: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
2: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
3: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मरमत गरिन्छ।
2: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
3: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
2: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
4: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
5: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त।
6: हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन, धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
6: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु, 1227 कुरो सुन्दिन म।
2: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि।
5: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वार्ड नम्बर 3, धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9843-0057-437।
7: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका 1, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141-68-67-64, 9141-68-67-64।

0: 68 67 64।
1: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कताजना लागेको हतार हतार गरेर
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले भने। जस्तो त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरो।
3: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थेँ। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
4: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक नारायणगढ, मोबाइल 9855509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ, 9855249934।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
0: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
0: जनरल मेडिसिन सेवा,
1: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
0: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
0: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
0: भिटामिन डी,
1: भिटामिन B12,
0: आइरन प्रोफाइल
1: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
0: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
0: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थपो जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
0: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
5: बाबा बाबा, म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: पाइप कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454।
10: 9861705544।
11: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
12: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
11: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनको मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
13: किन तनाव लिने? टंकेश्वर ग्रुपबाट सञ्चालन भएको ओम टंकेश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
14: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
15: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
14: 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टंकेश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टंकेश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
16: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर। लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
0: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस। प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855097838 र 9802340723।
1: के तपाईँ नयाँ तथा सेकेन्ड ह्यान्ड मोबाइल फोनको खोजीमा हुनुहुन्छ? यदि त्यसो हो भने श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्सले गर्नेछ तपाईँको समस्याको समाधान। हामी कहाँ रोजी छानी सेकेन्ड ह्यान्ड मोबाइल, नयाँ ब्रान्डेड मोबाइल, आकर्षक घडीहरू, टर्च, इमर्जेन्सी लाइट, विभिन्न ब्रान्डका पंखा, दाढी कपाल काट्ने मेसिन, चस्मा, राउटर, ब्याकअप लगायत सम्पूर्ण इलेक्ट्रोनिक्स सामानहरू सुपथ मूल्यमा पाइन्छ। त्यति मात्र नभई ₹80 एलईडी बल्ब र विशेष छुटमा बिजुलीको सामान पाइनुका साथै चार्जर बिग्रिएमा ग्यारेन्टी सहित नयाँ चार्जर साट्न पाइन्छ। निशुल्क सीसीटीभी क्यामेरा जडान, नयाँ स्मार्टफोनको खरिदमा इयरपड पनि फ्रीमा पाइन्छ। ए सुन्नुहोस् त, हामी कहाँ सबै मोबाइल रिपेयरिङमा 40% छुटको व्यवस्था रहेको छ। हरेक दिन शुरूमा आउने 2 जना ग्राहकको मोबाइलमा कभर र ग्लास हाल्दा 50% छुट समेत रहेको छ। गुणस्तर सेवा र विश्वास, यही हो हाम्रो आधार। श्रेष्ठ मोबाइल एन्ड इलेक्ट्रोनिक्स, नीलकण्ठ 8 सागुटार धादिङ। आरुघाट जाने बसको टिकट काउन्टर भन्दा 3 घर तल अन्डरग्राउण्डमा। प्रोप्राइटर विष्णु कुमार श्रेष्ठ, फोन नम्बर 9851063802 9851063802।
0: त बल्ल बल्ल बनाई भ्याए अब ग्रिल यूपीभीसी र अल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त भइरानै बनायो भने एउटा सके अर्को काम आइ लागि हाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
2: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल एचएल यूपीभीसी एन्ड अल्युमिनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
2: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
0: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437 अफिसको डेकोरेसन त सबै सकियो अब अफिसको लागि चाहिने कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने कहाँ गएर किन्ने होला
3: होइन सर के सोचिरहनु भएको छ
0: हेर न बाबु अफिसको डेकोरेसन त सबै सकियो यो टेक्निकल सामानहरू किन्नु पर्ने कहाँ गएर किन्ने होला
3: ल सर हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता
4: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ सम्पर्क नम्बर 98-51-10-88-78 र 98-088-78
5: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छम छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन हो नि मेज्यू, धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै।
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि, मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
3: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी।
4: खर्च अनुसारको घर त बने जस्तै बनेको छ त।
3: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
4: किन तनाव लिने, टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न। घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि, हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
5: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस,
6: धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470,
5: 9851-87882, गोल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर।
7: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
7: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
7: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
7: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
7: ल्याब टेस्ट,
2: भिटामिन डी,
7: भिटामिन B12,
2: आइरन प्रोफाइल
7: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण,
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
7: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ।
8: बाबा म त स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि
5: हामी कहाँ आकर्षक डिजाइन का सुटकेस लेडिज झोला
6: बाइक कभर रेनकोट विभिन्न ब्रांड का छाता
5: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन एमाले चोकबाट छगर तल
6: काठमाडौँ जाने बाटोपट्टि
5: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
6: 9861975447
12: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
13: कहाँ हुनु नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
6: सत्यदेवी साउन्ड सिस्टम सर्भिस नीलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ
13: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ
6: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस
5: प्रोपाइटर मर्नेन वाइबा सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723
6: भाइको बिहे पनि आइसक्यो भान्जोको पनि पास्ने छ घरगहना बनाउने जिम्मा पनि माफलाई दिएको छ होइन भरपर्दो र विश्वासिलो सुनचादी पसल कहाँ होला
13: ल स्टुडियो हरि आर्ट सुनचादी पसल भएपछि के को चिन्ता त्यहाँ त हामीले जस्तो भन्यो त्यस्तै डिजाइनको गरगहनाहरू बनाइन्छ नि
6: हजुर हामी कहाँ आधुनिक डिजाइनका आकर्षक गरगहना रानीहार मंगलसूत्र तिलहरी नौगेडी सिक्री मुन्द्रा लगायत अर्डर अनुसार सम्पूर्ण डिजाइनका गरगहनाहरू बनाइन्छ
13: स्टुडियो हरि आर्ट सुनचादी पसल नीलकण्ठ नगरपालिका 3 बीच बजार चोक धादिङ प्रोपाइटर हरि कुमार श्रेष्ठ सम्पर्क नम्बर 010-520-314 र 9860-5721-66
14: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले अनि दबाई लिएर आएँ जमानी फर्केछ पहिला जस्तो थियो मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो त्यसलाई कसैले पनि हेलातो नगरोस्
15: पहिला मलाई विश्वास लागेन यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने जडीबुटीले के होला र भनी सोध्थ्यो पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो अनि गएर ल्याउनु भयो खानुभयो पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ
16: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509034 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249034
17: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
2: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
1: बनेर भए त तल्लो घरको जेठा र पारिदाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
2: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण

0: सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
1: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98511-87882, गोल्छे बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90। ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम चन्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
0: पावरवाला चस्मा जस्तो भने त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9, आरुघाट बजार, बंगैचा, गोर्खा।
0: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
0: प्रोपाइटर बिट्टु विश्वकर्मा, सम्पर्क नम्बर 98-44-62-86-16 र 98-10-32-33-54।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
3: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाइ, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात चिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भर पर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
4: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
3: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511-93-270, 98511-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
0: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
0: ए हो र, त्यसो भए म पनि मोबाइल किन्दा गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
0: साथै किस्ताबन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
0: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 98-41-97-97-13 र 98-13-99-15-99।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर के गर्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
6: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गइरहेको किन्ने होला?
7: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर ल्यापटप सिसी क्यामेरा प्रिन्टर युपिएस इन्टरनेट जडान टोनर रिफिल मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
6: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन बेच बजार धादिङ। सम्पर्क नम्बर 9851108878 र 9808887878।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: ल त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: बुढा, आज इन्टरभ्यु थियो के भयो त?
3: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
3: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पाए।
4: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाई गरिन्छ। प्रोपाइटर रितेश परियार। सम्पर्क मोबाइल नम्बर 9849185810, 9849185810।
5: दादा दादा, म चाहे स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तला सलङ मालिका झोला पसल छँदैछ नि।
9: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
10: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
9: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3 पुछार बजार थालिङ एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
9: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861707545।
10: 9861705447।
9: घर त बल्ल बल्ल बनाई भ्याए, अब ग्रिल, यूपीभीसी र एल्युमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। भैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला।
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस छँदैछ नि। त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी एल्युमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र एल्युमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
9: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर बिरबहादुर श्रेष्ठको लागि 9843004337 र 0105900393 सम्पर्क गर्नुहोला नि।
9: हजुर, विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड एल्युमिनियम हाउस, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि। प्रोपाइटर बिरबहादुर श्रेष्ठ। सम्पर्क मोबाइल नम्बर 9843004337।
11: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: लसहे मेबे फेबेमा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोरमा नग फारममा असिम चमटार की ट्रनेलमा सिंगबै सुर सिंगजेपल मुबा होले सिंगबै सुर मुसम ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सेगो है रोमा हुजुरिमी दिम फिटिंग सिंगबै अन्तर्राष्ट्रिय स्तरला जम्मनु सामानमा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरबरी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम टोलरी सम्पर्क नम्बर चाहिँ 010-520-470 असेम 98-511-87-882 फोन सिङजिम सेगो है रोमा
1: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा
2: दैनिक रूपमा ज्वरो आउने खोकी लाग्ने पुरानो दम मुटु दुख्ने पुरानो ग्यास्ट्रिक पेट फुल्ने अल्सर मृगौलाको पत्थरी पिसाब पोल्ने महिलाहरूको महिनावारी गडबडी सानो पेट दुख्ने युनाङ्गमा घाउ खतिरा आउने सेतो पानी बग्ने हाड जोर्नी भाँचिएको या मर्किएको छमछम गर्ने एवं कमर दुख्ने घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण
1: चिलाउने छालामा देखिएको दुबी दाद लुतो कोठी त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल गजुरी एक गजुरी बजार धादिङ फोन 010-40-23-29
3: प्रबन्ध निर्देशक राम कार्की मोबाइल 98-450-89-394
4: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन
5: त्यो त फाटिसक्यो नि बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ हजुरलाई के थाहा
6: होइन तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ
4: किन हुनु नि अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दै थिए
6: ल भाइगो हल्ला नगर छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है
5: किन नि बाबा
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि
5: हस् बाबा
7: कृष्ण सप्लायर्स धादिङ डिस्ट्रिक्ट पुछार बजार प्रोप्राइटर कृष्ण तिमल सिन्हा
8: सम्पर्क मोबाइल 97-41-031-34-29
0: के तपाईँले दाँत मुख तथा गिजरको समस्या छ यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने दाँतमा सिमेन्ट भर्ने कृत्रिम दाँत राख्ने साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने दाँतको रंगको मेटलको खोल लगाउने दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने बच्चाहरूको दाँतको विशेष उपचार गरिने दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने
9: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 98-41-055-754 98-41-055-754 ए सुन्नुहोस् त 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ
9: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ प्रोपाइटर रामजी परियार फोन नम्बर 98-41-68-67-64 98-41-68-67-64
10: कार्यक्रमको तयारी त सबै सकियो साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला
5: कहाँ नि सर हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस
8: नीलकण्ठ नगरपालिका तीन मिलनटोल धादिङ।
11: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह प्रतिबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
0: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 98510 97838 र 98032 40723।
12: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: होइन, आजभोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हाड जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी।

त्यो अस्पताल चाहिँ कहाँनिर रहेछ? हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी। ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि? ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि। स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेशन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511-74102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भयो त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
0: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
2: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
0: 9851-87882 गल्छी बजारको लागि 010-4031-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
3: मैले गहना लिएर थिएँ
4: त्यत्रो दुःख गरेर कमाएको पैसा सबै गहनामा सकिस होइन अनि कहाँबाट लिएर आने गहना
3: नीलकण्ठ नगरपालिका तीन विश्व बजार धादिङ बेसमा रहेको आरके सुन चाँदी पसलबाट
4: अनि अघि नै भन्नु पर्दैन त कम बाढी छैयो
5: हजुर हामी कहाँ उच्च गुणस्तरीय सुनचाँदीका आधुनिक डिजाइनका सिक्री औठी मंगलसूत्र हार लगायत विभिन्न डिजाइनका गरगहना बनाइनुका साथै पुरानो गरगहनासँग नयाँ गहना पनि साटिन्छ त्यति मात्र होइन कम्प्युटरबाट नापतोल पनि गरिन्छ
3: आरके सुन चाँदी पसल नीलकण्ठ नगरपालिका तीन बीच बजार धादिङ बेसी प्रोपाइटर राजेन्द्र र शैली सम्पर्क मोबाइल नम्बर 9841-63-89-53
5: बाजेदेखि नातिसम्म विश्वास हाम्रो माथिसम्म सुनचाँदीको भरपर्दो कारोबारको लागि अब एउटै नाम आरके सुन चाँदी पसल
6: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा
7: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ
6: उपलब्ध हुने विशेषज्ञ सेवाहरू
7: जनरल मेडिसिन सेवा
6: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा
7: बाल रोग सम्बन्धी सेवा
6: स्त्री रोग सम्बन्धी सेवा
7: मुटुको इको र भिडियो एक्सरे सेवा
6: ल्याब टेस्ट
7: भिटामिन डी
6: भिटामिन बी 12
7: आइरन प्रोफाइल
6: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण
7: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ
6: अत्याधुनिक 4D रङ्गीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा
7: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ
6: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563
7: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ
8: बाबा बाबा म त आज स्कुल जान्न
9: म पनि स्कुल जान्न मम्मी
10: सुन्नुभयो छोराछोरी दुवैजना स्कुल नजाने रे मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ नयाँ झोला ल्याइदिनु भनेर
11: झोला चाहियो मात्रै भनेर हुन्छ र राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा
10: किन नहुनु नि हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि
0: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस लेडिज झोला
12: बाइक कभर रेनकोट विभिन्न ब्रान्डका छाता
0: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुछार बजार धादिङ एमाले चोकबाट
7: छगर तल
12: काठमाडौँ जाने बाटोपट्टि
7: प्रोपाइटर राम थापा मगर सम्पर्क मोबाइल नम्बर 9861705454
12: 9861705544
13: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने उठेर बस्न नमिल्ने भएको थियो। अस्पतालको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस् त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ। जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो। त्यसलाई कसैले पनि हेलातो नगर।
14: पहिला मलाई विश्वास लागेन। यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
15: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ मोबाइल 9855509334 ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 9855249334
16: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जन्त गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: आदरणीय भीमसेन थापा गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौं, आफ्नो घर टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ, कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमूना गाउँपालिका भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय खानचोक गोर्खा।
3: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेको छ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिनिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
5: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
5: 9860248543।
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि। पावरवाला चस्मा, जस्तो भन्यो त्यस्तै फ्रेम तथा विभिन्न ब्रान्डका घडी तथा चस्माहरू अब एकै ठाउँमा।
2: तपाईँको हेर्ने क्षमतालाई बनाउँछौ हामी प्रकाश जस्तै चम्किलो। आरबी चस्मा पसल, आरुघाट गाउँपालिका 9 आरुघाट बजार बंगैचा गोर्खा।
4: हामी कहाँ दैनिक रूपमा निशुल्क आँखा चेक जाँच गरी पावरवाला चस्मा 5 मिनटमै तयार गरिन्छ।
2: विभिन्न ब्रान्डका सनग्लास, फ्रेम, कन्ट्याक्ट लेन्स पाइनुका साथै विभिन्न ओरिजिनल ब्रान्डका घडीहरू तथा चस्माहरू पाइन्छ।
4: प्रोपाइटर बिटु विश्वकर्मा, सम्पर्क नम्बर 9843462616 र 9810323754।
2: ए सुन्नुहोस् त, हाम्रो पसल पहिलाको भन्दा ठिक अगाडि सरेको छ, हेर्न नभुल्नु होला।
6: बाबा बाबा, म चाँडै स्कुल जान्न।
7: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
5: हामी कहाँ
3: आकर्षक डिजाइन का सुटकेस, लेडीज झोला,
10: बाइक कवर, रेनकोट, विभिन्न ब्रांड का छाता,
3: अर्डर अनुसार विभिन्न स्कूल कलेज तथा संस्था का झोला अनुभवी गार्मेन्ट मास्टर द्वारा आकर्षक डिजाइन बाट सिलाइनु को साथ ही प्रिंट सहित होलसेल तथा खुद्रा मूल्य में बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छूट में मरमत गरिनु को साथ ही पुराना झोलाहरू पनि मरमत गरिन्छ। स्वलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिन एमाले चोकबाट 6 घर तल
10: काठमाडौँ जाने बाटोपट्टि।
3: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
10: 9861705454।
11: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर।
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, सुबला पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भा होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त। त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। त्यहाँ त प्याथोलोजी ल्याब सेवा,
4: आधुनिक प्रविधि सहित छार सूत्र सेवा,
3: बिरामी भर्ना सेवा, थेरापी सेवा, जस्तै फिजियोथेरापी सेवा, अकुपंक्चर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ।
3: हात जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ।
4: पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ।
4: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हत्तेरी
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिम्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-97-437 र 010-590-93 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस निलकण्ठा नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोपाइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 98-43-0-57-437
4: रेडियो बिहानी 97.6 मेगाहर्ज

0: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
1: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्घाली डेन्टल क्लिनिकका उपचार सेवाहरू
0: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
1: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
0: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
1: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
1: जनरल मेडिसिन सेवा,
2: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
1: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
1: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
1: भिटामिन डी,
2: भिटामिन B12,
1: आइरन प्रोफाइल
2: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
1: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
1: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
1: शहीद मेमोरियल अस्पताल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ।
0: झोला बोकेर लुखुर लुखुर कता जान लाग्छ हो अर्जुन भाइ?
3: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागो।
0: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुरो हाने जस्तो हो।
3: होइन के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
0: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारमा छँदैछ नि, त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
3: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सोलेन्टारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिब, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851193270, 9851193270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
4: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
5: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
0: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3 मिलनटोल।

0: हामी कहाँ सभा सम्मेलन महोत्सव लोसार शुभ विवाह व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
1: सानोदेखि ठुल्ठूला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सतीदेवी साउन्ड सिस्टम सर्भिस।
2: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9855978383 र 9802340723।
3: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
4: होइन सर, के सोचिरहनु भएको छ?
3: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
4: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3 बेच बजार धादिङ, सम्पर्क नम्बर 9851108878 र 9808878878।
5: शरीर फुलेर झ्याबुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो, मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ, मोबाइल 9855950934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 9855940934।
8: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मिज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मिज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मिज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मिज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मिज्यू म त बिहेमा आउँदिन होला।
1: ल मिज्यू मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मिज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मिज्यू त्यस्तो नि कुरा हुन्छ त, धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि, त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यहीँ किन्ने त्यहीँ सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: यता जाउँ आफै उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी
3: खर्च अनुसारको घर त बनाए जस्तै बनाए छ त।
2: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
3: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
4: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभन्द होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 0105204070, 9851878282, गल्छी बजारको लागि 0104116 र 9200 बजारको लागि 9851209090। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
5: बाबा बाबा म त आज स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
7: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
8: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपदुरो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
7: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
4: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला,
8: बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता,
4: अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सलाङ मालिका झोला पसल, निलकण्ठ नगरपालिका 3 पुछार बजार थारिन, एमाले चोकबाट 6 घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
4: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 9861705454।
8: 9861975447।
9: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
10: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
8: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, निलकण्ठ नगरपालिका 3 मिलनटोल धादिङ।
10: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
8: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
4: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
11: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन?
1: त्यो त फाटिसक्यो नि, बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेको छ, हजुरलाई के थाहा?
2: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
0: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
2: ल भाइको हल्ला नगर, छोरी तिमीलाई म पैसा दिन्छु तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
1: किन नि बाबा?
2: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुखद मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
1: हस् बाबा।
3: कृष्ण सप्लायर्स धादिङ स्थित पुछार बजार, प्रोप्राइटर कृष्ण तिमल सिन्हा,
4: सम्पर्क मोबाइल 97140131429।
5: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने खत्तेरी।
1: खर्च अनुसारको घर त बनाए जस्तै बनाएको छ त।
5: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
1: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न, घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि। हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि।
6: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीवीसी पाइप, सीपीवीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ। धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चन्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल, सम्पर्क फोन नम्बर 010-520-470, 98-511-87-882, गल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90। ओम टङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ। ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर।
7: दादा दादा, म चाहँदै स्कुल जान्न।
1: म पनि स्कुल जान्न मम्मी।
8: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन, छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
9: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्रो टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
8: किन नहुनु नि, हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट 6 घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
6: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मर्मत गरिनुको साथै पुराना झोलाहरू पनि मर्मत गरिन्छ। सोलाङ मालिका झोला पसल, नीलकण्ठ नगरपालिका 3, पुछार बजार थालिङ, एमाले चोकबाट 6 घर तल,
9: काठमाडौँ जाने बाटोपट्टि।
6: प्रोपाइटर राम थापा मगर, सम्पर्क मोबाइल नम्बर 98-61-70-45-54,
9: 98-61-97-65-47।
5: घर त बल्ल बल्ल बनाइदिए, अब ग्रिल, यूपीभीसी र अल्मुनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त। हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन। धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अल्मुनियम हाउस छँदैछ नि। त्यहाँ त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अल्मुनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि। यूपीभीसी र अल्मुनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ।
5: ए, त्यसो भए सम्पर्क नम्बर भन त, म आजै गइहाल्छु। 1227 कुरा सुन्दिन म।
1: ल टिप्नुहोस्, प्रोपाइटर गिरबहादुर श्रेष्ठको लागि 98-43-0-57-437 र 010-590-93 मा सम्पर्क गर्नुहोला नि।
4: हजुर, विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीवीसी एन्ड एल्युमिनियम हाउस नीलकण्ठा नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843057437
10: तपाईं रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 9141867764 9141867764।
1: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
2: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
1: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
2: जनरल मेडिसिन सेवा,
1: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
2: बाल रोग सम्बन्धी सेवा,
1: स्त्री रोग सम्बन्धी सेवा,
2: मुटुको इको र भिडियो एक्सरे सेवा,
1: ल्याब टेस्ट,
2: भिटामिन डी,
1: भिटामिन बी 12,
2: आइरन प्रोफाइल
1: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
2: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
1: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रो स्क्यान र भिडियो एक्सरे सेवा।
2: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 01052283 र 01052563।
2: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
3: कार्यक्रमको तयारी त सबै सकियो, साउन्ड सिस्टमको लागि कहाँ सम्पर्क गर्ने होला?
4: कहाँ हुनु नि सर, हाम्रै धादिङ बेसीमा रहेको सत्यदेवी साउन्ड सिस्टम सर्भिसमा सम्पर्क गर्ने हो नि।
5: सत्यदेवी साउन्ड सिस्टम सर्भिस, नीलकण्ठ नगरपालिका 3, मिलनटोल, धादिङ।
4: हामी कहाँ सभा, सम्मेलन, महोत्सव, लोसार, शुभ विवाह, व्रतबन्ध आदि कार्यको लागि साउन्ड सिस्टम उपलब्ध गरिन्छ।
5: सानोदेखि ठुल्ठुला कार्यक्रमहरूमा गुणस्तरीय सेवा दिँदै आइरहेको एकमात्र उत्कृष्ट साउन्ड सिस्टम सत्यदेवी साउन्ड सिस्टम सर्भिस।
6: प्रोपाइटर मर्नेन वाइबा, सम्पर्क मोबाइल नम्बर 9851097838 र 9802340723।
7: शरीर फुलेर झ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिरहेको छ अहिले भने जस्तो। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
8: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्छ मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै गऱ्यौँ।
9: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन्स चोक, नारायणगढ, मोबाइल 9855509034, ट्याङ्ला चोक, किर्तिपुर, काठमाडौँ 9855409034।
10: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
3: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
2: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
3: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आए, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेछ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
4: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोध्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो। अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
5: बिनिसरा मसरङ्गी गाइडी, हात खुट्टा चल्दैन थियो मेरो, पुरै हात खुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो, हात खुट्टा जम्मै बङ्गुडिने के, सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गए, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाए, दबाई ल्याएर खाएपछि झन् बढी भयो। मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै समाचार रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्न। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
6: शिव अब म बेस्तरी खुसी, म त अहिले
5: अब त म त बचेँ भनेको छ नि। म
6: रामराजीपुर कलिम्पुर भन्छ न, तितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै खोज्दै गएको के, नचिनेको मान्छे मरे त्यही आयुर्वेद दबाई खाएर मरिन्छ, बाँचे त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइँ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतते पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतते पोल्ने, दुख्ने बेसरी पटौने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काँचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ यो दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्नु भएको।
2: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली लाइन चोक नारायणगढ़ मोबाइल 9855509334 ट्याङला चोक कीर्तिपुर काठमाडौँ 9855240934
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
7: अब रंग फेसुमुला रेडियो कार्यक्रम स्पार्क माई फेथ नला विश्वासी चमक बसुगो रंगला तिमी शान्ति कायम फन्सुगो जयमसी तथा लासो फ्याफुलो नमस्कार स्पार्क माई फेथ तथा नला विश्वासी चमक बसुगो अङ्क 35 श्री रंग निदा स्वागत मुला न वियोग तामाङ तिनीङ रंग दिदेन रंगला तिमी शान्ति स्थापना देन कायम थन्बला महत्व बारे बडबला बारे सिमुला चु यङला लागरी लानन महत्वपूर्ण लक्ष्य हिन्बा जब दोन यङ देन शान्ति आरे यङ आनन्द अनुभव लवरी अहम शान्ति बिना यङ द रोदेन घनिष्ठ सम्बन्ध स्थापित लवरी रोला आवाज न्यनबरी देन रोदा प्रतिक्रिया पिनबरी गाडु तमुला रोमी 5:1 खेत दासनमा यङला विश्वास ज्यामसेन यङदा परमेश्वर द सेम निभा मी दोना लव मुला ओछि यङला प्रभु येशु ख्रीष्ट ज्ञान छेन यङ परमेश्वर देन छ्याम दिक्प मुला आत्मिक दृष्टिकोण ज्ञान यङला मुक्तिला छन् यङ रोदेन मिलाप्री तल येशु ख्रीष्ट बहुमूल्य काग्यम यङ धर्मी थरप लव मुला यङ प्रत्येकला लागरी चुनौती विवाह यङला प्राकृतिक अनुभव गरी ज्ञान निरन्तर यङला दिमाग गरिदा हटपला बारी देन येशु ख्रीष्ट ज्ञान आत्मिक ग्लारी रोसी यङ लागरी पुरा लसुब बेनन तमी ध्यान केन्द्रित लव हिन्बा रोमी 8:5 तिक्त विषम पापी बानी बेहोरा अनुसार ब्रब मी गरिदा सेम पापी बानी बेहोर्दा सेम निव ताम्री तमुला तर परमेश्वर आत्मा से कुलबा अनुसार ब्रब मी गदेला सेम परमेश्वर आत्मा दा सेम निव ताम्री तमुला पापी बानी बेहोर अनुसार जे ब्रब सेम लव मी चा शिव मी रंग मन हिन्न तर परमेश्वर आत्मा से मन अनुसार ब्रब सेम लव मी से चा शान्ति ध्यान जुनी यङला जब यङ रंगला विचार रंगिन केन्द्रित लसेला छनोट लला यङ दुखी तला तिग्दा तिग्द विश्रम यङ श्याम तब बेनर कमजोर गरे बार हेरी सचेत तल जब यङ यङला विचार गरे छन्द मी गरिदे केन्द्रित लला तेन यङला शान्ति र लागरी थेने गरे प्लिङ तामुला यङ निराश तल तिग्द विषम छन्द मी गरे एन सिद्ध आरे थेने गरी कमजोरी गरे तामुला थेने गल्ती लामुला रङ मन यङ लला जब यङला ओरकला अवस्था जात लला यङ निराश लल तिग्द विषम यङला दिमाग से यङला संसारी शैतान से बबला बेनन अजारक द आज ताम गरे च्याजीव तामुला यसै 26:3 जो ल सेम रङरी बोमरेव मुला थेन रङसी पुरान शान्ति थन्सुला तिग्द विषम थेसी रङ फिरी भरोसा थन्ब मुला यङला लुइरी साँचो शान्ति यङ मदेन कायम थन्ब याकर्की जेखेन तरिका मुला थेनले थे यङला नदा रोल वचन ल अद्भुत प्रतिज्ञा गदिरी केन्द्रित लभरी फिलिपी 4:6-7 एनी गति चाहिँ तिगै ताम्रे सुर्त थलाउ तर जम्मन ताम्ला लागरी प्रार्थना लवन धन्यवाद पिन्सी परमेश्वर देन छ्याम बिन्ती लौ मिसे था आयङ परमेश्वर से पिन्बा शान्ति से एनी गति जम्मलन मनबा ताम देन सेम द ख्रिस यसु देन छ्याम गीत सोसी जोगब लसी थन्ना शैतान द रङला शान्ति योलावरी थापिन्सुगो तिनी देन हरेक दिन यसु ख्रिस सियासन रे मुस्युला शैतान आइन्बा बिसी निर्धारण लसुगो देन रङ येसुला पुरान अधिकार देन सुरक्षरी मुस्युला रङला बेनन चिन्ता गदे रङला सुम्पिसुगो निरन्तर रूपले रङला तिङ्दा रङला वचन से भराइदिउ चुसे रङला लुइरे शान्ति बाबा मुला जुन आनन्द र रूपी प्रकट तला चुसे रङला लागरी थान्मा बेनन आशिष गदे प्राप्त लाभरी अनुमति पिन्ला आमेन परमेश्वरजी रंग निदा प्रशस्त मात्रले आशिष गई प्रभावशाली बाइबल शिक्षक सोवन विक्टर यम लिखित सन्देश याङला भाषारी नेन्सुजी कार्यक्रम स्पार्क माई फेथ कार्यक्रमलाई बारेरी रंगला केही प्रतिक्रिया मुसम 01661 4660 रि सम्पर्क लसुगो हस्त त्यो समय रिङ बिदा ताजी रङनी छङमदानु जयमसी नमस्कार.
1: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ.
8: बुढी हेर त लाऊ.
9: आहा कति राम्रो मङ्गलसूत्र कहाँबाट ल्याएको?
8: कहाँबाट हुनु नि? मैले दिदी बहिनी सुनसारी गरगहना उद्योगबाट ल्याएको नि.
9: हजुर, हामी कहाँ नयाँ तथा पुराना आकर्षक डिजाइनमा सुनचाँदीका गरगहना अर्डर अनुसार तयार गरिन्छ.
8: दिदी बहिनी सुनचाँदी गरगहना उद्योग, नीलकण्ठ नगरपालिका, वडा नम्बर 3, शान्त बजार, धादिङ. प्रोप्राइटर मेनुका बराइली. सम्पर्क नम्बर 9818-3274-73, 9861-7549-88, 9861-7549-88.
10: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
11: हेर्नु न बाबु, छोराले मोबाइल झार्दै डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि.
10: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न. त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ.
11: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला. साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ. अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ.
10: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3, धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि सुबला पोलिक्लिनिक सँगै. प्रोप्राइटर इन्द्र श्रेष्ठ. सम्पर्क नम्बर 9849-2431-11, 9849-2431-11. विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट. सिद्धलीको गाउँपालिका 1 बैरेनी धादिङ. हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ. प्रोप्राइटर रामजी परियार. फोन नम्बर 9141-68-67-64, 9141-68-67-64.
12: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी.
13: खर्च अनुसारको घर त बने जस्तै बनेछ त.
12: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल, किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त?
13: किन तनाव लिने? टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न. घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि. हाम्रा गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि.
12: हजुर, हामी कहाँ मार्बल, ट्रायल, ग्रेनाइट, कमोड, बेसिन, चिन्नी, पीभीसी पाइप, सीपीभीसी पाइप, पीपीआर पाइप, पार्किट, गिजर, सोलर, किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अल्पभण्ड होलसेल मूल्यमा पाइन्छ. धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी सुगम टोल. सम्पर्क फोन नम्बर 0105204070, 9851-87882, गोल्छे बजारको लागि 0104116 र 9200 बजारको लागि 9851-2049-90. ओम चङ्केश्वर इन्टरप्राइजेस, धादिङ बेसी धादिङ. ओम चङ्केश्वर इन्टरप्राइजेस, तपाईँकै सेवामा सधैँ तत्पर. घर त बल्ल बल्ल बनाइ भ्याए, अब ग्रिल, यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त. हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने, सस्तो मस्तोमा कहाँ गएर ल्याउने होला?
13: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल, अन्त कहीँ जानु पर्दैन. धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि.
11: झा त आईएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीबीसी अल्मुनियम का झाल ढोका बनाने का साथ ही फलाम स्टील संबंधी संपूर्ण काम कर यूपीबीसी अल्मुनियम का सामान अंतभंदा होलसेल मूल्य में पाइन
14: त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 को कुरा सुन्दिन म
11: ल टिप्नुहोस् प्रोप्राइटर वीरबहादुर श्रेष्ठको लागि 9843004337 र 01059093 मा सम्पर्क गर्नुहोला नि
10: हजुर विगत 10 वर्षदेखि तपाईहरुकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टील यूपीबीसी एन्ड अल्युमिनियम हाउस नीलकण्ठ नगरपालिका वडा नम्बर 3 धादिङ अस्पतालको पछाडी प्रोप्राइटर वीरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843004337
1: रेडियो बिहानी 97.6 MHz
15: नानी एन्ड बाबु

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सटिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौन हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, निलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: के तपाईँले दाँत मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भई विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
2: दाँतको जराईदेखि उपचार गरिने, नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक नीलकण्ठ 3 धादिङ बेसी होटल जनजीविकाको ठिक अगाडि कामना विकास बैंक भएको घरमा।
2: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर सम्पर्क फोन नम्बर 9841055754 9841055754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
4: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एकछत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
5: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
4: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
5: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त? त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घरदैलो सेवा पनि उपलब्ध छ नि।
4: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
5: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
5: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आङ खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुनिने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदीद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गरिनुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पत्थरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरल्स फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरल्स फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त? ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511474102 मा सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यताउतिको कुरै छैन।
0: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
0: 9860248543।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
2: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: ओ मेज्यू नमस्कार है।
1: नमस्कार नमस्कार मेज्यू नमस्कार।
0: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
1: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
0: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
1: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
0: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
1: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि दुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ। त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
0: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
1: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि। अझै देख्नु भएन भने प्रोप्राइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 98 45 55 66 56 अनि 98 28 49 215 215 फोन गरेर जानुहोस् है।
2: बुढा, आज इन्टरभ्यू थियो, के भयो त?
1: म त सिधै छानियो भने नियुक्ति पत्र पनि आजै दिएछ नि, भोलिबाटै काममा जाने।
2: होइन, के भन्छ, कसरी नि?
1: कसरी हुनु नि, आज रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलरमा शिलाको ड्रेस लगाएर गएको सिधै पा।
2: रिभा रेमन्ड सुटिङ हाउस एन्ड रितेश टेलर्स, हामी कहाँ स्कुल कलेज अफिस तथा पार्टीका लागि स्वदेशी तथा विदेशी कपडाको साथै उच्च स्तरीय कारिगरद्वारा सिलाइ गरिन्छ। प्रोप्राइटर रितेश परियार, सम्पर्क मोबाइल नम्बर 98 49 185 810 98 49 185 810।
3: झोला बोकेर लुखुर लुखुर कसो जान लागेको हो अर्जुन भाइ?
4: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउन जान लागेको।
3: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
4: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
3: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दर

0: ड्राइभिङ सेन्टर कल्याणटारमा छँदैछ नि। त्यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
1: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर कल्याणटारतिर। बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
0: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 98511 93270, 98511 93270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।
2: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
3: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
2: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
3: जनरल मेडिसिन सेवा,
2: हाड जोड्नी तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
3: बाल रोग सम्बन्धी सेवा,
2: स्त्री रोग सम्बन्धी सेवा,
3: मुटुको इको र भिडियो एक्सरे सेवा,
2: ल्याब टेस्ट,
3: भिटामिन डी,
2: भिटामिन बी 12,
3: आइरन प्रोफाइल
2: र टीएफटी लगायतका सम्पूर्ण ल्याब परीक्षण।
3: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
2: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
3: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 0105202083 र 0105205063।
3: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।
4: शरीर फुलेर लागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थियो। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्दैछु। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
5: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हुने, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
6: वैदिक आयुर्वेद सेवा प्रणाली, लाइन चोक नारायणगढ, मोबाइल 98550509334, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512409334।
0: अफिसको डेकोरेसन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्न पर्ने, कहाँ गएर किन्ने होला?
7: छैन सर, के सोचिरहनु भएको छ?
0: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
7: ल सर, हाम्रै धादिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता।
8: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनुका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
0: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका 3, बेच बजार, धादिङ। सम्पर्क नम्बर 98511088 र 98088878।
9: रेडियो बिहानी 97.6 मेगाहर्ज।

0: नेपालका वरिष्ठ विशेषज्ञ डाक्टरहरूबाट सामान्य समस्यादेखि जटिल रोगसम्मको सफल उपचार गजुरी अस्पतालमा।
1: दैनिक रूपमा ज्वरो आउने, खोकी लाग्ने, पुरानो दम, मोतियो दुख्ने, पुरानो ग्यास्ट्रिक, पेट फुल्ने, अल्सर, मृगौलाको पत्थरी, पिसाब पोल्ने, महिलाहरूको महिनावारी गडबडी, सानो पेट दुख्ने, युनाङ्गमा घाउ खटिरा आउने, सेतो पानी बग्ने, हाड जोर्ने, भाँचिएको या मर्किएको, छमछम गर्ने एवं कम्मर दुख्ने, घुँडा दुख्ने वा सुन्निने समस्याहरूको परीक्षण,
0: छाला चिलाउने, छालामा देखिएको दुबी, दाद, लुतो, कोठी, त्यस्तै नाक कान घाँटी सम्बन्धी समस्याहरूको सफल उपचारका साथै बाल बालिकामा भएको समस्याको समाधानका लागि गजुरी अस्पताल, गजुरी एक, गजुरी बजार, धादिङ। फोन 010-40-23-29।
2: प्रबन्ध निर्देशक राम कार्की, मोबाइल 98-4-50-89-394।
3: आदरणीय भीमसेन थापा, गाउँपालिकावासी दाजुभाइ तथा दिदीबहिनीहरू, फोहोर जथाभावी फाल्ने बानी त्यागौ, आफ्नो घर, टोल र गाउँ सफा राखौं। घरबाट निस्कने कुहिने र नकुहिने फोहोर छुट्टा छुट्टै संकलन गरी फोहोर उठाउने गाडीमा मात्र बुझाउनुहोस्। बाटो, खोल्सा, नदी, जंगल तथा सार्वजनिक स्थानमा फोहोर नफालौं। सफा वातावरणले स्वस्थ जीवन र सुन्दर गाउँ निर्माण गर्छ। फोहोर संकलन गर्ने गाडी तपाईँको टोलमा आइपुगेको छ। कृपया निर्धारित समयमा आफ्नो फोहोर व्यवस्थापन गरी सहयोग गरिदिनुहोस्। सफा गाउँ, स्वस्थ नागरिक, यो हाम्रो साझा जिम्मेवारी हो। सफा र सुन्दर गाउँ निर्माणमा सबैको सहभागिता आवश्यक छ। ग्रेट स्मार्ट हरियाली स्वच्छ समृद्ध समाजवाद उन्मुख नमुना गाउँपालिका, भीमसेन थापा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय, खान्चोक, गोर्खा।
4: मम्मी, मलाई चप्पल किन्ने पैसा दिनु त। तिमीलाई चप्पल किन अस्ति भर्खर पैसा दिएको होइन,
5: त्यो त फाटिसक्यो नि। बजारमा अहिले कस्तो डुप्लिकेट जुत्ता चप्पल आइरहेछ, हजुरलाई के थाहा?
6: होइन, तिमीहरू अघिदेखि किन झगडा गर्दैछौ?
4: किन हुनु नि, अस्ति भर्खर किनेको चप्पल आज फाट्यो भनेर पैसा माग्दैछ।
6: ल भाइ, हल्ला नगर छोरी, तिमीलाई म पैसा दिन्छु, तर जुत्ता चप्पल किन्न चाहिँ कृष्ण सप्लायर्स पुछार बजारमा जाऊ है।
5: किन नि बाबा?
6: किनकि त्यहाँ बच्चादेखि बुढासम्मलाई हुने लेडिज तथा जेन्ट्स आइटमका आकर्षक जुत्ता चप्पल सुपथ मूल्यमा खुद्रा तथा होलसेल बिक्री गरिन्छ नि।
5: हस् बाबा।
7: कृष्ण सप्लायर्स, धादिङ बेसी पुछार बजार, प्रोप्राइटर कृष्ण तिवल सिन्हा।
8: सम्पर्क मोबाइल 97-41-031-429।
9: के तपाईँले दाँत, मुख तथा गिजाको समस्या छ? यदि छ भने लाङ्गाली डेन्टल क्लिनिक सधैँ तपाईँको सेवामा रहन्छ।
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भए विषयगत विशेषज्ञद्वारा नै सञ्चालन गरेको लाङ्गाली डेन्टल क्लिनिकका उपचार सेवाहरू,
9: दाँतको जराईदेखि उपचार गरिदिए नमिलेको दाँत तारले बानेर मिलाउने, दाँतमा सिमेन्ट भर्ने, कृत्रिम दाँत राख्ने, साधारण दाँत निकाल्ने तथा गिजाको शल्यक्रिया गर्ने, बुद्धि बंगारामाथि पलाएको गिजा काट्ने, दाँतको रंगको मेटलको खोल लगाउने, दाँत तथा मुख गनाउने समस्याको उपचार गरिने, अर्थोडेन्टिस्टबाट सेवा परामर्श दिइने, बच्चाहरूको दाँतको विशेष उपचार गरिने, दैनिक बिहान 6 बजेदेखि बेलुका 8 बजेसम्म क्लिनिक सञ्चालनमा रहने।
3: मुस्कुराउनुहोस् दन्त लहरमा खुसी भएर, लाङ्घाली डेन्टल क्लिनिक, नीलकण्ठ 3, धादिङ बेसी, होटल जनजीविकाको ठिक अगाडि, कामना विकास बैंक भएको घरमा।
9: थप जानकारीको लागि डाक्टर रचना रेशमी मगर, सम्पर्क फोन नम्बर 98-41-055-754, 98-41-055-754। ए सुन्नुहोस् त, 50 वर्ष भन्दा माथि उमेर समूहको लागि दन्त उपचार सेवामा 50% छुट सुविधा पनि रहेको छ।
3: विगत 15 वर्षदेखि निरन्तर तपाईँहरूको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट, सिद्धलिक गाउँपालिका एक, बैरेनी, धादिङ। हामी कहाँ विभिन्न स्कूल, कलेज, संघ संस्थाका ट्र्याकसुट तथा रेडिमेड सामान पाइनुका साथै धादिङ, गोर्खा, चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोप्राइटर रामजी परियार, फोन नम्बर 98-41-68-67-64, 98-41-68-67-64।
10: यता जाउँ आफै, उता जाउँ आफै, हैरानै भयो भने हत्तेरी
11: खर्च अनुसारको घर त बने जस्तै बने छ त
10: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
11: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
12: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
13: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
12: 98-511-87-882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 98-51-20-49-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
14: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ

0: होइन है भाउजू, कता जान लागेको हतार हतार गरेर?
1: हेर्नु न बाबु, छोराले मोबाइल झार्दैन, डिस्प्ले नै फुटाइदिएछ भने त्यही बनाउन जान लागेको नि।
0: लौ, त्यही पुछार बजारमा रहेको इन्द्र मोबाइल सेन्टरमा जानु न, त्यहाँ त सस्तोमा ओरिजिनल डिस्प्ले फेरिदिनुको साथै 200 रुपियाँ पर्ने ग्लास पनि सित्तैमा हालिदिन्छ।
1: हजुर, तपाईँहरू पनि मोबाइलको डिस्प्ले फुटेर तनावमा हुनुहुन्छ भने हामी कहाँ आउनुहोला। साथै विभिन्न ब्रान्डका नयाँ मोबाइल तथा सेकेन्ड ह्यान्ड मोबाइल पनि पाइन्छ। अनि सुन्नुहोस् त, बिग्रेको मोबाइल र डिस्प्ले फुटेको मोबाइल पनि बेच्न पाइन्छ।
0: इन्द्र मोबाइल सेन्टर, नीलकण्ठ 3 धादिङ बेसी पुछार बजार, काठमाडौँ जाने पुलको ठिक अगाडि, शुभलाभ पोलिक्लिनिक सँगै। प्रोपाइटर इन्द्र श्रेष्ठ। सम्पर्क नम्बर 9849241111, 9849241111।
2: होइन, आज भोलि मलाई यस्तो के भयो होला? घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ। के गर्ने, कहाँ जाने, के सोच्नै सकिरहेको छैन खै।
3: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको? अनुहार पनि मलिनो देख्छु त।
2: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ, के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिले आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त। म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लागिसक्यो भने।
3: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि। प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि।
2: ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
2: ए, अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्तीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यापिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने मधुमेह विशेषज्ञ डाक्टर निश्चर गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पोतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ।
3: पाइल्स, फिसर, फिस्टुला रोग विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइल्स, फिस्टुला र फिसरको उपचार गरिन्छ।
2: ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 9851174102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि। आरोग्य जीवनको आधार आयुर्वेद उपचार।

0: यता जाउँ आफै उता जाउँ आफै हैरानै भयो भने हप्पेरी
1: खर्च अनुसारको घर त बना जस्तै बना छ त
0: बनेर भए त तल्लो घरको जेठा र पारी दाईको घरमा जस्तो आकर्षक डिजाइनका मार्बल किचन तथा टोयलेट बाथरूम फिटिङका सामान ल्याउन तनाव छैन त
1: किन तनाव लिने टङ्केश्वर ग्रुपबाट सञ्चालन भएको ओम टङ्केश्वर इन्टरप्राइजेसमा जानुहोस् न घर निर्माणका लागि सम्पूर्ण सामग्री एकै ठाउँमा पाइन्छ नि हाम्रो गाउँको सबैले त्यतैबाट ल्याएको त हो नि
2: हजुर हामी कहाँ मार्बल ट्रायल ग्रेनाइट कमोड बेसिन चिन्नी पीवीसी पाइप सीपीवीसी पाइप पीपीआर पाइप पार्किट गिजर सोलर किचन तथा टोयलेट बाथरूम फिटिङ गर्ने सबै सामान अन्तभण्ड होलसेल मूल्यमा पाइन्छ धादिङ जिल्लाको विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको ओम चङ्केश्वर इन्टरप्राइजेस
3: धादिङ बेसी सुगम टोल सम्पर्क फोन नम्बर 010-520-470
2: 9851-87882 गोल्छी बजारको लागि 010-40-31-16 र 920 बजारको लागि 9851-2049-90 ओम टङ्केश्वर इन्टरप्राइजेस धादिङ बेसी धादिङ ओम टङ्केश्वर इन्टरप्राइजेस तपाईँकै सेवामा सधैँ तत्पर
0: घर त बल्ल बल्ल बनाइ भ्याए अब ग्रिल यूपीभीसी र अलुमिनियमको झ्याल ढोका फिटिङ गर्न पो झ्याउ छ त हैरानै बनायो भने एउटा सके अर्को काम आइ लागिहाल्ने स्वास्थ्य मस्तोमा कहाँ गएर ल्याउने होला
1: अहिलेको जमानामा पनि टेन्सन लिने हो र अङ्कल अन्त कहीँ जानु पर्दैन धादिङ बेसी स्थित धादिङ अस्पतालको पछाडि सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस छँदैछ नि त आइएसओ नेपाल गुणस्तर मान्यता प्राप्त यूपीभीसी अलुमिनियमका झ्याल ढोका बनाउनुका साथै फलाम स्टिल सम्बन्धी सम्पूर्ण काम गरिन्छ नि यूपीभीसी र अलुमिनियमका सामान अन्तभन्दा होलसेल मूल्यमा पनि पाइन्छ
0: ए त्यसो भए सम्पर्क नम्बर भन त म आजै गइहाल्छु 1227 कुरा सुन्दिन म
1: ल टिप्नुहोस् प्रोप्राइटर बिरबहादुर श्रेष्ठको लागि 9843-0957-437 र 010-590-093 सम्पर्क गर्नुहोला नि
2: हजुर विगत 10 वर्षदेखि तपाईँहरूकै सेवामा तत्पर सिद्धार्थ ग्रिल स्टिल यूपीभीसी एन्ड अलुमिनियम हाउस नीलकण्ठ नगरपालिका वार्ड नम्बर 3 धादिङ अस्पतालको पछाडि प्रोप्राइटर बिरबहादुर श्रेष्ठ सम्पर्क मोबाइल नम्बर 9843-0057-437
4: तपाईँ रेडियो बिहानी 97.6 मेगाहर्ज सुन्दै हुनुहुन्छ।

0: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउन पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ। भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
1: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सटिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिधै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
1: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443।
1: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
3: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यस गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आआफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारिदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँध भन्ज्याङ धादिङ।
1: ओहो, हैन के हो नयाँ स्कुटर, अझ हातमा सुनको औठी पनि?
4: ल, तलाई थाहा छैन, मिलन टोलमा रहेको रोमन मोबाइल पसलमा मोबाइल किन्दा हरेक वर्ष बम्पर उपहारमा हिरो जुम स्कुटर अनि हरेक महिना सुनको औठी पाइन्छ नि।
1: ए हो र, त्यसो भए म पनि मोबाइल किन्न गइहाले रोमन मोबाइल पसल धादिङ बेसीमा।
4: रोमन मोबाइल घडी पसल नीलकण्ठ नगरपालिका 3 धादिङ बेसी धादिङ। हामी कहाँ मोबाइल तथा मोबाइलका सम्पूर्ण पार्ट पुर्जा, घडी, रेडियो, टिभी, डिस होम, आइरन, चार्जर, पंखा लगायत सम्पूर्ण घरायसी इलेक्ट्रिक सामानहरू बिक्री तथा मर्मत गरिन्छ।
1: साथै किस्ता बन्दीमा हरेक ब्रान्डका मोबाइलहरू पाइनुको साथै पुरानो मोबाइलबाट नयाँ मोबाइल पनि साटिन्छ।
4: बम्पर उपहारमा हरेक स्मार्टफोनको खरिदमा हिरोको जुम स्कुटर र हरेक महिना सुनको औठी समेत प्राप्त गर्न सक्नुहुनेछ।
1: प्रोपाइटर राम श्रेष्ठ, सम्पर्क मोबाइल नम्बर 9841-97-97-13 र 9813-1915-19।
5: तपाईँको सन्तुष्टि नै हाम्रो सन्तुष्टि हो।
6: झोला बोकेर लुखुर लुखुर कता जान लागेको हो अर्जुन भाइ?
7: नेपालमा बसेर उभो नलाग्ने भयो दाई, विदेशतिर जाम कि भनेर पासपोर्ट बनाउनु जान लागेको।
6: हत्तेरिका मेरो भाइ, विदेशमा जानु भनेको कहाँ रुखको पात टिप्ने गा जस्तो हो र, केही सिप नसिकी जानु भनेको आफ्नै खुट्टामा आफै बन्चुर हाने जस्तो हो।
7: होइन, के भन्नुहुन्छ दाई, भन्ने बित्तिकै सबै सिप सिकाउने ठाउँ पनि हुनु परेन त।
6: ल यता सुन भाइ, भरपर्दो र स्तरीय सेवा दिँदै आइरहेको त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सलेन्टारमा छँदैछ नि, यहाँ त दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा ग्यारेन्टीको साथ लाइसेन्स लिन सक्ने गरी कार, बाइक, स्कुटर सिकाइन्छ नि। बरु तिमी पनि आजैबाट जाऊ सिक्नलाई, यसो साथीभाइले पनि खबर गरेस् नि फेरि।
7: ए हो र दाई, आफ्नै गाउँठाउँमा सिप सिकाउने भएपछि किन जानु धादिङ बेसी र काठमाडौँ? आज हिँडे त्रिपुरा सुन्दरी ड्राइभिङ सेन्टर सल्यानटारतिर, बरु सम्पर्क नम्बर चाहिँ भन्नु त।
6: ल टिभा, प्रोपाइटर अर्जुन श्रेष्ठको लागि 9851-93-270 9851-93-270। ए पक्नुहोस् त, हामी कहाँ लाइट गाडीको विभिन्न पार्ट पुर्जा पाइनुको साथै मर्मत पनि गरिन्छ। त्यति मात्र नभई घरमा आवश्यक पर्ने किरानाका सामानहरू पनि उपलब्ध छ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 MHz
2: तपाईँ यति बेला रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ। हाम्रो स्टुडियोको घडीमा साँझको 6:35 बजेको छ। अब सुन्न सक्नुहुन्छ समाचार सेरोफेरो।

0: सामुदायिक रेडियो रेडियो बिहानी 97.6 मेगाहर्जको साँझ 6:35 बजेको समाचार सेरफेरमा विवेक सुवेदीको नमस्कार। तपाईँ यो प्रसारण एफएम ब्यान्डको 97.6 मेगाहर्जमा धादिङ सहित नेपालका विभिन्न जिल्लाहरूमा र संसारको जुनसुकै स्थानबाट हाम्रो अनलाइन प्रसारण www.radiobihani.org.np, फेसबुकबाट रेडियो बिहानी र हाम्रो पात्रो मोबाइल एप्लिकेशन मार्फत एकैसाथ प्रत्यक्ष रूपमा सुन्न सक्नुहुन्छ। समाचारको सिलसिला सुरु गरौं मुख्य समाचारका शीर्षकहरूबाट। गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक गाउँपालिकामा दमकल सेवा अवरूद्ध। धादिङमा रासायनिक मल व्यवस्थापन बारे समन्वय बैठक सम्पन्न। मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानून निर्माण गर्ने सभामुख अर्यालको भनाई। मीडियामा संरचनागत सुधारको खाँचो रहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाको भनाई। सम्पर्कविहीन कर्मचारीमाथि कार्यवाही शुरू। 25 जनाको ज्यान लिएको ध्रुवे हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थालिने। र रोशी खोलामा बाढ़ी आएपछि बीबी राजमार्गको काभ्रे खण्ड अवरूद्ध। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दै। अब समाचार विस्तारमा। धादिङका तीनवटा स्थानीय तहद्वारा संयुक्त रूपमा सञ्चालनमा ल्याइएको दमकल सेवा अवरूद्ध भएको छ। आज एक सूचना जारी गर्दै गजुरी गाउँपालिकाले आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि दमकल सेवा पूर्ण रूपमा अवरूद्ध रहने जनाएको हो। गजुरी गाउँपालिका, बेनीघाट, रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिकाको संयुक्त समन्वयमा सञ्चालित दमकलको नियमित सर्भिसिङ तथा मरमत कार्य भइरहेकाले सेवा रोकिएको र मरमतको काम सकिए लगत्तै सेवा पुनः सुचारू गरिने गजुरी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगदीश प्रसाद जोशीले रेडियो बिहानलाई बताउनुभयो।
1: सर्भिसको लागि चाहिँ हामीले कारण पठाउँदैछौँ, त्यसलाई मरमतको लागि एक महिना कि डेढ महिना दुई महिना यस्तोमा त्यसलाई सर्भिस गर्नुपर्दो रहेछ होइन, त्यसको लागि चाहिँ हामीले कारण पठाएको छ। त्यसलाई भोलि बिहान जान्छ, बेलुका आउँछ, सकियो भने नत्र पछि बिहान आउँछ।
0: वहाँले आपतकालीन अवस्थामा प्रयोग हुने दमकल सेवा रोकिएकाले स्थानीय बासिन्दालाई सजग रहन र वैकल्पिक उपायहरूका बारेमा सचेत हुन समेत आग्रह गर्नुभएको छ। धादिङ जिल्लामा देखिएको रासायनिक मलको अभाव तथा वितरण व्यवस्थापनलाई प्रभावकारी बनाउन भर्चुअल समन्वय बैठक सम्पन्न भएको छ। धादिङ क्षेत्र नम्बर 2 का सांसद बोधनारायण श्रेष्ठको समन्वयमा आयोजित बैठकमा प्रमुख जिल्लाधिकारी, कृषि ज्ञान केन्द्रका प्रमुख, कृषि सामग्री कम्पनी लिमिटेडका प्रमुख तथा जिल्लाका 13 स्थानीय तहका कृषि शाखा प्रमुखहरूको सहभागिता रहेको थियो। बैठकमा यस वर्ष धादिङका 12 स्थानीय तहका लागि 2352 मेट्रिक टन रासायनिक मल आवश्यक रहे पनि हालसम्म 658 मेट्रिक टन अर्थात करिब 27% मात्र मल उपलब्ध भएको जानकारी दिएको छ। रुबी भ्याली गाउँपालिका जैविक कृषि क्षेत्र भएकाले त्यहाँ रासायनिक मलको माग नरहेको जनाइएको छ। बैठकले अपुग रासायनिक मल यथाशीघ्र उपलब्ध गराउन संघीय तथा प्रदेश सरकारसँग आवश्यक समन्वय र पहल गर्ने निर्णय गरेको छ। साथै किसान दर्ता, मल वितरण, अनुगमन तथा प्रतिवेदन प्रणालीलाई प्रभावकारी बनाउन फर्टिलाइजर डिस्ट्रिब्युसन मोनिटरिङ सिस्टम पूर्ण रूपमा कार्यान्वयन गर्ने सहमति भएको छ। त्यसै गरी कृषि सामग्री कम्पनी, कृषि ज्ञान केन्द्र, जिल्ला प्रशासन कार्यालय तथा स्थानीय तहबीच नियमित समन्वय, अनुगमन र सूचना आदान प्रदानलाई थप प्रभावकारी बनाइने निर्णय गरिएको छ। मल वितरणमा कुनै पनि प्रकारको अनियमितता वा लापरवाही भेटिए कानून बमोजिम कार्यवाहीका लागि सिफारिश गर्ने पनि बैठकले जनाएको छ। रासायनिक मलको आपूर्ति तथा वितरण अवस्थाबारे नियमित रूपमा यस्ता समन्वय बैठक सञ्चालन गर्ने निर्णय समेत गरिएको छ। सांसद बोधनारायण श्रेष्ठले मल वितरण सम्बन्धी कुनै गुनासो, समस्या वा सुझाव भए जिल्ला प्रशासन कार्यालय, कृषि ज्ञान केन्द्र, सम्बन्धित स्थानीय तह वा आफूलाई प्रत्यक्ष जानकारी गराउन किसानसँग आग्रह गर्नुभएको छ। उहाँले किसानले समयमै मल प्राप्त गर्नु उनीहरूको अधिकार भएकाले त्यसका लागि आवश्यक समन्वय, सहजीकरण र पहलमा आफू निरन्तर प्रतिबद्ध रहने बताउनु भएको छ। प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानूनहरू निर्माण गर्ने बताउनु भएको छ। काठमाडौँको चन्द्रगिरी नगरपालिका चन्द्रगिरी नगरपालिका 13 स्थित कंकाली माध्यमिक विद्यालयको 43 वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले कानून निर्माणको मुख्य स्थानमा आफू रहेको उल्लेख गर्नुहुँदै मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानून निर्माण गर्ने बताउनुभयो। 42 वर्ष अघि 4 विद्यार्थीबाट शुरू भएको सो विद्यालयमा भएको पूर्वाधार र शैक्षिक विकासको प्रशंसा गर्दै काठमाडौँ क्षेत्र नम्बर 9 निर्वाचित अर्यालले विद्यालयको उन्नयनका लागि शुभकामना व्यक्त गर्नुभयो। नेकपा एमालेका प्रतिनिधि सभा सदस्य भूमिका श्रेष्ठले आगामी दिनमा विद्यालयको थप प्रगतिको शुभकामना दिँदै आफ्नो स्थानबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। विद्यालयका प्रधानाध्यापक विष्णु पनेरूले विद्यालयले 4 प्राप्त गरेको उपलब्धिको चर्चा गर्दै आगामी दिनमा गुणस्तरीय शिक्षाका लागि विद्यालयले थप मेहनत गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले नेपाली मीडियाको संरचनागत सुधारका लागि सरकार तयार रहेको भन्दै नेपाल पत्रकार महासंघ सहित सरकारवाला निकायका नेतृत्वलाई स्पष्ट योजना साथ छलफलमा आउन आह्वान गर्नुभएको छ। नेपाल पत्रकार महासंघको राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा आइतबार सम्बोधन गर्नुहुँदै उहाँले सो आह्वान गर्नुभएको हो। नेपाली संचार माध्यमलाई जिम्मेवार र व्यावसायिक बनाउन सरकारले जस्तोसुकै सहयोग गर्ने तर पत्रकार पनि आफ्नो जिम्मेवारी बोध गरी समाचार लेख्नुपर्ने उहाँले आग्रह गर्नुभयो। संचार माध्यम बलियो नहुँदासम्म पत्रकार र संचारकर्मी पनि बलियो हुन नसक्ने भन्दै उहाँले संचार माध्यमलाई बलियो बनाउने गरी सरकारले काम गरिरहेको स्पष्ट पार्नुभयो। सरकारले गर्ने निर्णयहरूमा कतिपय संवेदनशील सूचनाहरू बाहिर नलग्दा नै देश र जनताको हित हुन्छ भने त्यस्ता सूचना गोप्य राख्न सकिने भन्दै उहाँले कुन सूचना दिने र कुन सूचना नदिने भन्ने विषय संविधानले नै व्यवस्था गरेको बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले लामो समयदेखि सम्पर्कविहीन रहेका कर्मचारी हटाउने कामको शुरूआत गर्नुभएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कको अध्यक्ष समेत रहनुभएकी चौधरीले लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 2 कर्मचारीलाई सेवाबाट हटाएर सम्पर्कविहीन हुने कर्मचारीमाथि कार्यवाही शुरू गर्नुभएको हो। सेवाबाट हटाएका कर्मचारीमा कृषि अनुसन्धान निर्देशनालयका सुनसरीमा कार्यरत प्राविधिक अधिकृत छैठौं पार्वती जोशी र राष्ट्रिय जैविक प्रविधि अनुसन्धान केन्द्र ललितपुरको कोमलटारमा कार्यरत वैज्ञानिक एस एक नमिता भट्टराई हुनुहुन्छ। मन्त्री चौधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक कार्यवाही गरेको बताउनुभयो। अब मन्त्रालय अन्तर्गत रहेका विभाग केन्द्र लगायत निकायहरूबाट सम्पर्कविहीन रहेका कर्मचारी पनि हटाइने उहाँको भनाइ रहेको छ। चितवनमा जंगली हात्तीको आक्रमणबाट आमा छोराको ज्यान गएपछि आक्रोशित स्थानीयवासी र निकुञ्ज प्रशासन बीच 4 सहको कोमलटारमा कार्यरत वैज्ञानिक एस एक नमिता भट्टराई हुनुहुन्छ। मन्त्री चौधरीले दरबन्दी मात्र ओगटेर सम्बन्धित कार्यालयमा उपस्थित भई जिम्मेवारी पूरा नगर्ने कर्मचारी विरूद्ध आवश्यक

0: घर समेत जलेर नष्ट भएको थियो। घटनापछि आक्रोशित स्थानीयवासीले मृतकको शव निकुञ्जको प्रवेशद्वारमा राखी धरना दिएका थिए। छलफलपछि हात्तीलाई तत्काल नियन्त्रणमा लिने, मृतक परिवारलाई राहत दिने, घर पुननिर्माण गर्ने र मानव वन्यजन्तु द्वन्द न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्ने सहमति भएको हो। स्थानीयवासीका अनुसार ध्रुवे हात्तीले लामो समयदेखि बस्तीमा आक्रमण गर्दै आएको थियो। यो हात्तीको आक्रमणबाट अहिलेसम्म 25 जनाले ज्यान गुमाइसकेका छन्। 2069 सालमा यसलाई मार्ने आदेश भए पनि हात्ती 5 वर्ष हराएर पुनः देखा परेको थियो र 2074 सालमा नेपाली सेनाका एक मेजरको समेत ज्यान लिएको थियो। चितवन राष्ट्रिय निकुञ्जमा रोनाल्डो, गोविन्दे, ध्रुवे लगायतका जंगली भाले हात्ती रहेका छन्।
1: अफिसको डेकोरेशन त सबै सकियो, अब अफिसको लागि चाहिने कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर लगायतका सामग्रीहरू खरिद गर्नुपर्ने, कहाँ गएर किन्ने होला?
2: होइन सर, के सोचिरहनु भएको छ?
1: हेर न बाबु, अफिसको डेकोरेसन त सबै सकियो, यो टेक्निकल सामानहरू किन्नु पर्ने, कहाँ गएर किन्ने होला?
2: ल सर, हाम्रै दार्जिलिङ बेसी बिच बजारमा सुसमर्पण कम्प्युटर सेन्टर भएपछि के को चिन्ता?
3: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, हामी कहाँ नयाँ पुराना डेस्कटप कम्प्युटर, ल्यापटप, सिसी क्यामेरा, प्रिन्टर, युपिएस, इन्टरनेट जडान, टोनर रिफिल, मोबाइल बिक्री तथा मर्मत गरिनका साथै कम्प्युटर सम्बन्धी सम्पूर्ण काम गरिन्छ।
1: सुसमर्पण कम्प्युटर एन्ड मोबाइल सप, नीलकण्ठ नगरपालिका तीन, बेच बजार, धादिङ। सम्पर्क नम्बर 9851108778 र 9808878778।
4: रेडियो बिहानी 97.6 MHz।
0: विश्रामपछि पुनः स्वागत छ। अब बाँकी समाचार। काभ्रेको रोशी खोलामा पानीको सतह बढेपछि बीपी राजमार्गको काभ्रे खण्डमा गाड़ी आवागमन बन्द भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले सूचना निकालेर सम्भावित जोखिमलाई ख्याल गर्दै बीपी राजमार्गको काभ्रे सड़क खण्डमा तत्कालका लागि सबै प्रकारका गाड़ी आवागमन रोकेको जनाएको छ। प्रहरीका अनुसार दिउँसो 3 बजेदेखि परेको मुसलधारे वर्षातका कारण रोशी खोलाको जलस्तर बढ़ेको छ। प्रहरीले काठमाण्डुतर्फ र पूर्वतर्फ आवतजावत गरिरहेका गाड़ीलाई काभ्रे भन्ज्याङ र मंगलटारमा रोकेको छ। आज देशका धेरै ठाउँमा पानी परेकोमा कोशी, बागमती र गण्डकीका केही क्षेत्रमा ठूलो पानी परेको छ। यसैबीच देशभर मनसूनी प्रणाली सक्रिय रहेकाले आज राति र भोलि विभिन्न प्रदेशमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना छ। यस्तै भोलि कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराईका 1-2 ठाउँमा ठूलो वर्षा हुने सम्भावना रहेको छ। ठूलो वर्षा हुन सक्ने क्षेत्रमा आकस्मिक बाढ़ी, पहिरो तथा डुबानको जोखिम बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। अब विदेशको खबर। मध्यपूर्वमा भएको युद्धका कारण ऊर्जा आपूर्तिमा आएको अवरोधपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण तथा उत्पादन विस्तार गर्ने योजना अघि बढ़ाएको छ। भारतका पेट्रोलियम तथा प्राकृतिक ग्यास मन्त्री हरदीप सिंह पुरीले ऊर्जा संकटले स्वदेशी स्रोतको विकासलाई प्राथमिकता दिन नयाँ प्रेरणा दिएको बताउनु भएको समाचार संस्था एएफपीले जनाएको छ। विश्वको तेस्रो ठूलो कच्चा तेल आयातकर्ता तथा दोस्रो ठूलो एलपीजी आयातकर्ता भारतले अमेरिका इरान द्वन्द्वका क्रममा स्ट्रेट अफ हर्मुज जलमार्गमा लगाइएको प्रतिबन्धका कारण ऊर्जा आपूर्तिमा अवरोधको सामना गरेको थियो। अमेरिका र इरानबीच युद्ध रोक्ने अस्थायी सहमतिपछि खाड़ी क्षेत्रबाट तेल तथा ग्यास ढुवानी पुनः शुरू भएको छ भने बजारमा मूल्य स्थिर हुन थालेको छ। मन्त्री पुरीका अनुसार भारतले अहिलेसम्म अन्वेषण नगरिएका झण्डै 2,50,000 वर्ग किलोमिटर क्षेत्रमा तेल तथा ग्यास अन्वेषणका लागि बोलपत्र आह्वान गर्ने तयारी गरिरहेको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 14:45 अमेरिकाको न्यूयोर्क न्यूजर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम 16मा पुगेका हुन्। ब्राजिल समूह सीको विजेता र नर्वे समूह आईको उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेको छैन। यी दुई टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। नर्वेले सन् 1998 विश्वकपमा ब्राजिललाई 2-1 हराएको थियो। यस्तै नर्वेले 1997 भएको मैत्रीपूर्ण

4-2 जितेको थियो भने 1998 र 2006 को खेल 1-1 को बराबरीमा सकिएको थियो। चौथो पटक विश्वकप खेलिरहेको नर्वे अहिलेसम्म क्वार्टर फाइनलसम्म पुग्न सकेको छैन। विश्वकपको प्री क्वार्टर फाइनलमा भोलि बिहान 5:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। साँझ 6:35 बजेको समाचार सेरफेरो सक्नु अघि अन्त्यमा मुख्य समाचारका शीर्षकहरू पुनः एकपटक। गजुरी, बेनीघाट, रोराङ र सिद्धलेक गाउँपालिकामा दमकल सेवा अवरूद्ध। धादिङमा रासायनिक मल व्यवस्थापनबारे समन्वय बैठक सम्पन्न। मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानून निर्माण गर्ने सभामुख अरियालको भनाई। मीडियामा संरचनागत सुधारको खाँचो रहेको संचार मन्त्री डाक्टर तिमल सिन्हाको भनाई। सम्पर्कविहीन कर्मचारीमाथि कार्यवाही शुरू। 25 जनाको ज्यान लिएको ध्रुवे हात्ती नियन्त्रणमा लिन तत्काल प्रक्रिया थालिने। र रोशी खोलामा आएको बाढ़ीले बीपी राजमार्गको काभ्रे खण्ड अवरूद्ध। ऊर्जा संकटपछि भारतले स्वदेशी कच्चा तेलको अन्वेषण विस्तार गर्ने। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज राति 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दै। हवस् त, साँझ 6:35 बजेको समाचार सेरफेरो सकियो। प्राविधिक मित्रका साथै म विवेक पनि विदा माग्छु। निरन्तर सूचना र समाचारको माध्यमबाट तपाईंलाई सुसूचित गराउने हाम्रो अभियान जारी नै छ। रेडियो बिहानी 97.6 मेगाहर्जसँगै रहनुहोला। नमस्कार।

0: रेडियो बिहानी 97.6 मेगाहर्ज
1: विगत 15 वर्षदेखि निरन्तर तपाईहरुको सेवामा समर्पित न्यू टिपटप ह्यान्डिक्राफ्ट सिद्धलिक गाउँपालिका एक बैरेनी धादिङ हामी कहाँ विभिन्न स्कूल कलेज संघ संस्थाका ट्र्याकसुट तथा रेडीमेड सामान पाइनुका साथै धादिङ गोर्खा चितवन र नुवाकोट लगायतका जिल्लाहरूमा सामान डेलिभरीको समेत सुविधा रहेको छ। प्रोपाइटर रामजी परियार, फोन नम्बर 98 41 68 67 64 98 41 68 67 64।
2: लस्सो है मेहबे फेबे मा रंगमाजे आरसीसी दिम गोरा चहरा दिन प्रे रखोर मा नगा फारम मा असिम टमाटर की ट्रोनेल मा सिंगबे सूर सिंगजेपल मुबा होले सिंगबे सूर मुसम ओम टंके सूर इंटरप्राइजेस धादिंग बेसे सुगम टोलरी सेगो है रोमा हुजुरी मी दिम फिटिंग सिंगबे अंतरराष्ट्रीय स्तर ला जम्मनु सामान मा होलसेल मूल्यरी यंगबा असिम दिम सम्मन बोरबारी ढुवानीला सुविधा न मुबा क्रयुर्नाले बजार कोर्ब आही नै रोमा सेगो बरो ओम टंकेश्वर इंटरप्राइजेस धादिंग बेसी सुगम चोलरी संपर्क नंबर चाहिँ 01052470 असिम 98511 87882 फोन सिंजिम सेगो है रोमा।
3: आज भोलि मलाई यस्तो के भयो होला, घरिघरि टाउको दुख्छ, निन्द्रा पनि लाग्दैन, खाना त झन् पटक्कै रुच्दैन, एक छत्तै डर मात्रै लागिरहन्छ, के गर्ने कहाँ जाने के सोच्नै सकिरहेको छैन खै।
4: होइन ए दिदी, के भयो, किन यसरी झोक्राएर बसिराख्नु भएको, अनुहार पनि मलिनो देख्छु त।
3: के हुनु नि खै नानी, यो जानलाई पनि के हुन्छ के घरिको तल्लो पेट दुख्छ, घरिको हात जोड्ने, घरिको के हो के यो झ्याललाई पनि कहिल्यै आराम नमिल्ने भयो। होइन है नानी, बरु तिमीले कतै त्यस्तो अस्पताल चिनेको छौ भने भन त, म त यो शरीरमा अनेक थरीको रोग थुप्रिएर पनि मर्दै लगिसक्यो भने।
4: ल दिदी, त्यतिको लागि पनि यसरी सोचिराख्नु पर्छ त, त्यसको लागि त हाम्रै महारुद्र आयुर्वेद हस्पिटल प्रणाली छँदैछ नि, प्याथोलोजी ल्याब सेवा, आधुनिक प्रविधि सहित छार सूत्र सेवा, बिरामी भर्ना सेवा, थेरापी सेवा जस्तै फिजियोथेरापी सेवा, अकुपंचर सेवा, पञ्चकर्म सेवाको साथै घर दैलो सेवा पनि उपलब्ध छ नि। ए हो र नानी, यो अस्पताल चाहिँ कहाँनिर रहेछ?
3: हाम्रै ललितपुरमा रहेको ग्वारको B&B को अगाडि छ नि दिदी।
4: ए अनि त्यहाँ अन्य सेवा सुविधा चाहिँ के पाइन्छ नि?
3: ल सुन्नुहोस् दिदी, त्यहाँ त विशेषज्ञ डाक्टरहरूबाट विशेषज्ञ सेवाहरू पनि उपलब्ध गराइन्छ नि।
4: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर टेकराज पन्थीद्वारा यौन समस्या, महिला पुरुष दुवैमा यौन चाहनामा कमी, उत्तेजना नहुने, शीघ्र स्खलन, स्वप्न दोष, धातु विकार, नपुंसकता, महिनावारी सम्बन्धी समस्या, सेतो पानी बग्ने, आँख खस्ने समस्या आदिको उपचार गरिन्छ। हाड जोड्ने, नसा च्यातिएको, खुम्चिएको, घुँडा दुख्ने, सुनिने, मधुमेह विशेषज्ञ डाक्टर निश्चल गुप्ताद्वारा बाथ, नसा च्यापिएको, हड्डी छिरिएको, प्यारालाइसिस, युरिक एसिड, जोर्नी दुखाई, सुन्निने, ग्यास्ट्रिक, गानोगोला, अरुचि, अपच, कब्जियत, मधुमेह, रक्तचाप जस्ता रोगहरूको उपचार गरिन्छ। पूर्व वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डाक्टर शुभाराम सुवेदद्वारा विभिन्न समस्याहरूको आयुर्वेदिक पञ्चकर्म विधिद्वारा उपचार गर्नुका साथै मानसिक तनाव, डिप्रेसन, अनिद्रा, अनावश्यक डर, माइग्रेन, पिनास, दम, खोकी, पथरी, चाया, पुतो, डन्डीफोर, मुसा, कोठी, लुतो, खटिरा, दाद, सोरायसिस, डर्माटाइटिस आदिको सफल उपचार गरिन्छ। पाइरस फिसर फिस्टुला रोगको विशेषज्ञ डाक्टर कृष्ण प्रसाद गेवालीद्वारा बिना अपरेसन पाइरस फिस्टुला र फिसरको उपचार गरिन्छ। ओहो, धेरै राम्रो सेवा सुविधा पाइने पो रहेछ त। अनि सम्पर्क चाहिँ कसरी गर्ने त?
3: ल दिदी, त्यसको लागि त सम्पर्क टेलिफोन नम्बर 01526645 र सम्पर्क मोबाइल नम्बर 98511 74 102 सम्पर्क गरेर थप जानकारी लिन सक्नुहुन्छ नि।
5: आरोग्य जीवनको आधार आयुर्वेद उपचार। बाबा म चाँडै स्कुल जान्न।
6: म पनि स्कुल जान्न मम्मी।
4: सुन्नुभयो, छोराछोरी दुवैजना स्कुल नजाने रे। मैले तपाईँलाई अस्ति नै भने होइन छोराछोरीको झोला च्यातिएको छ, नयाँ झोला ल्याइदिनु भनेर।
7: झोला चाहियो मात्रै भनेर हुन्छ र? राम्रो बलियो भरपद्र टिकाउ झोला पाउने ठाउँ कहीँ हुनु पर्यो धादिङ बेसीमा।
4: किन नहुनु नि? हाम्रै धादिङ बेसी पुछार बजार एमाले चोकबाट छ घर तल सलङ मालिका झोला पसल छँदैछ नि।
2: हामी कहाँ आकर्षक डिजाइनका सुटकेस, लेडिज झोला, बाइक कभर, रेनकोट, विभिन्न ब्रान्डका छाता, अर्डर अनुसार विभिन्न स्कुल कलेज तथा संस्थाका झोलाहरू अनुभवी गार्मेन्ट मास्टरद्वारा आकर्षक डिजाइनबाट सिलाइनुको साथै प्रिन्ट सहित होलसेल तथा खुद्रा मूल्यमा बिक्री वितरण गरिन्छ। हामी कहाँ किनेको झोला 50% छुटमा मरमत गरिनुको साथै पुराना झोलाहरू पनि मरमत गरिन्छ। सलाङ मालिका झोला पसल नीलकण्ठ नगरपालिका 3 पुच्छार बजार थारिङ एमाले चोकबाट छ घर तल
8: काठमाडौँ जाने बाटोपट्टि।
2: प्रोपाइटर राम थापा मगर। सम्पर्क मोबाइल नम्बर 9861705454
8: 9861975447।
1: सार्वजनिक सुनवाई हुने बारे ज्वालामुखी गाउँपालिका धादिङको सूचना। चालू आर्थिक वर्ष 2082-83 को वार्षिक कार्यक्रम अनुसार यसो गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक सार्वजनिक सुनवाई निम्न मिति समय र स्थानमा हुने भएकाले उक्त कार्यक्रममा उपस्थिति भई आफ्नो जिज्ञासा राखी कार्यक्रम सफल पारदिनु हुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। सार्वजनिक सुनवाई हुने मिति यही असार 22 गते, समय बिहान 11 बजे, स्थान ज्वालामुखी गाउँपालिकाको कार्यालय साँद भन्ज्याङ धादिङ।
9: ओ मेज्यू नमस्कार है।
10: नमस्कार नमस्कार मेज्यू नमस्कार।
9: ल बधाई छ है, बिहे गर्न लाग्नु भएछ।
10: ल धन्यवाद धन्यवाद मेज्यू। अनि बधाईले मात्रै त पुग्दैन है मेज्यू, जनता गएर छमी नाच्नु पनि पर्छ क्या।
9: खै मेज्यू, म त बिहेमा आउँदिन होला।
10: ल मेज्यू, मेरो बिहेमा किन नआउने नि?
9: किन आउने नि मेज्यू? धादिङमा एउटा राम्रो दौरा सुरुवाल सिलाउने ठाउँ त छैन, के बिहेमा आउनु र खै?
10: ल्या मेज्यू, त्यस्तो नि कुरा हुन्छ त? धादिङ बेसी बिच बजारमा हाम्रो कपडा घर खुलिसक्यो नि। मैले पनि जुलाकोट त्यहीँबाट सिलाएको हो नि। त्यहाँ त सर्टिङ सुटिङ दौरा सुरुवाल स्कुल कलेजको ड्रेस सबै पाइन्छ, त्यही किन्ने त्यही सिलाउने, केही चिन्तै छैन नि।
9: लौ न हो र, अनि ठ्याक्कै कहाँ हो नि?
10: ल सुन्नुहोस्, नीलकण्ठ नगरपालिका वडा नम्बर 3 बिच बजारको कलर ल्याब सँगै महालक्ष्मी ब्याङ्क भन्दा ठ्याक्कै तल्लोपट्टि, अझै देख्नु भएन भने प्रोपराइटर दिनेश शाहलाई फोन गर्नुहोस्। फोन नम्बर 9845556656 अनि 9828049215 फोन गरेर जानुहोस् है।
2: छोराछोरीको लागि कलेजको ड्रेस, मलाई पनि कोट प्यान्ट सिलाउनु पर्ने, बुवाले पनि एक जोर राम्रो दौरा सुरुवाल हेरिदिनु भनेछ, भने जस्तो राम्रो आकर्षक डिजाइनको कपडा सिलाइदिने पसल खोज्न पो गाह्रो छ त।
4: त्यतिको लागि पनि के को चिन्ता गरिरहेको? हाम्रै धादिङ बेसी सुकम टोल मुक्तिनाथ ब्याङ्कको अगाडि रमेश टेलरिङ सेन्टर सर्टिङ एन्ड सुटिङ छ। दायाँ बायाँ नहेरी सिङ्गिँदै त्यहाँ जाने, मनले रोजेको र खोजेको जस्तो छानी छानी सिलाउन अर्डर दिने, यता उतिको कुरै छैन।
2: हजुर, हामी कहाँ अर्डर अनुसार स्वदेशी तथा विदेशी ब्रान्डका कपडाहरूको कोट प्यान्ट, दौरा सुरुवाल तथा लेडिज जेन्ट्सका आधुनिक डिजाइन अनुसारका कपडा सिलाइनुको साथै सरकारी तथा बोर्डिङ स्कूल क्याम्पसका ड्रेसहरू सुपथ मूल्यमा तयार गरिन्छ।
4: प्रोपाइटर रमेश परियार, सम्पर्क मोबाइल नम्बर
2: 9860248443,
4: स्थान धादिङ बेसी सुगम टोल मुक्तिनाथ ब्याङ्कको ठिक अगाडि।
0: रेडियो बिहानी समय संकेत, यति बेला बेलुकीको 7 बज्यो।

0: अब समाचार विस्तारमा सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार क्षेत्रका समस्या आन्दोलन वा एकल विषयमा केन्द्रित बहस भन्दा पनि समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताउँदै नेपाल पत्रकार महासंघलाई रचनात्मक सुझाव सहित संवादमा आउन आग्रह गर्नुभएको छ। नेपाल पत्रकार महासंघले आज ललितपुरमा आयोजना गरेको राष्ट्रिय सम्मेलनमा संचार मन्त्री तिमिल सिन्हाले संविधानले सुनिश्चित गरेका अधिकारको कार्यान्वयनमा कुनै अवरोध नरहेको बताउनुभयो।
1: संवैधानिक हकलाई कार्यान्वयन हुन बाधा पुर्यायो सरकारले भनेदेखि देशभित्र विभिन्न विधिहरू छन्। तर हामी के चाहिँ गर्न सक्छौ भने पूर्ण प्रतिबद्धता व्यक्त गर्न सक्छौ संचार मन्त्रालयको तर्फबाट। म त्यसो भएको यो विषयमा छ भनेर संवाद गर्न चाहनुहुन्छ भनेदेखि त्यो विषयमा पनि बसेर कहिले कहीँ कतिपय कुराहरू इन्टरप्रिटेशनका कुरा हुन्छन्, न्यारेटिभहरू हुन्छन्, त्यस्ता विषयहरू छन् भने बसेर सल्लाह गर्न सकिन्छ। यहाँ मूलभूत प्रश्न मेरो हिसाबमा तपाईँहरू सबैको हितको लागि चाहिँ के हो भने सरकार जिम्मेवार हुनुपर्छ भन्ने बारेमा विवाद गर्नु परेन। सरकार जिम्मेवार हुनै पर्छ, गैर जिम्मेवार कतै भएको छ भनेदेखि तपाईँहरूको सबभन्दा ठूलो धर्म भनेको सरकारलाई प्रश्न गर्ने हो, त्यसमा कुनै पनि शंका छैन।
0: मन्त्री डाक्टर तिमिल सिन्हाले संचार माध्यमले प्रश्न उठाउनुपर्छ तर त्यो तथ्य प्रमाण र नैतिक आधारमा हुनुपर्छ भन्नुभयो। वहाँले सरकारी विज्ञापनको दुरूपयोग भएको जानकारी प्राप्त भएपछि सरकारले आवश्यक कदम चालेको संचार क्षेत्रका समस्या कुनै एक विषयमा सीमित नरहेको बताउनुभयो। आगामी आर्थिक वर्षको मौद्रिक नीति समयानुकूल बनाउन र बजेटले समेट्न नसकेका धेरै विषयलाई समावेश गर्न सरोकारवालाले सुझाव दिएका छन्। प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको आज बसेको बैठकमा पूर्व गवर्नर, बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि तथा उद्योग व्यवसायीका छाता संगठनका प्रमुख एवं प्रतिनिधिले अर्थतन्त्रको सुधारका लागि नीतिले समेट्नुपर्ने सुझाव दिनुभयो। पूर्व गवर्नर दिपेन्द्र बहादुर छेत्रीले मौद्रिक नीति मुलुकको खस्कदो अर्थतन्त्रलाई स्थिर बनाउने गरी तय हुनुपर्ने धारणा राख्नुभयो। पूर्व गवर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति अत्यन्तै प्राविधिक र धेरै हदसम्म अनुमानयोग्य हुने भएकाले देशभित्रको आर्थिक अवस्था र बाह्य क्षेत्रको स्थितिले नै त्यसको कार्यदिशा निर्धारण गर्ने बताउनुभयो। यसै पूर्व गवर्नर डाक्टर चिरञ्जीवी नेपालले मौद्रिक नीतिको उद्देश्य मुद्रास्फीति नियन्त्रण र सरकारको आर्थिक वृद्धि लक्ष्यलाई सहयोग गर्ने भएकाले सोही अनुसार नै जिम्मेवारी पूरा गर्ने बताउनुभयो। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले बजेटले केही विषय सम्बोधन गरे पनि निजी क्षेत्रका बाँकी माग मौद्रिक नीति मार्फत समाधान गर्नुपर्ने बताउनुभयो। शासकीय सुधारका 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले नागरिकलाई प्रत्यक्ष प्रभाव पार्ने सेवा प्रवाह, सूचना प्रविधिको विस्तार र सुशासनलाई मुख्य उपलब्धिका रूपमा अघि बढ़ाएको छ। मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको र बाँकी कामहरूलाई निरन्तर रूपमा कार्यान्वयनमा लगिने जनाएको छ। संवाददाता सरिता खनालको रिपोर्ट।
2: सरकारले अघि सारेको शासकीय सुधार सम्बन्धी 100 कार्यसूची अन्तर्गत सूचना तथा संचार मन्त्रालयले सेवा प्रवाहलाई नागरिक मैत्री, प्रविधि मैत्री र प्रभावकारी बनाउन विभिन्न सुधारात्मक कार्यक्रम कार्यान्वयन गरेको छ। मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरण अनुसार हुलाक सेवा विभाग मार्फत गवर्नमेन्ट कुरियर सर्भिस सञ्चालनमा ल्याई राहदानी, सवारी चालक अनुमति पत्र, लाइसेन्स, शैक्षिक प्रमाणपत्र लगायत सरकारी कागजात नागरिकको घर दैलोमै पुर्याउने सेवा विस्तार गरिएको छ। राहदानी वितरण सेवा देशभरका 75 जिल्लामा विस्तार भइसकेको छ भने जिल्ला प्रशासन कार्यालयहरूसँगको समन्वयमा हजारौं सेवाग्राहीले घरमै राहदानी प्राप्त गर्न थालेका छन्। यसै गरी सरकारी कामहरूको समय सीमा र नतिजा तोकेर अगाडि बढ़ाउने गरी प्रक्रियागत रूपमा कामहरू पनि भइरहेका छन्। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हा,
3: सेवा प्रवाहलाई कसरी छिटो छरितो गर्न सकिन्छ, कसरी डिजिटल बनाउन सकिन्छ भन्ने कुरामा सरकार गम्भीर रूपमा लागेको छ। राहदानी, नागरिकता, सवारी चालक अनुमति पत्रहरू, त्यस्ता सेवाहरू जनताको घर घरमा पुग्ने थालेका छन् र त्यो विधिको रूपमा सरकारी संयन्त्रहरू बीचमा चाहिँ सम्झौता भएर त्यो प्रक्रियाको शुरू भएको अब आगामी दिनहरूमा त्यो अगाडि बढ्दै जान्छ। त्यसै गरी सरकारी कामकाजहरू चाहिँ समय सीमा तोकेर नतिजा तोकेर कार्य सम्पादन गरेर अगाडि बढाउनु पर्छ भनेर प्रक्रियागत रूपमा चाहिँ त्यो अगाडि बढाइएको छ।
2: घर घरमा हुलाक मन मनमा हुलाक अभियान मार्फत नागरिक केन्द्रित सेवा प्रवाहलाई प्राथमिकतामा राखेर अगाडि बढेसँगै सरकारी कागजात घरमै प्राप्त गर्न थालेपछि नागरिकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पंगेनीले बताउनुभयो। सरकारले नागरिकको घर दैलोमै सरकारी सेवा उपलब्ध गराउने लक्ष्यसहित विभाग मार्फत सञ्चालन गरिएको सरकारी कुरियर सेवाको प्रगति उत्साहजनक रहेको र विभागलाई प्रविधि मैत्री बनाउने तथा संस्थागत सुधारका विभिन्न कार्यक्रम कार्यान्वयन भएसँगै राहदानी सवारी चालक अनुमति पत्र स्वास्थ्य सामग्री तथा अन्य सरकारी कागजात नागरिकको घरसम्म सुरक्षित र प्रभावकारी रूपमा ढुवानी हुन थालेको महानिर्देशक पंगेनीले जानकारी दिनुभयो।
4: अहिले हामीले पासपोर्ट 75 जिल्लामा नागरिकको घर दैलोमा पुर्याउन थालेका छौँ। लाइसेन्स पनि जिल्लामा गएका थिएनन् त्यो पनि गएको छ। शैक्षिक प्रमाण पत्र पनि घर घर पुर्याउन गरी हामीले कार्ययोजना बनाइसकेका छौँ, अघि बढ़िसकेका छौँ। घर घरमा पुर्याउँदा सेवा र सामग्रीले जहाँ घरमा सरकार पुग्छ अनि सरकार र जनताको मन नजिकै हुँदो रहेछ, खुसी हुनुभएको छ, उहाँहरू आशावादी पनि हुनुभएको छ, हामी पनि उत्साहित भएको छौँ।
2: सरकारले 100 दिनमा के काम गर्ने र आगामी दिनमा कुन दिशा र गतिमा काम गर्ने भन्ने विषयमा पूर्ण रूपमा स्पष्ट भएर अगाडि बढ़ेको जनाएको छ। समग्रमा सरकारले शासकीय सुधारका 100 बुँदालाई सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको र धेरै विषयमा उपलब्धि पनि देखिएको सूचना तथा संचार मन्त्री डाक्टर तिमिल सिन्हा बताउनुहुन्छ।
3: 100 दिनमा हामीले गर्ने काम के हो, लिने दिशा कुन हो र हामी कुन स्पीडमा काम गर्छौ भन्ने कुरा चाहिँ कंक्रिट रूपमा काम गरेर चाहिँ हामी अगाडि बढेका छौँ। देश सही मार्गमा छ कि छैन भन्ने कुरा चाहिँ मूलभूत रूपमा महत्वपूर्ण कुरा हो। समग्रमा देशले 100 बुँदा सुशासन र सुधार कार्ययोजनामा कार्यान्वयन गरिसकेको छ। धेरै कुराहरू उपलब्धिको रूपमा देखिसकेको छ। कतिपय कुराहरू कन्टिन्यूड रूपमा चाहिँ गर्नुपर्ने कामहरू जारी पनि छन्।
2: सूचना तथा संचार मन्त्रालयका अनुसार यी सुधारात्मक कार्यक्रमले सरकारी सेवा प्रवाहलाई छिटो पारदर्शी र नागरिक मैत्री बनाउँदै सरकारी कार्यालयमा सेवाग्राहीको अनावश्यक आवत जावत घटाउने लक्ष्यलाई सहयोग पुर्याएको छ। आगामी दिनमा पनि डिजिटल प्रविधिको अधिकतम प्रयोग गर्दै सार्वजनिक सेवाको गुणस्तर अभिवृद्धि गर्ने योजना रहेको मन्त्रालयले जनाएको छ। सरिता खनाल, रेडियो नेपाल, काठमाडौँ।
0: सभामुख डोलप्रसाद अर्यालले मुलुकको आवश्यकतालाई ध्यानमा राखेर संसदले कानूनहरू निर्माण गर्ने बताउनु भएको छ। काठमाडौँको चन्द्रागिरी नगरपालिका 13 स्थित कंकाली माध्यमिक विद्यालयको 43 वार्षिकोत्सवको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले मुलुक र जनताको आवश्यकतालाई सम्बोधन हुने गरी कानून निर्माण गरिने बताउनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सुशासन र आर्थिक अपराधमा संलग्नलाई कार्यवाही गर्दा आफ्नो पार्टी व्यक्ति नेता वा नातागोता नहेरी सरकारको समर्थन गर्ने बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आज आयोजित कार्यक्रममा सभापति थापाले आर्थिक अपराध विरूद्ध सरकारले कानूनी ढंगले अघि बढ़ाएको कार्यवाही प्रक्रियामा पार्टीको पूर्ण समर्थन भए पनि निजी क्षेत्रका प्रतिनिधि सबैलाई ठग जस्तो व्यवहार गरिएकोमा भने आपत्ति जनाउनुभयो। उहाँले निर्माण व्यवसायी बैंकर लगायत निजी क्षेत्रमा कार्यरत व्यक्तिलाई ठगीको दृष्टिले हेर्ने भाष्य निर्माण गरिएको भन्दै उहाँले यस्तो प्रवृत्तिले मुलुकको लगानी र उद्यमशीलतामा नकारात्मक असर पारेको टिप्पणी पनि गर्नुभयो। मुआवजा सम्बन्धी विवाद समाधान भएसँगै जयनगर बर्दिवास 18 किलोमिटर रेलमार्ग निर्माण शुरू भएको छ। नेपाल रेलवे कम्पनीका महाप्रबन्धक परिवेश पराजुलीका अनुसार जग्गा मुआवजा सम्बन्धी विवाद समाधान भएसँगै धनुषा र महोत्तरीमा ट्रैक निर्माण शुरू भएको र आगामी दुई वर्षभित्र बर्दिवाससम्म रेल सेवा सञ्चालन गर्ने लक्ष्यका साथ निर्माण कम्पनी इरकन इन्टरनेशनलले काम थालेको छ। जयनगर बर्दिवास रेलमार्ग नेपाल भारत द्विपक्षीय सहकार्य अन्तर्गत निर्माणाधीन यो परियोजनाले दुई देशबीचको आवागमन व्यापार तथा आर्थिक गतिविधिलाई सहज बनाउनुका साथै नेपालको रेल पूर्वाधार विस्तारमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। जयनगर बर्दिवास 70 किलोमिटर निर्माणाधीन रेलमार्ग मध्ये जयनगर कुर्था खण्डमा 2078 चैत 19 गतेदेखि नियमित रूपमा रेल सेवा सञ्चालन हुँदै आएको छ। पानी पर्न थालेपछि डेंगी संक्रमणको जोखिम बढ़ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरूआ रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका कीटजन्य रोग शाखा प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगीको जोखिम पनि बढ़ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गर्नुभयो। असार 9 गतेदेखि 15 गतेसम्म 63 जनामा डेंगी देखिएको जनाउँदै डाक्टर दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सड़क घर छेउछाउका पानी जम्ने खाल्डाकुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ़न सक्ने बताउनुभयो। डेंगीबाट बस्न घर वरिपरिका खाल्डाकुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाई गर्ने, सुत्ने बेला झूलको प्रयोग गर्ने लगायत उपाय अपनाउन सकिने उहाँले सुझाव दिनुभयो। चितवनको भरतपुर महानगरपालिका 23 बेलहट्टामा ध्रुवे हात्तीको आक्रमणमा परि आमा छोराको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रभूषण यादवका अनुसार हिजो राति घरमा सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा 25 वर्षीय आशिका बोटे र उहाँका 4 वर्षीय छोरा भरतको घटनास्थलमा नै मृत्यु भएको हो। भारी वर्षाका कारण दाप्चा खोला र रोशी खोलामा आएको बाढ़ीले पुनर्निर्माण भइरहेको बीपी राजमार्गको डाइभर्सन बगाएपछि यातायात अवरूद्ध बनेको छ। जिल्ला प्रहरी कार्यालय काभ्रे पलाञ्चोकले नमोबुद्ध र पनौती क्षेत्रमा वर्षा भएसँगै सम्भावित जोखिमलाई मध्यनजर गर्दै सवारी आवागमन बन्द गरेको हो। राजमार्ग अवरूद्ध भएपछि सो सड़क खण्ड भएर चल्ने सवारी साधनहरूलाई धुलीखेल, काभ्रे भन्ज्याङ, भकुण्डे बेसी र मंगलटारमा रोकिएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 5 गैरी गाउँमा लेदो सहितको बाढ़ीमा परेर एक महिलाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। घाइते मध्ये एकजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रमुख प्रहरी नायब उपरीक्षक टीएसपी अनिलराज गिरीले जानकारी दिनुभयो। बाढ़ीले बगाउँदा स्थानीय 56 वर्षीय आनन्दी बिकको मृत्यु भएको हो। खोटाङको सावा खोलामा 3,07,73,000 रूपियाँको लागतमा मोटर कार लगायत सवारी साधन सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ। संघीय सरकारको समपूरक अनुदानमा निर्माण सम्पन्न भएसँगै पुल सञ्चालनमा पनि आएको छ। यसैबीच कोशी प्रदेश सरकारले विनियोजन गरेको 2 करोड़ रूपियाँको लागतमा 2075 सालमा ट्र्याक खोलिएको 33 किलोमिटर खोटाङ बजार पाम्मा खाम भन्ज्याङ सड़क स्तरोन्नति भइरहेको छ। जिल्लाका सबै स्थानीय तहले राष्ट्रिय मापदण्ड पूरा गरेसँगै पर्वत जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। घरधुरी सर्वेक्षण, नियमित खोप सेवा तथा छूट बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन गरी राष्ट्रिय मापदण्ड अनुसार पूर्ण खोप सुनिश्चितता कायम गरेपछि जिल्लालाई औपचारिक रूपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो। पर्वतबाट संवाददाता राजन पौडेलको रिपोर्ट।
5: घरधुरी सर्वेक्षण, नियमित खोप सेवा तथा छूट बालबालिकाको खोजी अभियान प्रभावकारी रूपमा सञ्चालन गरिएकाले जिल्लाले राष्ट्रिय मापदण्ड तालिका अनुसार सबै खोप प्राप्त गरेको बताउनुहुन्छ जनस्वास्थ्य कार्यालय पर्वतका प्रमुख बद्रीराज आचार्य।
6: पर्वत जिल्लामा 15 महिनासम्मका सबै 1439 जना बालबालिकाहरूले खोप लगाइरहेको भेटिएका छन् भने 16 महिनादेखि 23 महिनासम्मका 892 जना बालबालिकाहरूले 15 महिनाको उमेरभित्रै पाउनुपर्ने 13 रोगहरू विरुद्धको सम्पूर्ण खोपहरू पूरा गरे।
5: पूर्ण खोप सुनिश्चितता घोषणा जिल्लाका लागि गौरवको विषय भएको बताउँदै यस सफलतामा स्थानीय तह, स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा समुदायको साझा योगदान रहेको उल्लेख गर्नुहुन्छ जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम बिक। प्रत्येक बाल बालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने सुनिश्चितताका लागि सम्बन्धित सबै निकाय निरन्तर जिम्मेवार र सक्रिय रहनुपर्ने भनाई व्यक्त गर्नुहुन्छ प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद पौडेल।
7: आज हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौँ यो प्रतिबद्धताको कार्यान्वयन गर्ने विषय स्वास्थ्य कर्मीहरूको एकल जिम्मेवारी होइन, हामी सबै सरकारवालाहरूको जिम्मेवारी भित्रको विषय हुँदा सबैले आफ्नो व्यक्तिगत तहबाट, पारिवारिक तहबाट, संस्थागत तहबाट भूमिका निर्वाह गर्नु भने
5: खोप कार्यक्रम बालबालिकालाई विभिन्न संक्रामक रोगबाट जोगाउने सबैभन्दा प्रभावकारी र लागत प्रभावी स्वास्थ्य सेवा भएको बताउँदै गण्डकी प्रदेश जनस्वास्थ्य कार्यालय पोखराका अतिरिक्त प्रदेश सचिव खिम बहादुर खड्का
8: फेरि पनि बच्चाहरू छुटेका छन्, अब छुट्नुहुन्न। अझ केही बच्चाहरू छुट्छन् भने त्यो राम्रो संकेत होइन। आफ्नो आफ्नो ठाउँमा सबै सरकारवालाबाट काम गर्ने काम पनि भइरहेको छ। हामीले मात्रै सर्वेक्षण गरेर हुँदैन, विदेशी संघ संस्थाहरू विश्व स्वास्थ्य संगठनबाट पनि बेला बेलामा सर्वेक्षण हुने, बाहिरबाट हेर्ने, हामीले खोप अभियानहरू गर्दा पनि हुने हुन्छ।
5: पूर्ण खोप सुनिश्चिततालाई आगामी वर्षहरूमा पनि निरन्तर कायम राख्दै प्रत्येक नवजात शिशु तथा बालबालिकाले समयमै राष्ट्रिय खोप तालिका अनुसार सबै खोप प्राप्त गर्ने वातावरण निर्माण गर्न सबै पक्षले साझा प्रतिबद्धताका साथ अघि बढ्ने हो भने स्वास्थ्य क्षेत्रमा राज्यले लिएको लक्ष्य पूरा हुनेछ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: यस वर्षको डायमन्ड शमशेर राणा साहित्यिक पुरस्कार तीनजना श्रष्टालाई प्रदान गरिएको छ। उपन्यासकार डायमन्ड शमशेर राणाको 109 जन्म जयन्तीका अवसरमा डायमन्ड शमशेर राणा साहित्यिक प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा राणाका विषयमा विद्यावारिधि गर्नुभएका डाक्टर टीकाराम पोखरेल, उहाँका विषयमा डायमन्ड श्री महाकाव्य लेख्नुभएका डाक्टर माधव बियोगी र राणाका विषयमा खोज अनुसन्धान गर्नुभएका उप प्राध्यापक डाक्टर विष्णु नेउपानेलाई जनही 25,000 नगद र प्रमाणपत्र सहित सम्मानित गरिएको हो। अब अन्तर्राष्ट्रिय समाचार। यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर रेड सीको तटीय क्षेत्रमा गरेको होडैडा बन्दरगाह नजिकै गरेको आक्रमणमा 14 यमनी सैनिक मारिएका छन्। सरकार समर्थक फौजले होडैडाको दक्षिणको हेयेस जिल्लामा केही घण्टासम्म चलेको झडपपछि आक्रमणलाई साम्य पार्न सफल भएको जनाएको छ। विरोधी पक्षमा कति मारिए भन्ने संख्या खुलाइएको छैन। हुती विद्रोहीहरू सन् 2015 सरकारसँग युद्धमा छन्। यो द्वन्द्वले लाखौं मानिसको ज्यान लिएको छ र यमनमा ठूलो मानवीय संकट निम्त्याएको छ। चीनका राष्ट्रपति सी जिनपिङले उत्तर कोरियाली नेता किम जोङ उनसँग मिलेर दुई देशबीचको सम्बन्धलाई दीर्घकालीन स्वस्थ र स्थिर विकासतर्फ लैजान तयार रहेको बताउनु भएको प्योङयाङको राज्य संचालित संचार माध्यम कोरियन सेन्ट्रल न्यूज एजेन्सी केसीएनएले जनाएको छ। गत महिना सी जिनपिङको उत्तर कोरिया भ्रमणका क्रममा दुई नेताले कोरियाली प्रायद्वीपमा तनाव बढ़िरहेको र प्योङयाङले रूससँग सैन्य सहकार्य बढ़ाइरहेको बेला सम्बन्धलाई अझ गहिरो बनाउने प्रतिबद्धता जनाएका थिए। अब आर्थिक समाचार।
9: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
10: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले सिक्का सिंचाई आयोजनाको काम समय सीमाभित्र सम्पन्न गर्न सम्बद्ध पक्षलाई निर्देशन दिनु भएको छ। आयोजनाको स्थलगत निरीक्षण गर्दै मन्त्री श्रेष्ठले आयोजनाको सफल कार्यान्वयनले बाँकी जिल्लामा कृषि उत्पादन, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रमा दीर्घकालीन सकारात्मक परिवर्तन ल्याउने भएकाले विलम्ब गर्न नहुने बताउनुभयो। स्थलगत निरीक्षणका क्रममा मन्त्री श्रेष्ठले कर्मचारी तथा लाभान्वित किसानसँग अन्तर्क्रिया समेत गर्नुभयो भने आयोजनाका लागि आवश्यक बजेट सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। सिक्का सिंचाई आयोजनाले बाँकेका राप्ती सोनारी, जानकी, बैजनाथ, डुडुवा, नरैनापुर, खजुरा गाउँपालिका, कोहलपुर नगरपालिका तथा नेपालगंज उपमहानगरपालिकाको 42,766 हेक्टर कृषियोग्य जमीनमा भरपर्दो सिंचाई सुविधा उपलब्ध गराउने लक्ष्य राखेको छ। सिक्का सिंचाई आयोजनाको निर्माण कार्य आर्थिक वर्ष 2061-62 शुरू भएको हो।
0: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो सुरेन्द्र मणि त्रिपाठी। अब खेल समाचार।
11: विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार खेल राति 2:45 न्यूयोर्क न्यूजर्सी स्टेडियममा शुरू हुनेछ। विश्वकपमा चर्चित यी दुई टोली बीचको खेललाई पनि खेल प्रेमीहरूले निकै चासोका साथ हेरेका छन्। ब्राजिलले विश्वकपमा 5 पटक विश्वकपको उपाधि जितेको छ भने नर्वेले उपाधि नजिते पनि 4 पटक फाइनलसम्म पुगेको इतिहास छ। यस्तै मोरक्को फिफा विश्वकप 2026 क्वार्टर फाइनलमा प्रवेश गरेको छ। ह्युस्टन स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेलमा सहआयोजक क्यानाडालाई 3-0 गोलले हराउँदै मोरक्कोले अन्तिम आठमा स्थान बनाएको हो। यससँगै मोरक्को जारी विश्वकपको क्वार्टर फाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली बनेको छ। क्वार्टर फाइनलमा मोरक्कोले साबिक उपविजेता फ्रान्ससँग खेल्नेछ। स्टार स्ट्राइकर किलियन एम्बाप्पेको निर्णायक गोलसँगै फ्रान्स फिफा विश्वकप 2026 को क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फिलाडेल्फिया स्टेडियममा आज बिहान भएको अन्तिम 16 खेलमा फ्रान्सले पाराग्वेलाई 1-0 गोलले हरायो। फ्रान्सका लागि एम्बाप्पेले 70 मिनटमा पेनाल्टी मार्फत निर्णायक गोल गरे। डिजिरे डुएलाई डिबक्सभित्र डिएगो गोमेजले लड़ाएपछि प्राप्त पेनाल्टीलाई कप्तान एम्बाप्पेले सही सदुपयोग गरेका थिए। साबिक उपविजेता फ्रान्सले क्वार्टर फाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ। आईसीसी क्रिकेट विश्वकप लीग टू अन्तर्गत नेदरल्याण्डमा जुलाई 21 तारीकदेखि शुरू हुने त्रिदेशीय सिरिजमा भाग लिन जाने खेलाड़ीको विदाई गरिएको छ। नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुर बहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले आज खेलाड़ीको विदाई गरेका छन्।
0: खेल समाचारका साथमा हुनुहुन्थ्यो रमेश टमटा। अब मौसम। आज राति मध्य प्रदेशका एक दुई स्थान, कोशी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाड़ी भूभाग र बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। साथै कोशी गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका पाँच प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 32 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 1.6 मिलीमिटर। काठमाडौँको अधिकतम 30.3 डिग्री सेल्सियस, न्यूनतम 20.8 डिग्री सेल्सियस, वर्षा 23 मिलीमिटर। पोखराको अधिकतम 32.9 डिग्री सेल्सियस, न्यूनतम 21.9 डिग्री सेल्सियस, वर्षा 82.3 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 23.8 डिग्री सेल्सियस, वर्षा 13.4 मिलीमिटर। दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.8 डिग्री सेल्सियस, वर्षा 35.2 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। संचार क्षेत्रका समस्या समग्र रूपमा समाधान गर्न सरकार प्रतिबद्ध रहेको सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको भनाई। अर्थतन्त्रको सुधारका लागि बजेटले समेट्न नसकेका विषयलाई समावेश गरेर मौद्रिक नीति ल्याउनु पर्ने सरोकारवालाहरूको सुझाव। एक हप्तामा 63 जनामा डेंगीको संक्रमण। दैनिक पानी पर्न थालेपछि संक्रमण बढ़ने भएकाले सतर्कता अपनाउन इपिडेमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाको आग्रह। हुथी विद्रोहीको आक्रमणमा परि 14 यमनी सैनिकको मृत्यु र विश्वकप फुटबल अन्तर्गत आज राति ब्राजिल र नर्वे बीच प्रतिस्पर्धा हुँदै। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नमस्कार, कार्यक्रम घटना र विचारमा स्वागत छ। म उत्तम भट्टराई। राष्ट्रिय अन्तर्राष्ट्रिय घटनाक्रमको प्रस्तुति विश्लेषण सहितको कार्यक्रम घटना र विचार तपाईँले साँझ 7 बजेको समाचारपछि रेडियो नेपालको केन्द्रीय प्रसारणबाट सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी विविध विषयका साथ उपस्थित भइसकेका छौं। सबैभन्दा पहिले आजका मुख्य मुख्य विषयहरू।
1: संचार क्षेत्रका समस्या समाधानका लागि रचनात्मक सुझाव सहित संवादमा आउन संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाको आग्रह।
2: गलत किसिमले इन्टरफियर गर्ने सरकारको सोच छैन।
3: वर्तमान सरकारको 100 दिन पूरा, शासकीय सुधार र सुशासनका क्षेत्रमा ठोस उपलब्धि, आर्थिक रूपान्तरण र प्रशासनिक सुदृढीकरणका 100 कार्यसूची कार्यान्वयनमा तीव्रता।
1: अधिकांश प्रदेश सरकारद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक, योजना छनौट र विनियोजनको विषयलाई लिएर केही प्रदेश सभामा विवाद र असन्तुष्टि चुलियो।
3: दिवंगत इरानी सर्वोच्च नेता आयतल्लाह अली खामेनीको साताव्यापी शोक यात्रा तेहरानमा शुरू, विभिन्न देशका उच्च अधिकारी र लाखौं सर्वसाधारण सहभागी।
1: र फिफा विश्वकप 2026मा पहिलो पटक सहभागिता जनाएर विश्व विजेता अर्जेन्टिना र स्पेन जस्ता ठूला टोलीहरूलाई स्तब्ध पारेको के भर्डेको फुटबल यात्रा मियामीमा समाप्त, विश्व फुटबलमा अमिट पहिचान बनाउन सफल।
4: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।
5: शरीर फुलेर जागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले भने हेर्नुहोस्। त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेला त नगरोस्।
6: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चन हो नि, त्यस्तो आयुर्वेदिकको दबाईले के सन्चन हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दा नि खै मलाई त हुन्न होला जस्तो लाग्थ्यो। अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोच्थ्यो। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चन हुँदा हामी त छक्कै पऱ्यौँ।
7: वैदिक आयुर्वेद सेवा प्रणाली लाइन्स चोक नारायणगढ, मोबाइल 98550 50934, ट्याङ्ला चोक किर्तिपुर काठमाडौँ 98512 40934।
8: साथीको बिहेमा जान पर्ने सबै साथीहरू नयाँ र राम्रो डिजाइनको गरगहना लाएर आउँछन्, आफ्नो भने सबै पुरानो डिजाइनको छ।
9: होइन के भो, किन एक्लै गनगन गरिरहे कि?
8: के हुनु नि, साथीको बिहेमा जानु छ, मलाई राम्रो राम्रो डिजाइनको गहना बनाइदिनु त।
9: भइहाल्छ नि, तिमीलाई म मंगल सुनजाती पसल लिएर जान्छु, अनि तिमीलाई मन पर्ने तिमीले भनेको जस्तै गहना बनाउनु पर्छ है।
8: मंगल सुनचाँदी पसल, नीलकण्ठ नगरपालिका 3 20 बजार धादिङ।
9: हामी कहाँ आधुनिक डिजाइनका गरगहनाहरू तयार गरिनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
8: प्रोपाइटर मंगल रसाइली, सम्पर्क मोबाइल नम्बर 98141-75-42, 98160-26611 र 010-520-542।
10: शहीद मेमोरियल अस्पताल धादिङ बेसीमा अब हरेक दिन विशेषज्ञ सेवा।
11: नयाँ व्यवस्थापनका साथ सञ्चालित यस शहीद मेमोरियल अस्पतालमा फागुन 1 गतेदेखि बिहान 7 बजेबाट 9 बजेसम्म र बेलुका 5 बजेबाट 7 बजेसम्म विशेषज्ञ चिकित्सकद्वारा बिरामी जाँच सेवा शुरू भएको सहर्ष जानकारी गराउँदछौ।
10: उपलब्ध हुने विशेषज्ञ सेवाहरू:
11: जनरल मेडिसिन सेवा,
10: हाड जोड्ने तथा नसा सम्बन्धी विशेषज्ञ सेवा,
11: बाल रोग सम्बन्धी सेवा,
10: स्त्री रोग सम्बन्धी सेवा,
11: मुटुको इको र भिडियो एक्सरे सेवा,
10: ल्याब टेस्ट,
11: भिटामिन डी,
10: भिटामिन B12,
11: आइरन प्रोफाइल
10: र TFT लगायतका सम्पूर्ण ल्याब परीक्षण।
11: 24 घण्टा चिकित्सकद्वारा आकस्मिक सेवा उपलब्ध छ।
10: अत्याधुनिक 4D रंगीन मेसिनद्वारा जिल्लामै पहिलो पटक कलर डोप्लर, कलेजोको फाइब्रोस्क्यान र भिडियो एक्सरे सेवा।
11: हरेक शनिबार काठमाडौँबाट विशेषज्ञ चिकित्सकको टिमद्वारा स्वास्थ्य सेवा सुचारू गरिएको सहर्ष जानकारी गराउँदछौ।
10: थप जानकारीका लागि सम्पर्क नम्बर 010-520-283 र 010-520-563।
11: शहीद मेमोरियल अस्पताल, नीलकण्ठ नगरपालिका 3, धादिङ बेसी, धादिङ।

0: नयाँ नेपालको नयाँ रेडियो
1: रेडियो बिहानी 97.6 मेगाहर्ज
2: फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध। बर्खायाममा बढ़दो सड़क दुर्घटना, एक सातामै तीन ठूला सवारी साधन दुर्घटना। सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह।
3: सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने।
2: शहरी विकासका 51 आयोजना रुग्ण। प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने। कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप।
4: केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय माग गरेको हुनाले।
2: कोरियाको E7 भिसामा नेपाली सीपयुक्त श्रमिक पठाउने प्रक्रिया पुनः खुल्यो। असारमा अनिवार्य अवकाश भन्दा बढ़ी कर्मचारीले दिए राजीनामा। सरकारको प्रगतिमा उखु अनुदान वितरण, तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित।
5: उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेलिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
2: र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह। विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दै।
6: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साउन 1 गतेदेखि 413 स्थानीय तहमा जग्गा किताकाट रोकिने सम्भावना छ। यसले अव्यवस्थित भू उपयोग नियन्त्रण गर्ने उद्देश्य बोकेको भए पनि यसको प्रत्यक्ष असर घर जग्गा कारोबारमा पर्नेछ। यो पटक पटक समय दिँदा पनि आवश्यक प्रक्रिया पूरा नगर्ने पालिकाको कमजोरीको परिणाम हो। स्थानीय तहले आफ्नो जिम्मेवारी समयमै पूरा गर्ने संस्कृतिको विकास गर्नुपर्छ भने सरकारले पनि नागरिकको सेवा अवरूद्ध नहुने व्यवस्था सुनिश्चित गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
7: पछिल्लो एक सातामा बैतडी, दैलेख र डोल्पामा भएका सवारी साधन दुर्घटनाले सड़क सुरक्षामाथि गम्भीर प्रश्न उठाएको छ। डोल्पाको जगदुल्ला गाउँपालिका 4 मौरे लेखमा आज बोलेरो जीव दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। यस्तै 13 जना घाइते भएका छन्। दुर्घटनामा त्रिपुरा सुन्दरी नगरपालिका 8 38 वर्षीय विष्णु थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। दिउँसो करिब 2:15 माझगाउँबाट जुम्लाका लागि छुटेको बोलेरो जीव अनियन्त्रित भएर सड़कबाट करिब 20-25 मिटर तल खसेपछि दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ। जीपमा चालक सहित 14 जना सवार थिए। घाइतेहरूको उद्धार गरी थप उपचारका लागि जुम्ला पठाउने तयारी भइरहेको छ। जिल्ला प्रशासन कार्यालय डोल्पाकी प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
8: 12 जना यात्रु सवार जीप थियो, एकजना मृत्यु, 11 जना घाइते, टोटल 12 जना। एकजनाको डेथ भयो, 11 जना घाइते हुनुहुन्छ, उहाँहरूलाई जुम्ला अस्पताल पुर्याउने काम भइरहेछ।
7: यसैबीच केही दिन अघि दैलेखमा सुर्खेतबाट कालीकोट जाँदै गरेको यात्रुवाहक फोर्स गाड़ी कर्णाली नदीमा खस्दा बेपत्ता छ, तर हालसम्म फेला पार्न सकिएको छैन, जसमा 13 जना सवार थिए। यस्तै बैतडीमा शुक्रबार दिउँसो भएको यात्रुवाहक बस दुर्घटनामा 19 जना घाइते भएका थिए। प्रारम्भिक अनुसन्धानमा साँगुरो सड़क, वर्षायाममा चिप्लो सड़क र चालकले सवारी नियन्त्रण गुमाउनु दुर्घटनाका मुख्य कारण देखिएका छन्। अन्य समयमा भन्दा वर्षायाममा सवारी साधन दुर्घटना बढ़ने भएकाले सावधानीपूर्वक चलाउन ट्राफिक प्रहरीले अनुरोध गरेको छ। सीआईएनसँग कुरा गर्दै नरेश राज सुवेदीले भन्नुहुन्छ,
3: सवारी साधन चलाउनुभन्दा अगाडि सवारी चालकले अनिवार्य रूपमा चाहिँ आफ्नो गाडीको चाहिँ मेकानिकल परीक्षण गर्नुपर्ने हुन्छ। जस्तो टायरको अवस्था कस्तो छ, ब्रेकको अवस्था कस्तो छ, इन्जिनको अवस्था कस्तो छ, त्यस्तै गरी चाहिँ अब वाइपरहरू लगाएको लुकिङ ग्लासहरू के कस्तो अवस्थामा रहेका छन्, सबैभन्दा पहिला यसलाई चाहिँ परीक्षण गर्नुपर्छ र यदि सही हालतमा छ भने मात्र सवारी साधन चलाउनुपर्छ र सवारी साधनको चाहिँ नियमित रूपमा चाहिँ परीक्षण गर्ने चाहिँ एउटा विधिको पनि विकास गर्नुपर्ने यसमा देखिन्छ भने। त्यस्तै गरी अब सवारी साधन चलाइरहँदाखेरि जस्तो अब पहिरो जान आँट्यो, पानी पर्न लाग्यो भने त्यस्तो अवस्थामा चाहिँ जोखिम मोलेर सवारी साधन चलाउनु भएन। सबैभन्दा पहिला चाहिँ सुरक्षालाई ध्यान दिनु पर्यो। सुरक्षित भइसकेपछि मात्रै सवारी साधन चलाउने, यदि सवारी साधन चलाइरहँदा कुनै त्यस्तो किसिमका अप्रिय घटनाहरू घट्न आँट्यो, त्यस्तो किसिमको चाहिँ भयो भने त्यसको बारेमा चाहिँ यात्रुलाई पनि त्यो बारेमा जानकारी गराएर सवारी साधन सुरक्षित स्थानमा रोकेर नजिकको प्रहरी या ट्राफिक प्रहरीलाई चाहिँ जानकारी गराउनु चाहिँ एउटा सवारी चालकको जिम्मेवारी हो भन्न चाहन्छु।
7: अविरल वर्षापछि आएको बाढ़ीले डाइभर्सन बगाउँदा बीपी राजमार्गको काभ्रे पलाञ्चोक सड़क खण्डमा सवारी आवागमन पूर्ण रूपमा अवरूद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख रबिन कार्गीका अनुसार आज दिउँसो करिब 3 बजेदेखि रोशी खोला र दाप्चा खोलामा आएको बाढ़ीले डाइभर्सन बगाएपछि राजमार्गमा सवारी सञ्चालन रोकिएको हो। बाढ़ीका कारण चौकी डाँडा र घुमाउने क्षेत्रको सड़कमा पनि क्षति पुगेको छ। सड़क मरमत नभएसम्म सबै प्रकारका सवारी साधन सञ्चालन रोकिएको जिल्ला प्रशासन कार्यालय काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईले सीआईएनलाई जानकारी दिनुभयो।
9: अघि दिउँसो भेलबाढ़ी आएको थियो, भेलबाढ़ी आएको बेलामा गाड़ी रोकेको हो। अब अहिले त रेगुलर टाइमबाटै बन्द छ नि त। अघि रोकेको चाहिँ पानी परेर ठूलो भेलबाढ़ी आएको भएर एकछिन होल्ड गरे अब, अनि अहिले चाहिँ अब रेगुलरै बन्द भनेको अस्तिदेखि नै हामीले बेलुका 6 बजीदेखि बिहान 4 बजीसम्म अब अहिलेको बन्द चाहिँ रेगुलर बन्द हो।
7: सरकारले 100 दिने कार्य प्रगति विवरणमा उखु किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान उपलब्ध गराएको दावी गरे पनि कैलाली र बर्दियाका सयौं किसानले भने अहिलेसम्म 1 रूपैयाँ पनि नपाइएको बताएका छन्। राजापुर सुगर मिललाई उखु बिक्री गरिएका 771 किसानले सरकारले कागजमा मात्रै अनुदान बाँडेको भन्दै सरकारको ध्यान आकर्षण गराउने तयारी गरेका छन्। चालू आर्थिक वर्ष 2082-83 पहिलो पटक उखु क्रसिङ शुरू गरेको मिलले किसानबाट 4,08,438 क्विन्टल 28 किलो उखु खरिद गरेको थियो। सरकारले सार्वजनिक गरेको प्रगति विवरणमा किसानलाई प्रति क्विन्टल 70 रूपियाँका दरले अनुदान वितरण गरिएको उल्लेख छ। तर सीआईएनसँग कुरा गर्दै किसान दिपेन्द्र थारूले आफूहरूमध्ये कसैले पनि अनुदान नपाएको बताउनुभयो।
5: कैलाली र बर्दिया जिल्लाका 771 जना किसानहरूको 4,08,438 क्विन्टल 28 किलो उखु क्रसिङ गरेको छ। तर राजापुर सुगर एण्ड केमिकल इण्डस्ट्रीज प्रालीमा उखु क्रसिङ गराएका 771 जना किसानहरूलाई सरकारको तर्फबाट दिइने अनुदान रकम कोलेलिकामा निकासा गरेको विषय उल्लेख गरिएको छैन।
7: यता कृषि वन तथा पर्यावरण मन्त्रालयले भने कैलाली र बर्दियाको सम्बन्धित क्षेत्रलाई धान जोनका रूपमा विकास गरिएको उखु खेतीका लागि अनुदान दिने निर्णय नभएको स्पष्ट पारेको छ। मन्त्रालयका अनुसार ती क्षेत्रमा केही किसानले उखु खेती गरे पनि सरकारी कार्यक्रम धान उत्पादन केन्द्रित भएकाले उखु अनुदान लागू नभएको हो। सीआईएनसँग कुरा गर्दै मन्त्रालयका सूचना अधिकारी श्री लाल कुमार श्रेष्ठले किसानहरूको मागबारे मन्त्रालयमा आवश्यक छलफल हुने र त्यसपछि थप निर्णय गरिने बताउनुभयो।
10: अब मन्त्रालयले त त्यहाँ त अब धानकै जोन भनेर चाहिँ भनौँ, धानको चाहिँ त्यहाँ प्रोग्राम चाहिँ सञ्चालन गरिराखेको हो होइन। अब अहिले नयाँ क्षेत्र विस्तार भयो, त्यो भएको कारणले गर्दाखेरि अब त्यसको बन्द अब यो वर्ष चाहिँ अब के गर्ने भनेर अब खास चाहिँ अब धानलाई नै प्रमोट गर्ने भन्ने हो होइन। अब उहाँहरूको माग चाहिँ अब किसानले अब त हुन्छ, किसानले त अब जतातिर फाइदा हुन्छ त्यतातिर लाग्ने कुरो रह्यो रहन चाहिँ होइन। त्यही पनि अब त्यसलाई के गर्ने भन्ने अब यो किसान बन्न जो सम्बन्धित कृषकहरू हुनुहुन्छ उहाँहरू र अब मन्त्रालय बीच छलफल भएपछि त्यसको सायद निचोड आउँछ होला सर।
7: नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणको समय आगामी साउन 3 गतेसम्म थप गरेको छ। महामन्त्री प्रदीप पौडेल नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता वितरणको म्याद बढ़ाउने निर्णय गरेको हो। समितिका सदस्य तथा सहमहामन्त्री युगेन्द्र चौधरीका अनुसार अब साउन 3 गतेसम्म नयाँ क्रियाशील सदस्यता लिन सकिनेछ। यसअघि सदस्यता वितरणको अन्तिम मिति असार 20 गते तोकिएको थियो। कांग्रेसले नयाँ क्रियाशील सदस्यताका लागि अनलाइन मार्फत पनि आवेदन दिने व्यवस्था गरेको सीआईएमसँग कुरा गर्दै सहमहामन्त्री प्रकाश स्नेही रसाइलीले बताउनुभयो।
11: नयाँ सदस्यता लिनका लागि, नयाँ सदस्यता अध्यावधिका लागि, अब नवीकरणका लागि केन्द्रीय कार्यालयबाट मात्रै हुन्छ, जिल्लाबाटको समय सकियो, अब केन्द्रीय कार्यालयलाई अपिल गर्यो भने मात्रै हुन्छ। अब यो केही अब यो बर्खाको समय पनि भएको, पार्टीभित्र हाम्रो केन्द्रीय प्रतिनिधिहरूले काम पनि गरिरहेको, केही समय माग गरेको हुनाले यसले अब सकारात्मक रूप पनि लिन्छ। थप प्रयासमा के हो भने हाम्रो महाधिवेशनको अन्तिम मिति हामी सार्दैछौँ, तर त्योभन्दा अगाडिको केही समयहरू तलमाथि हुन सक्छ। क्रियाशील सदस्यका 3 गते 3 गतेको समय चाहिँ अन्तिम समय नै हो।
7: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमेसनाले सरकारले प्रेस स्वतन्त्रतामा कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभएको छ। नेपाल पत्रकार महासंघले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा उहाँले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधार स्तम्भ भएकाले सरकारले त्यसको संरक्षणमा प्रतिबद्ध रहेको बताउनुभयो। सरकारले साबिकको शहरी विकास मन्त्रालय अन्तर्गतका 51 आयोजनालाई रुग्र आयोजनाका रूपमा पहिचान गरेको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार रुग्र आयोजना ठेक्का तोकिएका परियोजना र प्रतिफलविहीन लगानीको समस्या समाधानका लागि अध्ययन गरी सिफारिशको प्रतिवेदन तयार पारेको छ। असार महिना शुरू भए यता 146 जना निजामती कर्मचारीले राजीनामा दिएका छन्। यो संख्या सोही अवधिमा अनिवार्य अवकाशमा गएका कर्मचारी भन्दा बढ़ी रहेको राष्ट्रिय किताबखाना निजामतीले जनाएको छ। महानिर्देशक श्रवण पोखरेलका अनुसार असार 1 गतेदेखि 19 गतेसम्मको 15 कार्यदिनमा 146 जनाले राजीनामा दिएका छन् भने 142 जना कर्मचारी अनिवार्य अवकाशमा भएका छन्। राजीनामा दिनेमा 5 जना सहसचिव, 33 जना उपसचिव, 29 जना शाखा अधिकृत र 79 जना सहायक स्तरका कर्मचारी रहेका छन्। साझा खबरमा अब विदेशका खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सहयोग गर्न तयार रहेको बताउनु भएको छ। क्रेमलिनका सहयोगी युरी उसाकोभका अनुसार हिजो करिब 90 मिनटसम्म भएको टेलिफोन वार्तामा ट्रम्पले युक्रेन युद्ध चाँडै अन्त्य गर्ने र संकट समाधानका उपाय खोज्ने आफ्नो प्रतिबद्धता दोहोर्याउनु भएको थियो। उसाकोभले आज सार्वजनिक गरेको वार्ता सकारात्मक भएको बताउनु भएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको प्री क्वार्टर फाइनलमा आज 5 पटकको विजेता ब्राजिल र नर्वे खेल्दैछन्। यो खेल राति 2:15 अमेरिकाको न्यूयोर्क न्यू जर्सी रंगशालामा शुरू हुनेछ। नकआउट चरणमा ब्राजिलले जापानलाई र नर्वेले आइभरी कोस्टलाई समान 2-1 हराउँदै अन्तिम सोह्रमा पुगेको हो। ब्राजिल समूह सी को विजेता र नर्वे समूह आई को उपविजेताका रूपमा नकआउटमा पुगेका हुन्। नर्वेले अहिलेसम्म ब्राजिलसँग खेलेका कुनै पनि खेल हारेका छैनन्। यी दुवै टोली बीच अहिलेसम्म 4 पटक अन्तर्राष्ट्रिय खेल भएको छ। यसैबीच भोलि बिहान 6:45 मेक्सिको र इंग्ल्याण्ड खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह ए र इंग्ल्याण्ड समूह एल को विजेताका रूपमा नकआउटमा पुगेका हुन्।
12: पानीको अभावले सुक्दै धौलाकोटका किसानको व्यावसायिक खेतीको सपना
13: समस्या छ। खानालाई समस्या, सरसफाइ समस्या, साग तरकारीलाई अब त्यो समस्या, सबै चिज समस्या।
12: पानी अभावले खेती मात्रै होइन जीवन नै संकटमा। रिपोर्ट सँगै यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको खोजीमा संवाद श्रृंखला हाम्रो पालो लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
14: विगत 102 वर्षदेखिको गौरवपूर्ण शैक्षिक विरासत बोकेको नेपालको सांस्कृतिक सहरक
6: वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग

0: हाम्रा विशेषताहरू: दक्ष र अनुभवी शिक्षकद्वारा अध्यापन, अत्याधुनिक भौतिक पूर्वाधारमा व्यावहारिक प्रयोगत्मक तथा प्रविधि मैत्री शिक्षा, सुविधा सम्पन्न विज्ञान कम्प्युटर र होटल म्यानेजमेन्ट ल्याब, अतिरिक्त क्रियाकलापद्वारा प्रतिभा प्रस्फोटन तथा क्षमता विकास, विगत 19 वर्षदेखि राष्ट्रिय परीक्षा बोर्डमा उत्कृष्ट नतिजा हासिल गर्न सफल।
1: सम्पर्क 01-5421-708, 01-5431-443, पाटन हाई स्कूल, पाटन ढोका, ललितपुर।
2: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIM ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब बाँकी खबर। डडेलधुराको गन्यापधुरा गाउँपालिका एट धौलाकोट, हरियाली डाँडाकाँडा र उर्वर जमीनले भरिएको यो गाउँका अधिकांश नागरिकको मुख्य पेसा कृषि हो। तर खेतीयोग्य जमीन भएर पनि यहाँका किसानको व्यावसायिक बन्ने सपना पानी अभावले सुक्दै गएको छ। 29 घर परिवार बसोबास रहेको धौलाकोटमा अहिले खाने पानी र सिंचाई दुवैको चरम संकट छ।
4: पानी जिन्दगानी भन्ने नारा देशमा व्यापक छ, तर डडेलधुराको गन्यापधुरा गाउँपालिका एक धौलाकोटका स्थानीय बसन्ती अवस्थीको घरमा खाने पानी समेत छैन। गाउँमा घर घरमा धारा निर्माण गरिए पनि धारामा नियमित पानी आउँदैन, कहिलेकाहीँ दिनौंसम्म धारा सुक्क रहने अवस्था छ। यहाँ 29 घर परिवार छन् जहाँ खाने पानी र सिंचाई दुवैको लागि पानी छैन। गाउँमा बग्ने कुनै भरपर्दो पानीको स्रोत छैन। 13 किलोमिटर मुहानबाट ल्याइएको पानी नै यहाँको बासिन्दाको जीवनरेखा बनेको छ। त्यही पानीले प्यास मेटाउनुपर्छ, पशुहरूको आवश्यकता पूरा गर्नुपर्छ र खेतबारी तरकारी समेत जोगाउनुपर्छ। तर अहिले मुहानमै पानी सुक्दै गएपछि झनै गाह्रो परेको स्थानीय मालती अवस्थी बताउनुहुन्छ।
5: समस्या छ, खानालाई समस्या, सरसफाई समस्या, साग तरकारीलाई अहिले अब त्यो समस्या, सबै चिज समस्या।
4: खानेपानीको अभावले स्थानीयको दैनिकी थप कठिन बनेको छ। सिंचाईको अभावले खेतीपाती समेत सुक्न थालेका छन्। वर्षौंदेखि व्यावसायिक तरकारी खेती गर्दै आएका किसान एकराज अवस्थी उत्पादन घट्दै जाँदा चिन्तित हुनुहुन्छ।
6: अहिले त अलिक फरक छ, पहिलाको उहीभन्दा पहिला त अब उहीभन्दा पनि खेतीपाती मात्रै गर्छ, यो तरकारी खेती थिएन नि, उहीभन्दा पहिला तरकारी खेती थिएन, खानालाई पनि कहाँ पुग्थ्यो, खानालाई पनि पुग्दैन। अहिले अब कृषि गरेदेखि अलिकति खानालाई त पुगिहाल्छ भन्नु पर्यो। काउली, मुला, भिन्डा सबै हो, तरकारी जति हो, सेमला पनि 3 पल्ट सेमला लगाएका छौँ। समस्या त छन् नि, सबभन्दा ठुलो समस्या त पानीको नै हो। मल खाद जल नभएपछि त कृषि हुँदै हुँदैन, चारो पनि जति हो।
4: स्थानीयका अनुसार गाउँबाट 2 किलोमिटर टाढा रहेको कुलबाज खोलाको मुहानबाट खानेपानी ल्याउने योजना सञ्चालन गरिएको भए पनि तर स्रोतमा नै पानी कम भएपछि योजना प्रभावकारी बन्न सकेन। त्यसपछि तुसुरानी क्षेत्रबाट अर्को स्रोत जोडियो, तर यहाँ पनि पर्याप्त पानी नहुँदा समस्या जस्ताको तस्तै रहेको स्थानीयहरूको भोगाइ छ।
7: हाम्रो खानेपानी 13 किलोमिटर टाढा छ, अनि त्यहाँबाट पानी टुट्यो भने हामीलाई ल्याउनलाई धेरै अप्ठ्यारो छ, अनि हामीले बोकेर ल्याउनु पर्छ पानी। सिंचाईको लागि टङ्की बनाएका छौँ, टङ्कीमा पानी नभएर सिंचाई अप्ठ्यारो हुन्छ।
8: हामीहरू जति मेहनत गरेका छौँ, जति पसिनामा गएका छौँ, त्यति मेहनतको फल त अलिअलि कमै पाउन।
4: खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डडेलधुराका प्रमुख महिम बोहरा धौलाकोट खानेपानी आयोजना 2 वर्ष अघि सम्पन्न भई उपभोक्ताहरूलाई हस्तान्तरण गरिएको बताउनुहुन्छ। आयोजना हस्तान्तरण पछि सञ्चालन, संरक्षण र मरमतको जिम्मेवारी उपभोक्ता समितिकै हुने उहाँको भनाइ छ।
9: यो हाम्रो धौलाकोट गन्याधुराको खानेपानीको विषयमा हजुरको 2 साल अगाडि चाहिँ यो हस्तान्तरण भएको रहेछ, होइन, सम्पन्न गरेर पानी चलाएर अब तपाईँहरूको यो पानी चाहिँ केही धारामा चलेन भन्ने कुरा भयो, होइन। अहिले त्यो विषयमा चाहिँ हाम्रो नेपाल सरकारको नीतिले पनि उपभोक्ताहरूलाई हस्तान्तरण गरिसके पश्चात सो खाने पानीको चाहिँ तपाईँको मर्मत सञ्चालन र यदि मिटर जोडेको छ भने मिटरको दस्तुर उठाएर अथवा उहाँहरूको चाहिँ कोष हुन्छ, कोषमा होइन, उहाँहरूको खाता अथवा कोषमा चाहिँ पैसा छ भने त्यहाँबाट चाहिँ मर्मत सञ्चालन त्यसको कार्यान्वयन कसरी गर्ने भन्ने कुराहरू चाहिँ उहाँहरूले नै जिम्मा।
4: सरकारको तथ्याङ्क अनुसार आधारभूत खानेपानीको पहुँच करिब 97% पुगेको छ, तर सुक्खायाम र वर्षायाममा खानेपानी समस्या विकराल बन्ने गरेको छ। यस्तै नेपालमा कुल खेतीयोग्य जमिनको करिब 1/3 भागमा मात्र वर्षभरि सिंचाई सुविधा पुगेको छ। पहाड़ी तथा हिमाली जिल्लामा अझै पनि अधिकांश किसान वर्षाको भरमा खेती गर्ने बाध्य रहेका छन्। सागर ताम्रकार, CIN, आफ्नो FM डडेलधुरा।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय पहिचानको अधिकार अझै अधूरो
10: नागरिकले जबसम्म यो सचेत

0: आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ।
1: समावेशी समाजका लागि कानूनको प्रभावकारी कार्यान्वयनको प्रतीक्षा संवाद श्रृंखला हाम्रो पालो बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बालेश्वर जमल र ओम अस्पतालमा
3: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट drishtieye.org फोन नम्बर 01-5224-352-5224-353
4: क्लासिक टेक को वाईफाई 6 राउटर नाम एक गामनेट शक्तिशाली 4 एंटीना में वाइड कवरेज 5G स्ट्रेंथ लो लेटेंसी र फास्ट स्पीड सबै अस्त्र को शक्ति बोकेको 200 Mbps को इंटरनेट अब 3 महीना का लागि मात्र 3300 रुपया में साथ में IPTV मात्र 250 प्रति महीना बुकिंग को लागि 9801004477 शर्तहरू लागू हुनेछन् क्लासिक टेक छोयो कि चल्यो
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ संवाद श्रृंखला हाम्रो पालो।
6: नमस्कार, म सन्तोष। संवाद श्रृंखला हाम्रो पालोमा तपाईलाई स्वागत छ। आज हामी हाम्रो पालोको 309 खण्डमा छौं। यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले अहिले पनि समाजमा आफ्नो पहिचान खोलेर भन्न सकिरहेका छैनन्। कानूनमा स्पष्ट लेखिँदा पनि कार्यान्वयनको पाटो बलियो नहुँदा अहिले पनि यो समुदायले पहिचानका लागि लड़िरहनु परेको छ। हामीले निलहिरा समाजका कार्यक्रम व्यवस्थापक परशुसँग कुराकानी गरेका छौं।
0: एउटा अध्ययनले के भन्छ भन्दाखेरि 7-9% टोटल पपुलेशनको त्यो 7-9% को बीचमा चाहिँ नेपाल अधिराज्यभरिमा चाहिँ यो व्यक्तिहरू छन् भन्ने कुरा छ। तथापि निलहिरा समाजसँगको र अरू संघ संस्थासँगको सम्पर्कमा चाहिँ धेरैजना साथीहरू भए तापनि प्रत्यक्ष रूपमा चाहिँ नखुलेको अवस्था छ। त्यो नखुलेको अवस्था किन भन्दाखेरि विभिन्न अब आइडेन्टिटीका कारणले होइन, अहिले पनि समाजको सोच जुन पितृसत्ताको सोच छ, यहाँ महिला र पुरूषको मात्रै सोच, त्यो समाजमा चाहिँ त्यसरी अझै पनि नयाँ नहटाइएकोले गर्दाखेरिमा चाहिँ खुलेर नआउनु भएको हो। हालाकि पछिल्लो क्रममा चाहिँ नेपालको संविधान 2072 क्लियर रूपमा चाहिँ धारा 12 चाहिँ बोलेको अवस्था के छ भन्दाखेरि हरेक व्यक्तिलाई चाहिँ लैंगिक पहिचान अनुसारको नागरिकता भनिएको छ होइन, अनि धारा 18 चाहिँ समानताको हक भनिएको छ, प्रत्येक ठाउँमा चाहिँ समान हुनुपर्छ भन्ने भनिएको छ भने धारा 42 चाहिँ हजुरको समान न्यायमा पहुँच भनिएको छ नि त होइन। जुन जुन ठाउँमा एकदम निर्णायक डिसिजनहरू हुन्छन् त्यो ठाउँमा चाहिँ प्रत्येक ठाउँमा चाहिँ यो समुदायको चाहिँ हुन्छ नि, यो समुदाय मात्रै होइन विभिन्न समुदायको जो पछाडि पारिएको हुनुहुन्छ सबै समुदायको चाहिँ इक्वल रूपमा चाहिँ सहभागी हुनुपर्ने भनेर निर्णय
6: संविधान र कानूनमा
0: उल्लेख भए।
6: अब त्यो अनुसार अहिले तपाईँहरूले सोचेको जस्तो अझै जस्तो मानौ 100 अझै 75% मात्रै त्यस्तो खालको खुल्ने वातावरण भयो भन्ने हो कि अथवा 50 हो कि कस्तो लाग्छ तपाईँलाई?
0: अब त्यो अध्ययनले अझसम्म त्यो बताएको छैन किन भन्दा नेपालको जुन लास्ट इयरको जुन जनसंख्याको जनगणना भयो त्यतिखेर जम्मा 29,28 मात्रै जनसंख्या आयो होइन, त्यो नआउनुको कारण चाहिँ
6: झन्डै 3,000
0: त्यो नआउनुको कारण चाहिँ अब विभिन्न प्रश्नहरूमा समस्या अनि जो इन्टरभ्यू लिन जानुभयो उहाँहरूको अब घर परिवारसँग मात्रै सोध्ने अवस्था होइन, त्यसले गर्दाखेरि चाहिँ जनसंख्यामा नआएको हो। अब आउनुपर्ने चाहिँ अब त्यो 25-50% भन्दा पनि उल्लेखनीय रूपमा आउनुपर्ने हो तर चाहिँ आइसक्नु भएको अवस्था छैन। त्यो विभिन्न कारणहरू छन्, अब सोसल स्टिकमा एकदमै धेरै छ, परिवारले केही भन्दैन तर सामाजिक समाजले भन्छ, एकदमै भेदभाव अझ पनि व्याप्त छ। यहाँले सोसियल मीडियामा पनि देख्न सक्नुहुन्छ होइन, एकजना व्यक्तिकै अब भनौँ न पछिल्लो क्रममा भूमिकाजी नै उठ्नुभयो नि त, भूमिकाजी जित्नु पनि नै भयो तर उहाँको कमेन्टमा यति धेरै नकारात्मक कुराहरू लेखियो ती नकारात्मक कुराले गर्दाखेरि पनि समाज कहाँनिर छ भन्ने कुराको निर्गलता दिन्छ सो त्यो निर्गलता दिइरहँदाखेरि चाहिँ मान्छेलाई अझ पनि ओपनअप भएर आउन चाहिँ समस्या छ
7: अनि अहिले निलिता समाज लगायत अरू सरोकारवाला संघ संस्थाहरूको अहिलेको नेपालको त्यो प्राथमिकता केमा हो यो यो समुदाय जति खुल्न सके छैन त्यो खुलाउनु पर्छ खुल्नुपर्छ भन्नेमा हो कि अथवा संविधान र कानूनमा जे जे व्यवस्था छ त्यो अनुसारको अधिकार उपयोग गर्नुपर्छ भन्नेमा हो कि अथवा दुवैमा यहाँहरू त्यही उस्तै तरिकाले लागिराख्नु भएको छ
0: स्ट्रगल त सबै सेक्टर्समा छ कुनै यो सेक्टर अछुतो छ भन्ने छैन कस्तो भन्दाखेरि हजुरको चाहे त्यो शिक्षा सेक्टर होस् होइन हेल्थ केयरका कुराहरू हुन् अनि राजनीतिक क्षेत्र होस् सर्भिस साइटहरू हुन् प्रत्येक ठाउँमा चाहिँ स्ट्रगल गर्नुपर्ने देखिन्छ होइन जस्तो यो किन गर्नुपर्ने देखिन्छ भन्दाखेरि संविधानले त्यो कुराहरू लेखिए तापनि अझ पनि त्यो नीतिगत कुराहरू चाहिँ अब हुन त मूल कानून संविधान हो संविधानलाई टेकेर बन्नुपर्ने कानूनहरू बनेका छैनन् तबसम्म त उहाँहरूले चाहिँ हामी तपाईँलाई साथ दिन्छौँ भनेर मात्र त हुँदैन नि त
7: भनेको तपाईँहरूको अहिलेको लडाइँ भनेको नीतिगत रूपमा व्यवस्था गर्नको लागि पनि चलि नै राखेको छ
0: एकदम त्यो कन्टिन्यू नै छ त्यसलाई चाहिँ अब एउटा अभियान हाम्रो त्यो यो मात्रै अभियान होइन हजुरको विभिन्न सबै सेक्टर्समा हामीले लड्नुपर्ने देखिन्छ कि अब स्वास्थ्य केयरमा जानुहोस् स्वास्थ्य केयरमा गइरहँदाखेरि चाहिँ हेल्थ केयरमा चाहिँ के छ भन्दाखेरि हजुरको त्यहाँ पनि अझ पनि हाम्रो समुदायका व्यक्तिहरू लाइन बस्दाखेरिमा चाहिँ भनौँ न मान्छेले हेरेको दृष्टिकोणले हेर्ने कोही ट्रान्स वुमेनहरू जो चाहिँ आफूलाई चाहिँ महिला महसुस गर्नुहुन्छ उहाँको चाहिँ गएर अब कुनै समस्या छ भन्दाखेरिमा चाहिँ उहाँहरूको चाहिँ अब पाठेघर खोजेर बसिदिने अवस्था छ होइन ट्रान्स म्यानहरूको त्यस्तै छ अनि यो कन्डिसनले गर्दाखेरिमा स्वास्थ्यमा एकदमै गाह्रो छ र शिक्षा क्षेत्रमा पनि हजुरको पाठ्यक्रममा राखिदिनु भएको छ तर स्वैच्छिक कि ऐच्छिक भन्छ नि ऐच्छिक
7: अनिवार्य छैन
0: जसलाई चाहिँ अब टिचरहरूले हामीले यसो बुझ्दाखेरिमा चाहिँ हजुरको यो विषय त तपाईँहरू आफै पढ्नुहोस् हामी पढाउन सक्दैनौँ भन्ने किसिमको चाहिँ हामीले आभास भएका छौँ होइन यसमा पनि हाम्रो ठुलो लडाइँ छ अब जनसङ्ख्याको विषयलाई त लिउने नै भयो राजनीतिक क्षेत्रमा पनि हाम्रो सहभागी हुन नसक्नुको मेन कारण चाहिँ अझसम्म हाम्रो समुदायका व्यक्तिहरू चाहिँ भोटर कार्ड रजिस्ट्रेसनमै अन्यल हुनुहुन्छ के यो भोटर कार्ड भन्यो भन्नुहुन्छ होइन यो पनि बनाउनु पर्ने हो र भन्नुहुन्छ अब त्यो लाइनको कुराहरू हो पछिल्लो क्रममा निर्वाचन आयोगले चाहिँ छुट्टै हजुरको हामी जब इलेक्सनमा सहभागी हुन गइरहँदाखेरिमा उहाँले छुट्टै लाइनको व्यवस्था त गर्नुभयो होइन तर त्यसले फेरि अर्को विभेद सिर्जना के गर्यो ए यो त यस्तो यस्तो खालको व्यक्तिहरूको लाइन भनेर अब मान्छेहरू त टिजिङ गर्ने भएन
7: सकारात्मक रूपमा नलिदिने
0: भए अब अथवा हास्यास्पद रूपमा लिइदिने भए होइन यस्तो किसिमले गर्दाखेरिमा पनि अझसम्म सकारात्मक रूपमा चाहिँ आउन सकेका छैन
7: सकारात्मक ल्याउनको लागि के भयो भने सकारात्मक हुँदै जान्छ
0: यो चाहिँ सबभन्दा ठूलो कुरा चाहिँ के छ भन्दा सिभिक अवेरनेस चाहिन्छ
7: नागरिक सचेतना
0: चाहिन्छ नागरिकले जबसम्म आफू सचेत भइदिएर आफ्नो परिवारमा यस्तै किसिमका बालबालिकाहरूलाई सकारात्मक रूपमा स्वीकार्न सक्नुहुन्न र समाजलाई सभ्य समाज बनाउनुहुन्न तबसम्म चाहिँ यो चलि नै रहन्छ
8: प्राकृतिक विपद लगायत राजनीतिक तथा सामाजिक सवालले बालबालिकाको मानसिक तथा शारीरिक स्वास्थ्यमा पर्ने असरका सवालमा तपाईँको कुनै प्रश्न जिज्ञासा गुनासो वा प्रतिक्रिया भए तपाईँको आवाज रेकर्ड हुने हाम्रो आइभीआर नम्बर 01-5268-646 फोन गरी रेकर्ड गराउनुहोला आउने साता प्रश्नको उत्तर खोजौंला साझा खबरमा हाम्रो पालो आजलाई यति अब तपाईँको पालो
1: बाढ़ीले डाइभर्सन बगाएपछि बीपी राजमार्ग अवरूद्ध भएको छ बर्खायाममा बढ़दो सड़क दुर्घटना एक सातामै तीन ठूला सवारी साधन दुर्घटनाले सड़क सुरक्षामा प्रश्न उठाएको छ सावधानीपूर्वक सवारी साधन चलाउन ट्राफिक प्रहरीको आग्रह छ शहरी विकासका 51 आयोजना रूग्न रहेको प्रतिवेदनमा उल्लेख रहेको छ प्रतिनिधि सभा नियमावलीका केही प्रावधान विरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सर्वोच्च अदालत जाने भएको छ कांग्रेसको नयाँ क्रियाशील सदस्यता वितरणको म्याद साउन 3 गतेसम्म थप गरिएको छ सरकारको प्रगतिमा उखु अनुदान वितरण तर कैलाली बर्दियाका 771 किसान अनुदानबाट वञ्चित भएका छन् र युक्रेन युद्धको समाधान खोज्न रूसी राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह विश्वकप फुटबलमा आज राति ब्राजिल र नर्वे खेल्दैछन् हौस् त आजलाई साझा खबरको समय सकियो प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद भोलि असार 22 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु नमस्कार शुभरात्री

0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334। आजको कार्यक्रममा नेपाली जडीबुटी र आयुर्वेदिक उपचार पद्धति मार्फत हासिल भएको सफलताको वास्तविक जीवन कथा लिएर तपाईमा आज आइपुगेका छौं। प्रस्तुत छ रजह चार कुलेनी नवलप्रासीका जयबहादुर विश्वकर्माको स्वास्थ्य समस्यामा हासिल भएको सफलताको वास्तविक जीवन कथा। लामो समयदेखि जीव पोल्ने र हिडुल गर्न नसक्ने अवस्थामा पुग्नुभएका विश्वकर्मा उपचारको लागि विभिन्न ठाउँमा भौतारिनुभयो, तर पनि रोग बीसको उन्नति भएन।
1: शरीर फुलेर भ्यागुता जस्तो भएर बसेर उठ्न नमिल्ने, उठेर बस्न नमिल्ने भएको थिएँ। हस्पिटलको दबाई खाँदा खाँदै म मर्ने र बच्नेको ठेगानै थिएन कि। हेर्नुहोस्,
0: र अन्तमा निर्णय गर्नुभयो नेपालकै जडीबुटीबाट बनेका आयुर्वेदिक औषधि खाने र उपचारको खोजीमा वैदिक आयुर्वेद सेवा प्रणालीमा पुग्नुभयो।
1: वैदिकमा औषधि हुन्छ अरे भन्ने सुनेर म वैदिकमा गएँ। 15 दिनको दबाई खानुहोस्, त्यहाँबाट अनि विचार हुन्छ भनेर भन्नुभयो डाक्टरले। अनि दबाई लिएर आएँ, जमानी फर्केछ। हेर्नुहोस्, जमानी फर्केछ, पहिला जस्तो थियो। मलाई 16 वर्षको उमेर जस्तो लागिराखेको छ अहिले पनि। हेर्नुहोस्, मलाई सन्चो भयो भनेर भन्दैन, त्यो हाम्रो नेपालको जडीबुटीबाट उत्पादन भएको चिज हो, त्यसलाई कसैले पनि हेलातो नगरोस्।
2: पहिला मलाई विश्वास लागेन, यस्तो यस्तो हस्पिटलको दबाईले त सन्चो हुने, त्यस्तो आयुर्वेदिक दबाईले के सन्चो हुन्छ र जस्तो लाग्थ्यो मलाई। बाबाले जान्छ भन्दैन खै, मलाई त हुन्न होला जस्तो लाग्छ, अब यत्रो यत्रो मेडिसिन औषधिले त नहुने, जडीबुटीले के होला र भन्ने सोचे। पछि बाबाले त्यहाँदेखि एकचोटि विचार गर्छु, खान्छु के हुन्छ भन्नुभयो, अनि गएर ल्याउनु भयो, खानुभयो, पछि सन्चो हुँदा हामी त छक्कै गऱ्यौँ।
3: बिनिसरा मसरङ्गी गाइडकोट भन्नाजी, हातखुट्टा चल्दैन थियो मेरो, पुरै हातखुट्टा पोल्ने, पुरै यस्तो हुन्थ्यो हातखुट्टा, जम्मै बङ्गुडिने के सबै खुट्टा नचल्ने, पुरै काम नि। मेडिकल गएँ, उहाँ एक्सरे गरे, एक्सरे गरेर दबाई ल्याएर खाएँ। दबाई ल्याएर खाएपछि झन् बढी भयो, मलाई न सुत्नु सक्छ न उठ्नु सक्छ। म यस्तै रेडियोमा समाचार सुन्दा सुन्दा अब मम्मीलाई मैले वैदिक आयुर्वेदमा लिएर जान्छु भनेर भने डाक्टर साहब भन्नुभयो नआत्तिनु, 15 दिनमा बल्ल थाहा हुन्छ। 7 दिनसम्म म लगातार गएँ थेरापी गर्नु। अब त्यो भाँडामा पानी पुनि दबाई दुवै हाल्दो रहेछ, उमाल्दो रहेछ, अनि त्यो बाफले सेक्दो रहेछ कि। 15 दिनको बादमा बल्ल म यता फर्किने सक्ने भयो कि। म त्यहाँको दबाई ल्याएर खाएपछि बल्ल म अहिले यतिको हिँड्ने सक्ने भएछु।
4: त्यही बाबु म बेस्तरी खुसी, म त अहिले
3: अब त म त बचेँ भनेछ नि।
4: रामराजीपुर कलिमपुर भन्छ न, पितरमाडी, मेरो मलले खाएर गएको के, खोज्दै गएको के, नचिनेको मान्छे मरे, त्यही आयुर्वेद दबाई खाएर मरिन्छ बाँचे, त्यही आयुर्वेद दबाई खाएर बाँचिन्छ भनेर भइ गएको के। यहाँ झस्कानी, यहाँबाट झस्कानी र नि पटौनी गल्ने, अनि भतातै पोल्ने, अनि यहाँ पैतलसम्म पोल्ने, घाउबाट बेसरी भतातै पोल्ने, दुख्ने बेसरी पटाउने, सुतेको सुते हुने, सुते सुते खाने भात, अनि त्यहाँदेखि हिँड्न नहुने, यहाँ बसे यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहीँ बहने, त्यहाँबाट त्यहाँ बहने हुन्थे। लाउने दबाई पनि खान्छ पनि दिनुभयो, अनि बिहानै बेलुका पकाउँदै कोही काचे कोही तातो पानीमा खाने, अनि फेरि कोही चाहिँ दल्ने तेल पनि रहेछ त्यो पनि लाएँ, त्यो गर्दा गर्दै अनि बल्ल लाएर त्यतिकै हिँड्न सक्ने भएको।
0: विश्वकै पुरानो तथा सम्पूर्ण चिकित्सा पद्धतिको जननी आयुर्वेद, संसारकै शक्तिशाली जडीबुटी नेपाली। जब नेपाली जडीबुटी आयुर्वेदिक उपचार पद्धतिमा प्रयोग हुन्छन् अनि हासिल हुन्छन् जस्तो सुकै रोगमा पनि सफलता। नेपाली जडीबुटीको चर्चा अनि रोगमाथि हासिल भएको सफलताको वास्तविक जीवन कथा, कार्यक्रम मेरो देश मेरो आयुर्वेद। यस कार्यक्रमको सहयात्री वैदिक आयुर्वेद सेवा प्रणाली, लायन्स चोक नारायणगढ़, मोबाइल 98550509334, ट्याङ्ला चोक कीर्तिपुर काठमाडौँ 98512409334।
5: तपाईँ रेडियो बिहानी 97.6 MHz सुन्दै हुनुहुन्छ।